यो 102.1 मेगाहर्जमा किंगडम भ्वाइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किङडम भोइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
4: किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
5: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको स्वस्थ जीवन निर्माणका लागि समर्पित किङडम भोइस एफएम रेडियोको प्रसारण। हाम्रो प्रसारण हरेक दिन बिहान 6:45 बजेदेखि राति 10 बजेसम्म www.kingdomfm.com.np।

0: Yani günden boyu sefen ekşeri toplayıp şimdi onun ta. www.dinlerfm.com.mb Asako Awas.
1: यस्तो आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि.
2: हो र? होइन होला त्यस्तो त.
3: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
2: के भएन मिस?
3: मैले सुनिसके. हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो. बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन. त्यस्तो कार्य सामाजिक अपराध हो. बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ. बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ. यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है.
2: हुन्छ.
4: बोक्सी अन्धविश्वास हो. बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ.
5: नेपाल सरकार विज्ञापन बोर्ड.
6: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त.
7: छोरीको बिहे आउनै लाग्यो त्यही भएर.
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे. त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं.
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन. छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि. विदेश जानै बिहे गर्नुपर्छ त. हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ. उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ.
7: ए हो र?
5: नेपाल सरकार विज्ञापन बोर्ड.

0: किंगडम वॉइस एफएम रेडियो को प्रसारण
1: कान्छिक
0: अहिले बिहानको 7 बज्यो तपाईं अहिले सुन्दै हुनुहुन्छ 102.1 मेगाहर्जमा किंगडम वॉइस एफएम रेडियो को प्रसारण जीवन छ सबै थोक छ जीवन छैन केही पनि छैन तपाईंको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 देखि राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित www.kingdomfm.com.nv आशाको आवाज
2: जीवन छ सबै थोक छ जीवन छैन केही पनि छैन तपाईको स्वस्थ जीवन निर्माणका लागि समर्पित किंगडम भोइस एफएम रेडियोको प्रसारण हाम्रो प्रसारण हरेक दिन बिहान 6:45 बजेदेखि राति 10 बजेसम्म www.kingdomfm.com.np

0: He was threatened. And so he asked the wise men, come back and tell me. But he was intending to go and kill the child. And when the wise men didn't come back, he then ordered that all of the baby boys in Bethlehem area be killed, 2 years and under. The dragon there ready to devour the child as soon as it was born. Now, here an interesting thing was Satan. The stars of heaven are, angels are often referred to as stars. And this would indicate that when Satan rebelled, a third of the angels rebelled with him. That is why I believe that there were probably three angels created in the highest order of angelic being, called the archangels. They were of the cherubim class of angels, but three special, and that was Gabriel, Lucifer, and Michael. And that they each probably had under their authority a third of the angelic host. And those that were under Lucifer's authority, when he rebelled against God, joined in his rebellion. With his tail, he drew a third part of the stars of heaven. Now, when this happened, we don't know. Where in prehistory this took place, we don't know. Before the world existed, no doubt, this rebellion took place. Of these angels. Prior to his rebellion, Satan was a perfect model. Ezekiel said he was perfect in wisdom, perfect in beauty, perfect in all of his ways until the day that iniquity was found in him, Ezekiel 28. Isaiah 14 tells us that pride filled his heart. He said, I will exalt my throne above the stars of heaven. I will sit in the congregation in the sides of the north. I will ascend above the clouds. I will be like the Most High. I'll be like God. And yet art thou cast down. There will be a time when you will actually see Satan one day and you'll be amazed. You'll say, is that the critter that caused us so much trouble? Isaiah 14 tells us that. So there appeared this other wonder in heaven, this red dragon, the seven heads, ten horns, seven crowns upon his head. We are reminded of the descriptions of the Antichrist, who is the embodiment of Satan. His tail drawing a third part of the stars. She brought forth a man-child who was to rule all nations with a rod of iron when Jesus comes to establish his reign and kingdom. He'll rule the world with a rod of iron, and her child was caught up unto God and to his throne. And that's where he is right now. Jesus has been caught up into heaven. He ascended into heaven. Luke records it in his gospel, as do other gospels. And he is there now, sitting on his throne, waiting for the Father to put all things in subjection unto him. So, the woman brought forth the child. He was caught up to God and to his throne. Now, we move into the future. The woman fled into the wilderness, where she hath a place prepared of God, that they should feed her for 1,260 days. They asked Jesus, what will be the sign of your coming, the end of the world? And Jesus began to give them the signs of his coming and of the end of the world. And he said, now when you see the abomination that was spoken of by Daniel the prophet, the abomination of desolation, then flee to the wilderness. If you're on your housetop, don't even bother to get your coat going through. Get out of there as quick as you can. If you're out in the field, don't even go home. Split. Get down to the wilderness. The abomination of desolation, spoken of by Daniel the prophet, what is it? When the temple is rebuilt and that worship reestablished, after 3.5 years or 3.5 years into the 7-year cycle, in the midst of the 7-year cycle, not 3.5 years after the temple has been built and worship reestablished, that will happen. It may be just a very short time.
1: परमेश्वरको वचन जीवित र क्रियाशील छ। जय मसीह। बाइबल पाठ अध्ययन व्याख्यात्मक रेडियो श्रृंखला जीवित वचनको आजको नयाँ श्रृंखलामा तपाईलाई हार्दिक स्वागत छ। यो रेडियो कार्यक्रम ललितपुरको नखु स्थित क्याल्वरी चर्चद्वारा उत्पादन गरिएको बाइबल पाठ अध्ययनमा आधारित व्याख्यात्मक रेडियो श्रृंखला हो। यो कार्यक्रम हरेक मंगलबार बिहान 7 बजेदेखि 7:30 बजेसम्म र पुनः प्रसारण हरेक शुक्रबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म किंगडम भोइस एफएम 102.1 MHz प्रसारण भइरहेको छ।
2: आउनुहोस् प्रिय श्रोता, रेडियो नजिक आउनुहोस्। जीवित वचन बाइबल पाठ अध्ययन व्याख्यात्मक रेडियो कार्यक्रमका लागि क्याल्वरी च्यापलका पास्टर आनन्द चौधरीज्यूलाई कार्यक्रममा स्वागत गरौं। आजको बाइबल अध्ययन व्याख्यात्मक श्रृंखलामा उहाँले बाइबलका विभिन्न पुस्तकहरूबाट परमेश्वरको वचनको गहिरो व्याख्या प्रस्तुत गर्नुहुनेछ। त्यसैले अब ढिलो नगरी पास्टर आनन्द चौधरीज्यूलाई कार्यक्रममा स्वागत गरौं।
3: क्याल्वरी च्यापल नक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरी तपाईहरूको माझमा म उपस्थित भएको छु। आज फेरि पनि गएको दिनमा हामीले योन्नाको सुसमाचारबाट हेर्न मौका पाएका थियौं, जहाँ 2:23-25 गएका दिनमा हामीले हेरेका थियौं। आजका पाठ शुरू गर्नुभन्दा अघि म थोरै तपाईहरूलाई योन्नाका सुसमाचारबाट म थोरै पुनर्वलोकन गर्न चाहन्छु। आज म तपाईहरूको बीचमा त्यसका विषयमा थोरै कुरा हामी हेर्न सक्छौ। यी सबै कुराहरू भइसके पश्चात तपाईँले देख्न सक्नुहुन्छ, यहाँ भन्छन् उहाँले थुप्रो चिन्हहरू देखाउनु भयो है, चिन्हहरू देखेर धेरै उहाँको नाम धेरैजना मानिसहरूले विश्वास गरे। यहाँ हेर्ने हो भने यो साँच्चै नै यो अनन्त जीवन प्राप्त गर्ने विश्वास भन्दा पनि यो चाहिँ एउटा चिन्ह देखेर गरिएको विश्वासको विषय हामी हेर्न सक्छौ। त्यस पश्चात हामी हेर्न सक्छौ त्यही 2:23-25 जहाँ मानिस को हो भने उहाँ जान्नुहुन्थ्यो। हामी हेर्न सक्छौ मानिसको हृदयमा के हुन्छ उहाँ जान्नुहुन्छ। हो प्रिय, धेरैचोटि मानिसहरूले कुनै प्रकारले परप्रभु येशूलाई विश्वास गर्छन् भने हामीले हेर्ने हो भने परमेश्वरले जान्नुहुन्छ, साथै नै उसले भित्री हृदयबाट प्रभु येशूलाई पछ्याएको हो कि उहाँको विषयमा परमेश्वरको विषयमा जान्ने मात्र काम गरेको हो कि त परमेश्वरले जान्ने काम गरेको, परमेश्वरको कार्यमा विश्वास गर्ने हो कि परमेश्वरमा विश्वास गर्ने, परमेश्वरको चिन्हमा विश्वास गर्ने कि परमेश्वरमा विश्वास गर्ने भन्ने विषयमा गएको दिनमा हामीले हेर्ने कार्य गरेका थियौं। र आज म तपाईहरूको बीचमा योन्नाको सुसमाचारको पुस्तक 3:1 म केही कुराहरू बात गर्न चाहन्छु। यहाँ हामीले हेर्ने हो भने आजको शीर्षक चाहिँ के छ भन्दा तिमी साँच्चै नै नयाँ गरेर जन्मन आवश्यक छ, होइन? यो विषयमा हामी थोरै अध्ययन गर्नेछौँ। हामीले हेर्ने यो चाहिँ योन्नाको सुसमाचार 3 अध्यायमा छ, अनि हामीले हेर्ने भने सबैभन्दा महत्वपूर्ण एउटा संवाद यहाँ हामी हेर्न सक्छौँ वचनमा भएको, जुन चाहिँ प्रभु येशु ख्रीष्ट एकजना मानिसको नाम जसको नाम चाहिँ निकोदमस हो उसको विषयमा हामी अध्ययन गर्ने काम गर्छौँ। निकोदमस ऊ चाहिँ एउटा सामान्य मानिस थिएन, ऊ चाहिँ एउटा फरिसी थिए, ऊ चाहिँ यहुदीहरूको एउटा राज्य गर्ने यहुदीहरूको बीचमा राज्य गर्ने व्यक्ति थिए भन्ने कुरा बुझ्न सक्छौ। ऊ इजरायलको एउटा शिक्षक थिए भन्ने कुरा बुझ्न सक्छौ। ऊ एउटा धेरै धर्मी मानिस, धेरै शिक्षा हासिल गरेको मानिस थिए भन्ने बुझ्न सक्छौ। अनि आजको दिनमा पनि आजको भाषामा भन्नुपर्दा हामीले भन्न सक्छौ त्यो मानिस एउटा कुनै पास्टर हुन सक्छ, ईश्वर शास्त्री हुन सक्छ, कुनै पनि एउटा ठूलो सम्मेलनको सिकाउने व्यक्ति हुन सक्छ, अथवा साँच्चै एउटा आदरणीय धर्मगुरु हुन सक्छ। है, आजको समयमा भन्नुपर्दा यो निकोदमस र अघि भर्खर भनेका गुणहरूका मानिस अथवा तत्कालका पास्टर अथवा कुनै व्यक्तिको विषयमा बुझ्न सक्छ। यद्यपि यी कुरा भए तापनि उसको जीवनमा केही कुराहरू है उसले प्राप्त गरेका थिएनन्, केही कुराहरू गुमेका थिए, केही कुराको अपुग भन्ने कुरा उसको जीवनमा थियो भन्ने कुरा बुझ्न सक्छौ। बाइबलले भन्दछ है ऊ चाहिँ येशु कहाँ राति भेट गर्न आएका थिए भन्ने कुरा हामी हेर्न सक्छौ। अब सायद कतिजनाले के भन्ने गर्दथ्यो भने सायद ऊ डराएको कारणले गर्दा येशु ख्रीष्ट कहाँ राति भेट गर्न आएको भनेर भन्ने गर्छन्। हुन सक्छ सायद उसले मानिसहरूले मलाई नदेखोस् यीशु कहाँ गएको भनेर पनि ऊ राति भेट गर्न आएको हुन सक्छ, अथवा हुन सक्छ उसले चाहिँ आत्मिक रूपमा हामीले हेर्ने हो भने ऊ चाहिँ अन्धकारमा हिँडिरहेको व्यक्ति जस्तो पनि देखिन्छ, यद्यपि ऊ धर्मगुरु थिए है। अब हामीले हेर्ने भने एउटा कुरा स्पष्ट छ, तर उसले केही कुराहरू खोजिरहेका छन् भन्ने कुरा आफ्नो जीवनमा हामी हेर्न सक्छौ प्रिय, जसको कारणले गर्दा ऊ येशु कहाँ आएका कुरा हामी बुझ्न सक्छौ है। येशु ख्रीष्ट उसँग भेट गर्दछन् अनि हामी हेर्ने हो भने एउटा यस्तो प्रकारको वाक्यांश निकोदमसलाई भन्दछ जसले उसको विश्वासलाई हल्लाएका छन्, झकझकाएका छन्, यो भनौँ न हामीले हेर्ने हो भने उसलाई प्रश्न चिन्ह खडा गरिदिएका छन्। अनि हामीले हेर्ने हो भने प्रभु येशूले भन्नुहुन्छ जबसम्म कोही नयाँ गरेर जन्मदैन उसले परमेश्वरको राज्य देख्न सक्दैन भनेर प्रभु येशूले भन्नुभयो। उसको शक्तिले पनि देख्न सक्दैनन्, प्रयास गरे पनि देख्न सक्दैनन्, ऊ सक्दै सक्दैनन् भन्ने कुरा हामी हेर्न सक्छौ। उसले सक्दै सक्दैन अनि हामी हेर्न सक्छ, यो चाहिँ एउटा शत प्रतिशत प्रभु येशूले यो कुरा स्पष्ट त्यो व्यक्तिलाई निकोदमसलाई भन्नुभएको कुरा हामी यो घटनामा देख्दछौ। अनि म आज यो खण्डमा तीनवटा महत्वपूर्ण कुरा हामी हेर्न सक्छौ है। धार्मिक कार्य पर्याप्त छैन भन्ने कुरा पहिलो कुरा हामी हेर्छौ, नयाँ जीवन परमेश्वरको कामबाट सुरु हुन्छ भन्ने कुरा बुझ्न सक्छौ, र तेस्रो कुरा परमेश्वरको आत्माले सबै कुरा बदलिने काम गर्दछ। हुन्छ, हामी पहिलो कुरा धार्मिक कार्य पर्याप्त छैन भन्ने कुरा जुन एक पददेखि लिएर तीन पदसम्म तीन अध्यायको हामी हेर्न सक्छौ, यहाँ म पढिदिन चाहन्छु। यसरी भन्छ, फरिसीहरू मध्ये निकोदेमस नाउँ भएका एकजना मानिस थिए, तिनी यहुदीहरूका महासभाका एक सदस्य थिए। यिनी राति येशु कहाँ आए र उहाँलाई भने, गुरूज्यू, हामी जान्दछौ तपाईँ परमेश्वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनु भएन भने तपाईँले गर्नुभएका यी चिन्हहरू कसैले गर्न सक्दैनन्। येशूले तिनलाई जवाब दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैनन्। प्रिय, यहाँसम्म पहिला हेरौँ, यहाँ पनि हेर्न सक्छ, प्रभु येशूले उसलाई अलिकता रोकेका छन्, एउटा सानो कुराबाट होइन तर एउटा महान सत्यता कुरा उसको अगाडि राखिदिएको छ। जबसम्म कोही नयाँ गरी जन्मेदैनन् उसले परमेश्वरको राज्य देख्न सक्दैनन् भन्ने कुरा कल्पना गर्नुहोस्। यो कुरा भन्दाखेरि निकोदमसको अनुहारमा के झल्किरहेको थियो, के कुरा भइरहेको थियो, सायद हामी हेर्न सक्छौ। सायद उसले विचार गरिरहेको थिए अनि सायद पर्खिरहेको थियो, ओ उसले भनिरहेको थियो आफ्नो मनमा, विचार गरिरहेको, मैले त सबै व्यवस्था पूरा गरेको छु, मैले सबै व्यवस्था पालना गरेको छु, मैले वचनहरू कण्ठस्थ गरेको छु, मैले नैतिक जीवन जिएको छु, मैले धेरैजनालाई सिकाउने काम गरेको छु, तपाईँले भन्नुभएको भन्नु खोजेको कुरा चाहिँ के हो, मैले अझै योभन्दा बढी कुरा मेरो जीवनमा चाहिन्छ भन्ने विषयमा। अनि प्रभु येशूले उहाँलाई दोष्याउने काम गर्दै हुनुहुन्छ। यो निकोदमसलाई देख्न एउटा महान महत्वपूर्ण सत्यताको कुराहरू दिँदै दोष्याउने काम गर्दै हुनुहुन्छ। अनि आज प्रिय, यहाँ हामीले हेर्ने हो भने हामी धार्मिक कुराहरू चाहिँ हामीले पुनर्स्थापित हुने कुराहरूलाई धार्मिक कुराले बदल्न त्यसको साटो राख्न सक्दैन। प्रिय, हामी धार्मिक कुरा गरेर चाहिँ हामीले हेर्ने हो भने त्यसको सट्टा त्यो राख्न मिल्दैन। प्रिय, जस्तो उदाहरणको निम्ति म सानो तपाईँ एउटा वस्तुको कुरा गर्न चाहन्छु। एउटा मरेको रुख छ हाम्रो आँगनमा, अनि तपाईँले यद्यपि उसलाई हरियो रङ लगाइदिनुहुन्छ अरे, धेरै प्रकारले कुराहरूले सिँगार्नुहुन्छ अरे, त्यहाँ पुरै झिलिमिली बत्ती पनि त्यसको वरिपरि लाउनुहुन्छ अरे, तर अन्त्यमा हामीले हेर्ने हो भने बुझ्नु पर्दा त्यो चाहिँ एउटा मरेको रुख हो। प्रिय, अनि कतिवटा हाम्रो धर्मकर्म पनि नयाँ जीवन बिना यस्तै प्रकारको कुराहरू हुन्छन्। हामी धर्मकर्म त गर्छौँ, धार्मिकताको कुराहरू पछि लाग्छौँ, तर हाम्रोमा नयाँ जीवन छैन भने त्यो मरेको रुख जस्तै, जसलाई चाहिँ हरियो रङले रङ्ग्याएका बाहिर हेर्दाखेरि रङ्गीन हरियो बाँचेको जस्तो देखिन्छ, होइन? यस्तै प्रकारको कुरा यहाँ बुझ्न सक्छौँ। अनि हामीले हेर्ने यो बाहिरी रूपमा जीवित देखिन्छ, तर भित्री रूपमा हामीले हेर्ने हो भने त्यसमा कुनै जीवन छैन। होइन कतिचोटि मानिसहरूले विचार गर्छन् मण्डली जाँदाखेरि म क्रिस्चियन हुन्छु होला म क्रिस्चियन भए अब अन्त कतिचोटि मान्छेको सोचाइ जस्तै है हामीले हेर्न सक्छौँ थुप्रो मान्छेले यस्तो प्रकारले विचार गर्ने गर्छ अनि कोही व्यक्ति है ग्यारेजमा खडा भएको छ अरे कोही व्यक्ति एउटा मानिस म अब कार भए भन्न मिल्छ त मिल्दैनन् प्रिय ग्यारेजमा खडा हुने बित्तिकै कोही व्यक्ति कार हुँदैनन् त्यो प्रकारले काम गर्दैनन् त्यही भएको कारणले गर्दा आज तपाईँ र मलाई एउटा प्रश्न छ सबैजनाको लागि प्रश्न छ के म प्रभु येशूमा भरोसा गर्छु कि मेरो धार्मिक क्रियाकलापमा भरोसा गर्छु कि परमेश्वरको विषयमा म जान्दछु कि म साँच्चै नै परमेश्वरलाई जान्दछु कि मेरो विश्वास है जीवित छ कि एउटा नियमित तालिका जस्तै त्यसलाई मैले पछ्याउने काम मात्रै गरेको छु आज हामीले बुझ्नुपर्ने कुराहरू चाहिँ यिनै हुन् अनि यहाँ हेर्ने हो भने एउटा सत्यता कुरा म तपाईँलाई राख्न चाहन्छु परमेश्वरको राज्यमा है हाम्रो बल लाएर प्रवेश गर्न सक्दैनौँ परमेश्वरको राज्यमा नयाँ जीवन प्राप्त गरेर हामी प्रवेश गर्न सक्छौँ प्रिय दोस्रो बुधा म तपाईँहरूको बीचमा राख्न चाहन्छु नयाँ जीवन चाहिँ परमेश्वरको कामबाट हुँदछ भन्ने कुरा हामी हेर्छौँ जुन चाहिँ चार पददेखि लिएर छ पदसम्म हामी हेर्न सक्छौँ जहाँ निकोदमसले यसरी प्रतिक्रिया दिन्छ म पढिदिन्छु चारदेखि छसम्म निकोदमसले उहाँलाई भने मानिस बुढो भएपछि कसरी जन्मन सक्छ र के त्यो आफ्नी आमाको कोखमा दोस्रो चोटि पसेर जन्मन सक्छ येशूले जवाब दिनुभयो साँच्चै म तिमीलाई भन्दछु कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन शरीरबाट जन्मेको शरीर हो र पवित्र आत्माबाट जन्मेको आत्मा हो यहाँ भर्खरै मैले तपाईँहरूको निम्ति पढिदिए तिन अध्यायको चारदेखि छसम्म यहाँ भन्छन् अनि ऊ चाहिँ अलमल्ल परेका छन् जब प्रभु येशूले भन्नुभयो अनि एउटा इमान्दारीपूर्वक हामी पनि कतिचोटि यो कुरा सुन्दा अलमल पर्छौं प्रभु येशूले चाहिँ एउटा शारीरिक जन्मको विषयमा कुरा गरिएको छ होइन प्रभु येशूले चाहिँ आत्मिक जन्मको विषयमा कुरा गर्दछन् प्रभु येशूले यसरी व्याख्या गर्नुहुन्छ जो चाहिँ शरीरबाट जन्मेको त्यो शरीर हो जो चाहिँ आत्माबाट जन्मेको आत्मा हो मान्छ एउटा सत्यता चाहिँ के हो भन्दाखेरि शरीरले शरीरलाई मात्र जन्माउँछ र आत्माले चाहिँ आत्मिक जीवनलाई जन्माउने काम गर्दछ केवल आत्माले मात्र यो कार्य गर्दछ अनि आज तपाईँ र म पनि कतिचोटि आत्मामा नयाँ गरेर जन्मन आवश्यक छ त्यो चाहिँ परमेश्वरबाट हुन्छ है जस्तै उदाहरणको निम्ति है एउटा फोन छ अरे मानव हामीसँग है मानव एउटा फोन छ हामीसँग अनि त्यो फोन चाहिँ मा कुनै पनि चार्ज छैन अरे है चार्जै गरेको छैन अनि हामीले भन्छौँ अरे ओ चाहे चार्ज होस् नहोस् यदि मैले मिठो शब्द बोल्यो भने आफै हो होइन यसले काम गरिरहेको हुन्छ मैले यसलाई शिक्षा दिएँ भने मैले यससँग होइन मैले शिक्षा दिएँ भने यससँग काम गरेँ भने यसले काम गर्न सुरु गर्छ होइन प्रिय यसलाई चार्ज नै चाहिन्छ प्रिय चार्ज चाहे तपाईँ जतिसुकै मिठो बोल्नुहोस् जतिसुकै तपाईँले यसलाई पुछ्नुहोस् धुनुहोस् है यसलाई तपाईँले शिक्षा दिनुहोस् त्यो काम गर्दैन त्यस्तै मानवको हृदय पनि परमेश्वर बिना यस्तै प्रकारका हुन्छन् काम नलाग्ने हुन्छन् परमेश्वरले हाम्रो जीवनमा काम गर्नुहुन्छ प्रभु येशूले यहाँ शिक्षा के दिँदै हुनुहुन्छ भने दुई प्रकारको जन्मको विषयमा गर्छन् एउटा चाहिँ शारीरिक जन्म अनि हामीले हेर्ने हो भने शारीरिक जन्म जो हामी चाहिँ यो पतित संसारमा जुन छौँ अनि पापमय स्वभाव लिएर छौँ अनि हामीले हेर्ने हो भने यो चाहिँ परमेश्वरबाट हामी अलग भएको छ यो एउटा शारीरिक जन्म चाहिँ यस्तो प्रकारको जन्म हो है हामी पतित संसारमा हामी पापमै स्वभाव लिएर जन्मेको छ परमेश्वरबाट टाढा भएर जन्मिएको छ हरेक मानिस प्रिय किनभने हामी जान्दछौँ है के भए आदमको समयमा आदमले नखानुपर्ने फल खाए परमेश्वरबाट टाढा रहे है यो संसारलाई पतित तुल्याए पापमै स्वभाव हामी सबै मानिसमा सरी आयो अनि आत्मिक जन्मको विषयमा थोरै कुरा म बताउन चाहन्छु आत्मिक जन्म चाहिँ पवित्र आत्माले हामीलाई नयाँ जीवन दिने कार्य गर्नुहुन्छ यो चाहिँ भित्रीबाट हाम्रो जीवनमा है रूपान्तरण गर्ने कार्य गर्दछ अनि यो चाहिँ पवित्र आत्माले गर्दछ अनि म तपाईँलाई थोरै पवित्र आत्माको विषयमा बताउन चाहन्छु पवित्र आत्माले चाहिँ हाम्रो पापहरू देखाउने काम गर्छ अनि प्रभु येशु ख्रीष्टलाई प्रकट गर्ने काम गर्दछन् उहाँ को हुनुहुन्छ भनेर उहाँ परमेश्वर हुनुहुन्छ भनेर प्रकट गर्ने कामहरू गर्दछन् यसै गरी उहाँले चाहिँ हामीलाई नयाँ इच्छाहरूले हाम्रो हृदय भरिदिने काम गर्छन् पवित्र आत्माले अनि हाम्रो नयाँ जीवन उत्पन्न गर्ने कामहरू हाम्रो जीवनमा काम गर्छन् है अनि पवित्र आत्माले हाम्रो हामीलाई नयाँ गरेर जन्माउने काम गर्छन् अनि कतिचोटि मान्छेले के भन्छ भने उनीहरूको आत्मिक जीवनलाई यसरी होइन उनीहरूले भनौँ न बनाउने काम गर्छन् है नयाँ वर्षमा म अब नयाँ म हुन्छु भनेर भन्ने गर्छ है कतिचोटि मानिसहरूले अनि त्यही भएको कारणले गर्दा उनीहरूले चाहिँ वैशाख महिनामा ल म नयाँ सुरुवात गर्छु भनेर ओले त्यति अब नयाँ मान्छेमा हुनु पर्यो तर कतिचोटि होइन जेठ महिना लागिसकेपछि के गर्छ फेरि पुरानै चालचलन पुरानै प्रयासहरू होइन अनि थाक्छन् थाक्छन् उनीहरूले भन्छन् म अब थाके अब है मैले आफ्नो तरिकाले म वैशाखभरि त राम्रो जीवन जिए तर म जेठमा आएर थाके कतिचोटि हामीले आफैलाई कतिचोटि के सुधार्ने काम गरिरहेको छ अनि यो चाहिँ नयाँ नयाँ जन्म होइन अनि यो आफूलाई सुधार्नु चाहिँ त्यो उत्तर होइन नयाँ जन्म भन्ने कुराहरू त्यस्तो प्रकारले हुँदैन हामीले हेर्ने हो भने अनि एउटा तपाईँ र मलाई एउटा प्रश्न छ कि मैले नयाँ जन्म अनुभव गरेको छु भित्री रूपमा के हाम नयाँ इच्छाहरू परमेश्वरप्रति छ कि छैन के हाम्रो धार्मिक कुराहरू मात्रै बानी बसाएका छन् होइन यो चाहिँ भित्रैबाट आउनुपर्ने कुरा हो अनि एउटा सत्यता त के हो भन्दाखेरि इसाई भनेको चाहिँ यो चाहिँ हाम्रो बानीहरूलाई सुधार गर्नु मात्र नभएर यो आत्मिक रूपमा रूपान्तरित हुने काम हो पुरै नयाँ हुनु होइन सुधार भन्दा पनि पुरै नयाँ भयो है अनि आज तपाईँहरूमा प्रभु येशू ख्रीष्टले पवित्र आत्माको शक्तिमा जहिले पनि हामी हेर्ने कोसिस गरौँ पवित्र आत्माले भरिने काम हाम्रो जीवनमा दिनानुदिन गर्ने काम हामी गर्न आवश्यक छ तेस्रो बुदा म तपाईँहरूको बीचमा राख्न गइरहेको छु पवित्र आत्माले सबै कुरा बदलिने काम गर्छन् जुन सातदेखि आठ पदसम्म हामी हेर्न सक्छौँ प्रभु येशूले जवाब दिनुभयो मैले तिमीलाई नयाँ गरी जन्मनु पर्छ भन्दा अचम्म नमान बतास जता चाहन्छ उतै बहन्छ तिमी बतासको आवाज सुन्छौ तर त्यो कहाँबाट आउँछ र कता जान्छ त्यो जान्दैनौ आत्माबाट जन्मेको हरेक व्यक्ति त्यस्तै हुन्छ योना तिनको सातदेखि आठसम्म हामी मैले भर्खरै पढिदिए अनि अर्को शब्दमा भन्नुपर्दा अचम्म नमान यो चाहिँ परमेश्वरको काम आज तपाईँ र मैले परमेश्वरलाई भन्न आवश्यक छ प्रभु तपाईँ काम गर्नुहोस् आफ्नो प्रयासले म मेरोमा नयाँ रूपान्तरित हुन सक्दिनँ है एउटा महिना गरौँला अर्को महिना फेरि म जस्ताको त्यस्तै हुन सकौँला तर तपाईँ मेरो जीवनमा नयाँ काम गर्नुहोस् अनि हामी हेर्न सक्छौँ एउटा शक्तिशाली कुरा प्रभु येशूले भन्नुभएको छ एउटा हावा जता चाहन्छ उतै बहन्छ भन्ने कुरा हामी हेर्न सक्छौँ उदाहरणको रूपमा जस्तै एउटा हावाको विषयमा हावालाई तपाईँले देख्न सक्नुहुन्न नियन्त्रण पनि गर्न सक्नुहुन्न जान्नु पनि हुन्न अब त्यो कहाँ बहन्छ भनेर तर एउटा कुरा तपाईँले देख्न सक्नुहुन्छ हावाको विषयमा त्यसले प्रभाव चाहिँ पारिरहेको हुन्छ प्रभाव चाहिँ छोडिरहेको हुन्छ अनि उसको उपस्थिति पनि हामी जानिरहेको हुन्छ उसको परिणामहरू पनि हामीले हेरिरहेको हुन्छ प्रभु येशूले भन्नु खोजेको कुरा त्यही हो पवित्र आत्मा त्यस्तै प्रकारले काम गर्ने काम गर्नुहुन्छ है अनि एउटा सत्यता कुरा म तपाईँलाई बताउन चाहन्छु तपाईँ पवित्र आत्मा पनि देख्नुहुन्न तर पवित्र आत्माले के गर्छन् त्यो कुरा तपाईँले देख्न सक्नुहुन्छ जस्तै उदाहरणको निम्ति बिजुली होइन करेन्ट भन्छ नि यो चाहिँ अदृश्य छ अनि कसरी यो काम गर्छन् हामी थाहा कतिचोटि हामी अचम्म लाग्छ होइन है बिजुलीको कारणले गर्दा बत्ती बल्छन् मेसिनहरू चल्छन् विभिन्न ठाउँको विभिन्न उपकरणहरू हामी के गर्छौँ त्यो चाहिँ देखिँदैन काम गरिरहेको देख्छौँ बिजुलीको कारणले गर्दा अनि पवित्र आत्माले पनि त्यसरी नै काम गर्नुहुन्छ यद्यपि नदेखिए तापनि तर यसको प्रभाव हामी देख्दछौँ है पवित्र आत्माको कामहरू हामीले हेर्ने हो भने हाम्रो हृदयलाई कोमल बनाउने काम गर्छ, हाम्रो पापहरूप्रति है पापहरू देखाइदिने कामहरू गर्छ, परमेश्वरको वचनप्रति इच्छा राख्ने काम गर्छ, प्रभु येशूलाई प्रेम गर्ने काम गरिरहेको हुन्छ। हाम्रो दिशा अथवा हाम्रो मार्गहरू, हाम्रो पाइला कदमहरू उहाँले बदलिने काम गरिराख्नु भएको हुन्छ। अनि परमेश्वरलाई आज भन्न आवश्यक छ, प्रभु पवित्र आत्मा मेरो जीवनमा काम गर्नुहोस् है, सिद्ध हुने काम होइन तर रूपान्तरण भइरहेको हुन्छ हाम्रो जीवनमा दिनानुदिन है, दिनानुदिन रूपान्तरण। त्यही भएको कारणले गर्दा उहाँको आत्माको हिँडाइमा हामी हिँड्न जरुरी छ है। कतिजना मान्छेले भन्छ म परमेश्वरमा विश्वास गर्छु तर म मेरो जीवन बदल्न चाहदिन भनेर भन्नु चाहिँ त्यसो भएन। यो चाहिँ यस्तो प्रकारको भन्नु कुरा भन्नु जस्तै हो, म बिजुली मनपर्छ होइन तर म त्यो बिजुली प्रयोग गर्न चाहदिन भन्नु जस्तै हो। कतिचोटि हामी यो प्रकारले कहिले पनि काम लाग्दैन, यो प्रकारको कुराहरू होइन, यो प्रकारको जीवन व्यवहारहरू काम लाग्दैन। अनि एउटा प्रश्न तपाईँलाई म छोड्न चाहन्छु, के पवित्र आत्मा तपाईँको जीवनमा कस्तो प्रकारले काम गरिरहनु भएको छ? कुनै प्रमाणहरू छन् के? म बदलिँदैछु कि खालि मैले जानकारी मात्रै लिँदैछु? के मेरो म हिँड्ने कदमहरू पहिलाको भन्दा फरक छन्? अनि आज तपाईँ र म यो साधारण सन्देश प्रभु येशूले दिनुभएको छ अनि यसले आज हामीलाई कस्तो प्रकारको शिक्षा दिन्छ? धार्मिक कार्य चाहिँ एउटा यो चाहिँ खोक्रो कुरा हो अनि शिक्षाको कुराहरूले हामी कतिचोटि अल्म ल्याउँछ, हामी कतिचोटि आदरको कुराहरू पाए तापनि कतिचोटि खोजिरहेको हुन्छ। निकोदमसले जस्तै, निकोदमस धर्मी थिए तर रित्तो थिए, शिक्षा पाएको थिए, अलमलमा थिए, आदर पाएको थिए तर अझै पनि खोजिरहेको थिए। अनि प्रभु येशूले उसको सबै प्रश्नको जवाब दिन्छन्। आज तपाईँ पनि नयाँ गरेर जन्मन आवश्यक छ होइन, तर धेरै होइन, म चाहिँ नयाँ गरेर नजन्मे पनि म कडाभन्दा कडा म प्रण गर्छु भनेर होइन, उत्कृष्ट हुन्छु अझै धेरै गर्छु होइन, तर आज तपाईँ र मैले भन्न आवश्यक छ, हे पवित्र आत्मा परमेश्वर, हे परमेश्वर नयाँ गरेर जन्मलाई मलाई सहायता गर्नुहोस्। अनि आज होइन तपाईँ र मेरो निम्ति जब यो कुराहरू भन्छौँ, यो कुरा बुझ्न आवश्यक छ, हामीले आफैले आफैलाई बचाउन सक्दैनौँ, धर्मले हामीलाई बचाउन सक्दैन, असल कार्यले हामीलाई बचाउन सक्दैन, तर येशू ख्रीष्टले हामीलाई है हामीलाई उहाँ जो हाम्रो निम्ति मारिनु भयो, हाम्रो पापको निम्ति बौरी उठ्नु भयो, उहाँले हामीलाई नयाँ जीवन दिन सक्नुहुन्छ। उहाँले भन्नुहुन्छ यदि कोही ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो है, सुधारिएको होइन, अलिकता बढावा गरेको होइन, तर पुरै नयाँ हो। हामी निकोदमसले 19 पद मा हामी हेर्न सक्छौँ, 19 अध्यायमा हामी हेर्न सक्छौँ निकोदमसको विषयमा। निकोदमस अन्धकारबाट सुरु गरे होइन, ऊ अध्यारोमा आउँछन् प्रभु येशूलाई भेट्न, त्यही प्रभु येशूको शरीर लिन ऊ पछि गएर आएको हामी हेर्न सक्छौँ। धेरै कुरा बदलिएको जसको जीवन, पवित्र आत्माको काम यस्तै हुन्छन् प्रिय। अनि हामी हेर्न सक्छौँ त्यही आत्माले आज तपाईँ र मेरो जीवनमा पनि काम गर्नुहुन्छ। म हुन्छ तपाईँको निम्ति हामी सबैजना मिलेर प्रार्थना गरौँ। हे प्रभु येशू धन्यवाद, हामी खालि सुधार मात्र होइन प्रभु, हामीलाई नयाँ बनाउनुहोस्। हामी स्वीकार गर्छौँ धर्म चाहिँ पर्याप्त छैन, हामीलाई नयाँ जीवन चाहिन्छ। पवित्र आत्मा आज हाम्रो हृदयमा तपाईँ नयाँ गरेर जन्मनुहोस्, हामीलाई बदल्नुहोस्, नवीकरण गर्नुहोस्, नयाँ गरेर जन्मन सहायता गर्नुहोस् येशू ख्रीष्टको नाममा। आमेन। हे प्रिय हौ, आउँदो दिनहरूमा जुलाईको 1 तारिकबाट हाम्रो बाइबल कलेज सुरु हुन गइरहेको छ। यदि कोही बाइबल कलेज गर्नलाई इच्छुक हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो फोन नम्बर यस प्रकार छन्, 98421-34370। फेरि पनि भन्न चाहन्छु, 98421-34370। अनि आउँदो दिनहरूमा फेरि पनि सुसमाचारको योन्नाबाट धेरै पाठहरू गर्नेछौ। हस्त आजलाई यति नै। जय मसीह। फेरि भेटौँ।
1: प्रिय श्रोता, आजको जीवित वचन रेडियो कार्यक्रम अन्तर्गतको बाइबल पाठ अध्ययन व्याख्यात्मक श्रृंखला तपाईलाई कस्तो लाग्यो? के यस कार्यक्रम मार्फत तपाईले सृष्टिकर्ता परमेश्वर र यस अद्भुत जीवनको बारेमा केही नयाँ कुरा सिक्ने अवसर पाउनुभयो? हामी आशा गर्दछौ कि आजको अध्ययनबाट तपाईले बाइबल र परमेश्वरको बारेमा नयाँ ज्ञान तथा आत्मिक प्रकाश प्राप्त गर्नुभएको छ। श्रोता, यदि आजको कार्यक्रम सुनेपछि तपाई आफ्नो व्यक्तिगत जीवनमा प्रभु येशु ख्रीष्टलाई आफ्नो मुक्तिदाताका रूपमा ग्रहण गर्न चाहनुहुन्छ भने कृपया मसँग यो प्रार्थना गर्नुहोस्। हे प्रभु येशु, आजको रेडियो कार्यक्रम सुनेपछि म तपाईलाई मेरो एकमात्र मुक्तिदाता प्रभु येशु ख्रीष्टका रूपमा ग्रहण गर्दछु। म एक पापी हुँ भन्ने स्वीकार गर्दछु। कृपया मेरा सबै पाप र अधर्महरू क्षमा गरी मलाई छुटकारा दिनुहोस्। मलाई क्षमा गरी आफ्नो सन्तान बनाउनु भएकोमा धन्यवाद। आजदेखि म तपाईमा नै जिउन चाहन्छु। कृपया मेरो जीवनमा आउनुहोस्, मलाई मार्गदर्शन गर्नुहोस् र आफ्नो इच्छा अनुसार चल्न सहायता गर्नुहोस्। यो प्रार्थना म प्रभु येशू ख्रीष्टको नाउँमा माग्दछु, आमेन।
2: श्रोता, यदि तपाईले आज हामीसँग यो प्रार्थना गर्नुभएको छ भने परमेश्वरको वचन अनुसार तपाईले प्रभु येशू ख्रीष्टमा उद्धार, मुक्ति र अनन्त जीवन पाउनु भएको छ। साथै तपाई परमेश्वरको सन्तान बन्नु भएको छ। तपाईको नयाँ विश्वासको यात्राका लागि तपाईलाई हार्दिक बधाई। अब परमेश्वर प्रतिको तपाईँको विश्वास र आत्मिक जीवनलाई अझै बलियो बनाउन नजिकैको चर्चमा नियमित जानुहोस् भनेर हामी सल्लाह दिन चाहन्छौ। परमेश्वरमा आनन्दित हुँदै उहाँको र आफ्नो देशको सेवा गर्नुहोस्। श्रोता, अन्तमा हाम्रो कार्यक्रम सम्बन्धी कुनै सुझाव, सल्लाह र प्रार्थनाको विषय भएमा कृपया हामीलाई anandccbc@gmail.com इमेल गर्नुहोस् वा हाम्रो वाट्सएप नम्बर रहेको छ +9779842134370+9778412134370 व्हाट्सएपमा तपाईँ फोन कल र मेसेज पठाउन सक्नुहुनेछ। हामी तपाईँको लागि नियमित रूपमा प्रार्थना गर्नेछौ। परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिनुभएको होस्। अर्को श्रृंखलामा हामी यस्तै अर्थपूर्ण जीवन उपयोगी र बाइबलका रहस्यमय वचन लिएर हामी उपस्थित हुनेछौ। तबसम्मका लागि रेडियो कार्यक्रम परिवार बिदा चाहन्छौ। जय मसीह, नमस्ते।

0: नमस्कार, म गायक कर्ण दास। अहिले तपाईँ सुन्दै हुनुहुन्छ किङडम भोइस एफएम 102.1।
1: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स आयो।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तपाईँ अहिले किङडम भोइस एफएम 102.1 सुन्दै हुनुहुन्छ। www.kingdomfm.com.np आशाको आवाज।
6: यो हो सीबीएन को प्रस्तुति र तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम एउटा नयाँ जीवन।
4: श्रोता शुभ प्रभात। एउटा नयाँ जीवन कार्यक्रमको नयाँ एपिसोडमा सम्पूर्ण श्रोताहरूलाई आजको यो सुन्दर बिहानी यस किङडम भोइस 102.1 मेगाहर्जबाट तपाईँहरूलाई स्वागत गर्न चाहन्छौ। श्रोता, यो कार्यक्रम तपाईँ प्रत्येक सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 to 8 सुन्न सक्नुहुन्छ र हामी यो पूरै महिनाभरि लतको विषयमा कुराकानी गरिराखेका छौं र आजको नयाँ एपिसोडमा पनि नयाँ विषयमा कुराकानी गर्न हामी उपस्थित भइसकेका छौं। श्रोता, एक बिहान चाहिँ एकपटक मेरो पुरानो साथीको फोन आए। उनले मलाई निकै पीडादायक कुराहरू सुनाइन्। उनको फोन आएपछि ती सबै पुराना कुराहरू अचानक सम्झना आए र त्यसैले मन अलिक भारी पनि भयो। त्यो फोन कलपछि श्रोता म एकदमै व्याकुल भए। अनि म के देख्न सक्छु भने यो कुराबाट, त्यो साथीको एउटा सानो फोन कलले, एउटा मित्रताले चाहिँ कहिलेकाहीँ हाम्रो जीवनमा कति ठूलो प्रभाव पार्छ भन्ने कुरा हामी बुझ्न सक्छौ। श्रोता, केही साथीहरू यस्ता हुन्छन् हेर्नु, जसको प्रभावले हाम्रो भलाइ हुन्छ। हामी धेरै माथि उठ्छौ, हाम्रो समझ पनि उच्च हुन्छ, हामी परमेश्वरको नजिक पनि पुग्छौ, तर निकै सकारात्मक हुन्छौ, धेरै कुराहरू सिक्छौ। तर केही साथीहरू यस्ता हुन्छन् जसले हामीलाई बिल्कुलै बन्धनमा बाँध्छन्, हामीलाई तल झार्छन् र हाम्रो जीवनलाई कतैको पनि छोड्दैनन्। के तपाईँ यस्ता मित्रसँग संघर्ष गरि रहनु भएको छ? यदि त्यस्तो भने आजको यो एपिसोड तपाईँको लागि हो, सही साथी को हो भनेर जान्नको लागि। श्रोता, कहिलेका मित्रतामा शुरूआत कसरी हुन्छ भने, अलिकति मात्र हो, केही फरक पर्दैन, यो एउटा कदम चाल, त्यो गर, यसो गर भन्ने हुन्छ। अनि यसरी गर्दै जाँदा हामी कसरी एउटा खाडलमा खस्छौ भन्ने थाहा नै हुँदैन। श्रोता, यो जान्नु आवश्यक छ कि मित्रताको प्रभाव मेरो र तपाईँको जीवनमा कस्तो परिरहेको छ। र श्रोता, यो एपिसोड आज धेरै भन्दा धेरै श्रोताहरूमाझ पुग्दोस् भन्ने हाम्रो आशा पनि। श्रोता, अब हामी पास्टर धीरज कुमारलाई भेट्न जाँदैछौ। उहाँको जीवन विभिन्न बाटो हुँदै अघि बढेको थियो। पास्टर धीरजको जीवनमा चाहिँ शुरूमा जब उहाँ जवान हुनुहुन्थ्यो, उहाँ धेरै जसो साथीहरूको दबावमा परेर आफूले गर्न नहुने सबै कामहरू गर्नुभयो। आउनुहोस् श्रोता, पास्टर धीरजको साँचो जीवन कथा हामी सुन्नेछौ। यो कथा चाहिँ केवल लतबाट स्वतन्त्रताको कथा मात्र होइन, बरु गलत संगतबाट निस्केर प्रभुतर्फ फर्किएको कथा पनि हो। र यो कथा तपाईँको लागि लिएर हामीले आज एउटा नयाँ जीवनमा प्रस्तुत गर्दैछौ। अहिलेलाई सुन्नुहोस् यो जीवन तपाईँ।
7: म उत्तर प्रदेशको बासिन्दा धीरज कुमार हुँ। घरको आर्थिक अवस्था हेर्दा मैले 12 कक्षा पूरा गरेपछि रोजगारीको खोजीमा आफ्ना दाजुभाइहरू भएको ठाउँ दिल्ली जाने निर्णय गरे। दिल्ली आउनुको मेरो एउटै उद्देश्य थियो, जीवनमा धेरै पैसा कमाउनु। त्यही समयमा मेरो भेट केही दाजुभाइहरूसँग भयो जो स्थानीय साबुन बनाउने काम गर्थे। म उनीहरूसँग जोडिएर काम गर्न शुरू गरे। बिस्तारै मेरो हातमा धेरै पैसा आउन थाल्यो। मेरा दाजुभाइहरू पनि यही व्यवसायमा मसँग जोडिनु भयो, तर मेरा व्यावसायिक साझेदारहरू केही खराब लतहरूमा फसेका थिए, जस्तै धूम्रपान गर्ने, मदिरा पिउने र व्यभिचार गर्ने। जब हामी व्यावसायिक बैठकका लागि सँगै बस्ने गर्थ्यौं, उनीहरूले हामी माथि दबाव दिन्थे कि यदि व्यावसायिक सम्बन्ध कायम राख्ने हो भने हामीले पनि उनीहरूले जस्तै यी सबै कुरा गर्नुपर्छ। पैसा कमाउने क्रममा हामी तीन दाजुभाइ पनि बिस्तारै उनीहरूसँगै संगतमा परेर धूम्रपान, मदिरा सेवन र व्यभिचार जस्ता खराब बानीहरूमा फस्दै गयौं। बिस्तारै हामी सबै ती खराब लतहरूको गहिरो बन्धनमा पर्दै गयौं। मेरो लत यति धेरै बढ्यो कि त्यसले मेरो सम्बन्ध र स्वास्थ्यमा समेत असर पार्न थाल्यो। एक दिन यस्तो अवस्था आयो कि जुन दिन मैले नशा गर्न पाइन, मेरा हात खुट्टा काप्न थाले। मेरा दाजुभाइहरूको अवस्था पनि त्यस्तै थियो। हामीलाई यस्तो अवस्थामा देखेर मेरी आमालाई धेरै चिन्ता र दुःख लाग्यो। उहाँ हामीलाई देखेर रुनुहुन्थ्यो। म यी सबै कुराबाट बाहिर निस्कन चाहन्थे, तर लतले मलाई पूर्ण रूपमा बाँधिसकेको थियो। हाम्रो नशाको लत यति बलियो भइसकेको थियो कि हामी लगभग 10 वर्षसम्म यही अवस्थामा जीवन बिताइरह्यो। त्यसपछि एउटा घटनाले हाम्रो जीवनको दिशा नै परिवर्तन गरिदियो। एक दिन अचानक मेरी आमालाई केही भयो। उहाँ बजार जाँदै हुनुहुन्थ्यो, तर अचानक सड़कमा लड्नु भयो र उहाँको टाउकोमा असह्य पीड़ा हुन थाल्यो। हामीले उहाँलाई तुरन्तै डाक्टर कहाँ लग्यौं र उपचार शुरू गरायौं। धेरै उपचार गराउँदा पनि उहाँ ठिक हुनु भएन। हामी पहिलेदेखि नै आफ्ना लतहरूका कारण धेरै समस्यामा थियौं र अब आमाको स्वास्थ्यलाई लिएर पनि निकै चिन्तित र दुखी हुन थाल्यो। यही क्रममा मेरो एकजना मसिह साथीले मलाई फोन गर्नुभयो। कुराकानीकै क्रममा उहाँलाई हामी आमाको स्वास्थ्यका कारण धेरै चिन्तित छौं भन्ने थाहा भयो। त्यसपछि मैले फोनमै पास्टरलाई मेरी आमाका लागि प्रार्थना गर्न अनुरोध गरे। प्रार्थनाको क्रममा नै मेरी आमाको टाउको त्यो असह्य पीड़ा ठिक भयो। यो कुरा आफ्नै आँखाले देख्दा म निकै अचम्मित भयो। यसको अर्को आइतबार म आफ्नो परिवारसँग प्रार्थना भवनमा गए। हामी आराधनामा सहभागी भयौं। बिस्तारै मेरा आँखाहरू बन्द हुन थाले र मलाई मेरो शरीरभित्रबाट केही बाहिर निस्किरहेको जस्तो अनुभव हुन थाल्यो। अचानक म कार्पेटमाथि लडेर केही समयका लागि बेहोस। जब मलाई होस आयो, मैले आफ्नो हृदयमा एउटा ठूलो शान्तिको अनुभव गरे। मेरो सम्पूर्ण शरीर हलुका भएको महसुस भयो। मैले आफ्नो जीवनमा यस अघि कहिल्यै यस्तो अनुभव गरेको थिइन। यही मेरो जीवनको एउटा महत्वपूर्ण मोड बन्यो। जब हामी प्रार्थना सभाबाट घर फर्किरहेका थियौं, त्यस बेला मैले एउटा अचम्मको कुरा अनुभव गरे। मलाई हरेक दिन मदिरा पिउने तीव्र इच्छा हुन्थ्यो, तर अब मेरो मनमा पिउने कुनै इच्छा पनि थिएन। म घर आएर बिना मदिरा पिएर नै रातभरि राम्रोसँग सुते। अर्को दिन म आफ्नो काममा पनि गए। यसरी मेरो पूरा हप्ता बित्यो र मलाई महसुस भयो कि मेरो जीवनमा वास्तवमा केही परिवर्तन भएको छ। त्यसपछि मैले परमेश्वरलाई जान्ने दिशामा आफ्नो कदम अघि बढाए। मलाई परमेश्वर साँच्चीकै जीवित हुनुहुन्छ भन्ने कुरामा विश्वास लाग्न थाल्यो। त्यस दिनदेखि मैले परमेश्वरलाई अझ गहिरो रूपमा जान्ने निर्णय गरे। जति जति हामी प्रार्थना भवनमा जान थाल्यौं, त्यति त्यति परमेश्वरको वचन सिक्न र बुझ्न अनुग्रह पाउँदै गयौं। मेरो नशाको लत त पहिले नै हटिसकेको थियो, तर मेरो जीवनमा अझै केही कुराहरू बाँकी थिए, जस्तै व्यभिचार, परमेश्वरको वचन र प्रार्थनाद्वारा ती गलत कुराहरू पनि बिस्तारै मेरो जीवनबाट हट्दै गए। एक दिन प्रार्थना भवनमा पाप, प्रेम र परमेश्वरको दयाको बारेमा सन्देश दिइँदै थियो। त्यहाँ भनिएको थियो कि सबैले पाप गरेका छन् र परमेश्वरको महिमाबाट चुकेका छन्, किनकि पाप ऊर्जालाई मृत्यु हो, तर हाम्रा प्रभु येशू ख्रीष्टमा परमेश्वरको वरदान अनन्त जीवन हो। यस वचनले मेरो सोच र विचारलाई निकै बलियो बनायो। मैले परमेश्वरसँग क्षमा मागेर साँचो पश्चाताप गरे। त्यसपछि म बिस्तारै प्रार्थना गर्न, बाइबल पढ्न र परमेश्वरमा बढ्दै जान थाले। परमेश्वरमाथिको विश्वास र उहाँको वचनद्वारा मैले आफ्ना खराब लतहरूबाट स्वतन्त्रता पाएँ। आज म अरू मानिसहरूलाई पनि यस्ता बन्धनहरूबाट बाहिर निस्कन सहयोग गरिरहेको छु। धेरै वर्षदेखि म परमेश्वरको सेवकको रूपमा उहाँको वचन र आफ्नै जीवनको गवाहीद्वारा नशाको लतमा फसेका र विभिन्न समस्याहरूमा परेका मानिसहरूलाई मार्गदर्शन गर्दै आएको छु।
4: स्वागत छ दिगजीको यो निकै नै शक्तिशाली जीवन गवाएपछि आज यो साँचो गवाई चाहिँ उहाँले हाम्रो बीचमा बाँड्नु भएको छ र ठूलो इमानदारीताका साथ पूरा खुलेर उहाँले आज हाम्रो बीचमा आफ्नो जीवन गवाई राख्नुभयो। श्रोता, हरेक मानिसमा कुनै न कुनै व्यक्तिको प्रभाव परेको हुन्छ, त्यसैले हामीले आफूलाई कस्ता मानिसहरूले घेरिएको छ भन्ने कुरा ध्यान दिनु कति महत्वपूर्ण छ। हामी माथि राम्रो प्रभाव परिरहेको छ कि गलत प्रभाव परिरहेको छ। परमेश्वरको वचनले भन्छ कि हामी एउटा सहर जस्तै हौ। परमेश्वरको वचनले यो पनि भन्छ कि हामी संसारको ज्योति हौ। त्यसैले यदि हामी संसारको ज्योति हौ भने अन्धकार बढ़ाउने कुराहरूबाट आफूलाई टाढा राख्नु एकदमै महत्वपूर्ण हुन्छ। श्रोता, यही बुझाई यदि हामी भित्र छ कि मानिसहरूको प्रभाव मेरो र तपाईँको जीवनमा हामीले कसरी जीवन बिताउँछौ भन्ने कुराको एउटा ठूलो माध्यम हुन्छ। यो कुरा यदि मलाई र तपाईँलाई थाहा छ भने हामी एकअर्कामाथि पर्ने प्रभावको विषयमा धेरै सावधानी अप्नाउनेछौ। केही अधीनहरूले यस्तो भन्छ कि हामी आफूलाई प्रभाव पार्ने पाँचजना मानिसहरूको समग्र प्रभावको परिणाम हो। हाम्रो जीवनमा सबैभन्दा नजिक रहेका पाँचजना मानिसहरूको प्रभाव जसरी हामी माथि पर्छ त्यसै अनुसार मेरो र तपाईँको जीवन बन्दै जान्छ। यदि अधीनहरूले पनि मानिसहरूलाई यो कुरा बताएका छन् भने तपाईँ आफै सोच्नुहोस्, तपाईँको जीवनमा ती पाँचजना को हुन् जसले तपाईँलाई प्रभाव पारिरहेका छन्। तपाईँले जीवनमा जसरी निर्णय लिनुहुन्छ, जसरी विचार राख्नुहुन्छ, जसरी बोल्नुहुन्छ, जसरी कुनै काम कसरी गर्ने भन्ने निर्णय गर्नुहुन्छ, त्यसलाई अघि बढाउनुहुन्छ, यो सबै कुरामा प्रभाव परेको हुन्छ। तपाईँको विश्वास जुन प्रकारको छ त्यसलाई पछाडि फर्केर हेर्नुभयो भने केही न केही त्यस्ता कुराहरू भेटिनेछन् जसमा मानिसहरूले तपाईँलाई प्रभाव पारेका छन्। ती पाँच छ वा चारजना मानिसहरू हुन सक्छन् जसको कारण तपाईँ आज जुन अवस्थामा हुनुहुन्छ त्यस्तो भन्नुभएको छ। यदि तपाईँको जीवनमा यस्ता साथीहरू छन् जसले तपाईँलाई गिराउँछन्, तल धकेल्छन् वा आफै पनि त्यति समझदार नभएर तपाईँलाई नजानेर तल गिराइरहेका छन् र तपाईँ उनीहरूको सहयोग लिनुको साटा आफै पनि तल झर्दै जानुभएको छ भने तपाईँले पनि आफू कहाँ हुनुहुन्छ भनेर बुझ्नुहुनेछ। हुनसक्छ तपाईँ उनीहरूसँग मित्रतामा त्यसैले रहनु भएको छ किनभने तपाईँ भावनात्मक रूपमा उनीहरूसँग जोडिनु भएको छ वा सोचिरहनु भएको छ, हो ऊ मेरो साथी हो, धेरै राम्रो साथी हो, त्यसैले उनको कुरा सुनौ भनेर म यो भनिरहेको छैन कि तपाईँले उनीहरूको मित्रता छोडिदिनुहोस्, उनीहरूको बारेमा सोच्न छोडिदिनुहोस् वा उनीहरूको भलाइको बारेमा सोच्न बन्द गर्नुहोस्। तर तपाईँले प्रभाव कसबाट लिइरहनु भएको छ त्यो सोच म तपाईँसँग एउटा बाइबलको वचन मान्न चाहन्छु, त्यसबाट तपाईँ र म बुझ्न सक्नेछौ कि प्रभावलाई कसरी परिवर्तन गर्न सकिन्छ। यौना 15:15 यसो लेखिएको छ कि अबदेखि म तिमीहरूलाई दास भन्दिन, किनकि दासले आफ्नो मालिकले के गरिरहेको छ सो जान्दैन, बरु म तिमीहरूलाई मित्र भन्छु, किनकि मैले मेरो परमपिताबाट सुनेका सबै कुरा तिमीहरूलाई बताएको छु। यी शब्दहरू प्रभु यीशु ख्रीष्टका हुन् र प्रभुले तपाईँ र मसँग भन्नुहुन्छ कि उहाँले मलाई र तपाईँलाई आफ्नो मित्र बनाउनुहुन्छ, नोकर होइन। अनि मित्रको साथसाथै तपाईँ र मलाई ती सबै कुराहरू बताउनुहुन्छ जुन पवित्र आत्माले प्रभु यीशु ख्रीष्टलाई बताउनु भएको छ। यसको अर्थ स्वर्गीय पिता र पुत्र बीचको एकदमै घनिष्ठ कुराकानी हो, जुन कुरा तपाईँ र मलाई थाहा हुन्छ। यदि यसरी परमेश्वरले आफ्नो मित्रताको एउटा प्रमाण दिनुहुन्छ भने यो निकै राम्रो प्रमाण हो कि उहाँले ती घनिष्ठ कुराहरू तपाईँ र मलाई पनि जानकारी गराइरहनु भएको छ जुन उहाँ पिता बीचका कुराहरू हो। यसको अर्थ तपाईँ र म पनि स्पष्ट रूपमा प्रभु पवित्र पिताका सन्तान हौ र यदि त्यसरी प्रभु यीशु ख्रीष्टले मलाई र तपाईँलाई व्यवहार गर्नुहुन्छ भने उहाँ वास्तवमै मित्र हुनुहुन्छ। उहाँ त्यस्तो मित्र हुनुहुन्छ जसले तपाईँ र मेरो लागि आफ्नो प्राण दिनुभयो ताकि उहाँ तेस्रो दिनमा पुनर्जीवित हुनुभएको कारण उहाँमाथि विश्वास गर्नाले तपाईँ र म नयाँ जीवन प्राप्त गर्न सकौं र हरेक प्रकारको लतबाट बाहिर निस्कन सकौं। परमेश्वरको वचनले कोरिन्थीहरूमा यो पनि भन्छ कि जब हामी प्रभु यीशु ख्रीष्टमा हुन्छौं तब तपाईँ र म एउटा नयाँ सृष्टि बन्छौं। त्यसैले जुन मित्रले तपाईँ र मलाई प्रभाव पारेर गिराउँछ त्यसको विपरीत प्रभु यीशु ख्रीष्ट यस्तो मित्र हुनुहुन्छ जसको प्रभावको कारण तपाईँ र म माथि उठ्नेछौ र जीवनका हरेक किसिमका अप्ठ्याराहरूबाट बाहिर निस्कनेछौ। श्रोता, यदि तपाईँ पनि यस्तै खराब बानीसँग संगत गरिरहनु भएको छ भने तपाईँले आज हामीलाई फोन गर्नुहोस्, हामी तपाईँको लागि निरन्तर प्रार्थना गर्नेछौ। हाम्रो नम्बर रहेको छ +91 99104010 10 रहेको छ। श्रोता, अब पनि एउटा छोटो विश्राम लिने समय भएको छ, विश्रामपछि हामी तपाईँलाई भेट्नलाई आउने नै छौ।
8: श्रोता, यी तीन सजिला चरणमा तपाईँ अहिले नै आफ्नो काउन्सिलिङ स्लट बुक गर्न सक्नुहुन्छ। पहिलो चरणमा सीबीएन इन्डियाको वेबसाइटमा जानुहोस्, दोस्रो चरणमा सीबीएन स्पेशल अफर्समा क्लिक गर्नुहोस् र तेस्रो चरणमा आफ्नो काउन्सिलिङसँग स्लट बुक गर्नुहोस्।
4: स्वागत छ श्रोता, एउटा नयाँ जीवन कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ। आज हामी कुराकानी गरिरहेका छौ कि खराब संगतले तपाईँको जीवन बदलिरहेको छ। हामीले पास्टर धीरज कुमारको गवाईबाट पनि सुन्यौं कि कसरी गलत मित्रताले मानिसलाई चाहिँ लततिर धकिलिरहेको छ। तर जब एउटा साँचो मित्रले पास्टरजीको लागि प्रार्थना गर्नुभयो र उहाँ राम्रोसँगसँग जोडिनुभयो तब उहाँको सम्पूर्ण जीवन नै परिवर्तन भयो। त्यसैले श्रोता, आजको प्रश्न तपाईँको लागि म तपाईँलाई बताउन चाहन्छु। के मित्र त हाम्रो छनौट हो वा परिस्थितिले हामीलाई साथीहरू दिन्छ। परिस्थितिका माध्यमबाट तपाईँ धेरै मानिसहरूलाई भेट्नुहुन्छ, ती मानिसहरू तपाईँको जीवनमा आउँछन्, तर ती मानिसहरूलाई कति समयसम्म आफ्नो साथमा जोडेर राख्ने भन्ने छनौट तपाईँ र मेरो हुन्छ। यदि परिस्थिति यस्तो छ कि उहाँ तपाईँको कक्षा कोठामा हुनुहुन्छ, कार्यस्थलमा हुनुहुन्छ, छिमेकी हुनुहुन्छ, वा तपाईँ उहाँसँग यात्रा गरिरहनु भएको छ भने तपाईँ उहाँको वरिपरि रहनुहुन्छ, तर जब त्यो निकटता र परिस्थितिहरूले सिर्जना गरेको दबाव हट्छ त्यसपछि तपाईँ उहाँहरूसँग कति नजिक रहनुहुन्छ भन्ने छनौट तपाईँको हुन्छ। किनभने तपाईँले देख्नु भएको होला तपाईँका केही साथीहरू विदेशमा पनि छन् तर पनि तपाईँ उनीहरूसँग सम्पर्कमा रहनुहुन्छ, उनीहरू तपाईँको घरबाट टाढा छन् तर पनि तपाईँ उनीहरूसँग सम्पर्कमा रहनुहुन्छ। त्यसैले मित्रता वास्तवमा एउटा छनौट हो। त्यस्तै म तपाईँलाई अर्को कुरा पनि भन्न चाहन्छु, प्रभु यीशु ख्रीष्टलाई आफ्नो मित्र मान्ने वा नमान्ने भन्ने पनि तपाईँको छनौट। त्यसैले यो छनौट मेरो तपाईँको लागि धेरै महत्वपूर्ण हुन्छ। मित्रता वास्तवमा एउटा छनौट हो। हाम्रो दोस्रो प्रश्न रहेको छ, म आफ्नो साथीलाई नकार्न सक्दिन, के यो मेरो कमजोरी हो भनेर एकजना श्रोताले लेख्नु भएको छ। हो श्रोता, यदि तपाईँले यो प्रश्न सोध्नु भएको छ कि म साथीहरूलाई इन्कार गर्न सक्दिन, यसको अर्थ तपाईँको मनमा कतै यस्तो कुरा छ कि तपाईँ नकार्न चाहनुहुन्छ। यदि तपाईँको साथीले तपाईँलाई दबाब दिन्छ, तपाईँ इन्कार गर्न चाहनुहुन्छ तर त्यसपछि पनि इन्कार गर्न सक्नुहुन्न भने त्यसको अर्थ त्यो साथी वास्तवमै तपाईँको साथी होइन, ऊ तपाईँको मित्र पनि होइन, उनले तपाईँलाई बुझेकै छैनन्। मित्रताको उद्देश्य राम्रो साथ र सङ्गत हो। मित्रताको उद्देश्य तपाईँको जीवनको उद्देश्य पूरा गर्न सहयोग गर्नु र तपाईँलाई मदत गर्नु हो। तपाईँले सोध्नु भएको प्रश्न अनुसार यस्तो लाग्दैन कि त्यो साथीले तपाईँलाई तपाईँको उद्देश्य पूरा गर्न सहयोग गरिरहेको छ। त्यसैले मेरो तपाईँको लागि सल्लाह यही छ कि प्रभु यीशु ख्रीष्ट आफ्नो मित्र मान्नुहोस्, साथै त्यस्ता साथीहरूसँग रहनुहोस् जसले तपाईँलाई राम्रो प्रभाव दिन्छन्, तपाईँलाई विकास गर्न, अगाडि बढ्न र प्रगति गर्न सहयोग गर्छन्। अनि यी साथीहरू जसको कारण तपाईँलाई आफू तल गइरहेको जस्तो लाग्छ उनीहरूको प्रभाव लिन बन्द गर्नुहोस्। म तपाईँलाई यही सल्लाह दिनेछु कि तपाईँ उनीहरूको प्रभाव लिएर अगाडि बढ्न तपाईँले हटाउनुहोस् भनेर म भन्न चाहन्छु। श्रोता आउनु सब पनि हामी एउटा ब्रेक लिनेछौ, ब्रेक पछि तपाईँलाई भेट्नलाई आउने नै छौ।
9: हरेक लत, रक्सी वा लागू पदार्थबाट मात्र शुरू हुँदैन, कहिले काहीँ यो एक्लोपनबाट शुरू हुन सक्छ, कहिले काहीँ टुटेका सम्बन्धहरूबाट, कहिले काहीँ असफलता र खालीपनबाट, अनि बिस्तारै एउटा बानीले जीवनमाथि आफ्नो प्रभाव जमाउँदै जान्छ। तर के हरेक लतबाट बाहिर निस्कन सकिन्छ? के आशा फेरि शुरू हुन सक्छ? आउनुहोस्, हामी सँगै यो यात्रामा अघि बढ्नुहोस्, जहाँ हामी लतको पछाडिको वास्तविकता र स्वतन्त्रतर्फ अघि बढ्ने बाटो बुझ्नेछौ। टेलिभिजन कार्यक्रम र हाम्रा सामाजिक सञ्जालहरूमा हामी सँगै जोडिनुहोस्, किनकि हरेक लत भन्दा ठूलो आशा हुन्छ।
4: फेरि पनि स्वागत छ श्रोता, सुन्दै हुनुहुन्छ कार्यक्रम एउटा नयाँ जीवन, र तपाईँले मनपर्ने सो एउटा नयाँ जीवन कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ। आज हामी कुराकानी गरिरहेका छौं कि खराब संगति तपाईँको जीवन बदलिरहेको छ भन्ने कुरा गर्दैछौ। श्रोता आउनुहोस्, हामी प्रार्थना गरौं, विशेष रूपमा यी दुई कुराका लागि प्रार्थना गरौं। तपाईँ र मेरो साथीहरू यस्ता हुन् जसको प्रभाव लिएर हाम्रो र तपाईँको भलाइ हो। साथै यदि कुनै साथीको कारण कोही लतमा फसेको छ भने हामी त्यस लतबाट टाढा हुन सकौं र ती साथीहरूको पनि भलाइ होस्। आउनुहोस्, हामी हाम्रो परमपिता परमेश्वरसँग अनुरोध लिएर छौं, आउनुहोस् हामी प्रार्थना गर्नेछौ। परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौ, तपाईँको महान उपस्थितिको लागि धन्यवाद दिन्छौ, यो बुझाइको लागि धन्यवाद दिन्छौ कि जब तपाईँको वचनले भन्छ आफ्नो दुःखको दिनमा मलाई पुकार, म तिमीलाई दुःखबाट बाहिर निकाल्नेछु, केवल बाहिर निकाल्ने मात्र होइन तपाईँ र म परमेश्वरलाई महिमा दिन सकौं भन्ने योग्य पनि प्रभु तपाईँले बनाउनुहुन्छ। परमेश्वर, हामी तपाईँसँग समझ र सही समझका लागि प्रार्थना गर्छौ, ताकि हामीले जीवनमा हाम्रो लागि कुनै साथीहरू आवश्यक छन् भनेर बुझ्न सकौं, कतै साथीहरूले हामी माथि गलत प्रभाव त पारिरहेका छैनन् कि हामीलाई केवल त्यस्ता साथीहरू मात्रै चाहिन्छ जो हामीलाई मन पर्छन्, जो हामी जस्तै कुरा गर्छन् र वा जसका कुरामा हामी फसिरहेका छौँ, त्यसैको कारण हामी तल झर्दै गएर लतमा फसिरहेका छौँ। परमेश्वर, हामीलाई यस्तो समझ दिनुहोस् कि हामी त्यस्तो मित्रबाट बाहिर निस्कन सकौँ, साथै जुन लतले हामीलाई यस मित्रताको कारण जकडेको छ त्यसबाट पनि बाहिर निकाल्नुहोस्। परमेश्वर, हामी यो पनि प्रार्थना गर्छौँ कि तपाईँले हामीलाई असल साथीहरू दिनुहोस्, ती साथीहरूको कारण हाम्रो भलाइ होस्, हामी परमेश्वरको नजिक आउन सकौँ र सही समयमा सही तरिकाले यस्तो जीवन जिउन सकौँ जसले हामीलाई लततर्फ नलगेको होस्। र परमेश्वर, जब हाम्रो जीवनमा परिवर्तन हुन सुरु हुन्छ तब हामी ती साथीहरूको लागि ती भलाइको कारण र भलाइको माध्यम बन्न सकौं जसको कारण हामी आज तल झरिरहेका छौं। परमेश्वर, हामी यही चाहन्छौ कि हाम्रो जीवन नुन र ज्योतिको कारण बनोस् र नुन र ज्योतिको रूपमा धेरै मानिसहरूको उद्धारको कारण बनोस्। प्रभु, यो प्रार्थना तपाईँले हाम्रो सुन्नुहोस् भन्दै सबै बिन्ती प्रार्थना तपाईँको हातमा चढाउँदै आशिष माग्छौ येशु ख्रीष्टको नाममा, आमेन। श्रोता, हामीले तपाईँको लागि प्रार्थना गरेका छौँ र परमेश्वरलाई हामी धन्यवाद दिन्छौँ। वास्तवमै परमेश्वरले हामीलाई खराब संगतबाट बाहिर निकाल्न सक्नुहुन्छ र हामीलाई विजय दिनुहुन्छ। परमेश्वर हाम्रो आँखाहरू खोल्नुहुन्छ र हामी सही संगततर्फ परमेश्वरतिर बढ्नलाई सचेत हुन्छौँ। श्रोता, आउनुहोस् अब हामी परमेश्वरको वचनलाई हेर्नेछौँ। रोमी 6:23 यसो लेखिएको छ, किनभने पापको ज्याला मृत्यु हो तर परमेश्वरको वरदान हाम्रो प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो भनेर लेखिएको छ। यो वचन निकै महत्वपूर्ण छ किनभने यसले मृत्यु र अनन्त जीवनको दुईवटा परिणामहरू बताउँछ। आज हामीले पास्टर धीरजीको जीवनबाट पनि यही कुराहरू देख्यौं कि कसरी चाहिँ परमेश्वरले हरेक प्रकारको संगतबाट, खराब संगतहरूबाट विजय दिनुभयो भन्ने कुराहरू हामीले देख्यौं। श्रोता, आउनुहोस् अब भने हामी एउटा गीत सुनेछौ। गीतपछि तपाईँलाई भेट्नलाई हामी उपस्थित हुने नै छौं।

श्रोता स्वागत छ यो निकै नै मिठो गीतपछि कार्यक्रम एउटा नयाँ जीवन तपाईँ सुन्दै हुनुहुन्छ। आज तपाईँसँग कुराकानी गरेर हामीलाई निकै नै आश्वासित महसुस भएको छ श्रोता, र हामीले आज थुप्रै कुराहरू सिक्ने अवसर पनि पाएका छौं, र हामीले आज यो पनि सिक्यौं कि एउटा असल संगतले चाहिँ हामीलाई असल कुराहरू हाम्रो जीवनमा ल्याउँछ भने खराब संगतले चाहिँ खराब कुराहरू ल्याउँछ, र हामी चाहिँ कसरी त्यसबाट विजय हुन सक्छौ भन्ने कुराहरू पनि हामीले कार्यक्रममा गर्यौं, गीतहरू सुन्यौं, गवाई सुनायौं र तपाईँको प्रश्नका उत्तरहरू पनि लिने प्रयास गर्यौं। हाम्रो कार्यक्रम तपाईँलाई पक्कै पनि मन पर्यो भने हामीले आशा लिएका छौं। कार्यक्रम सुनेर साथ दिनुभएको लागि सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट म बिदा माग्छु। हवस् त, जय मसिह, नमस्कार।

प्रसारण कान्छिक अहिले बिहानको 8 बजे तपाई अहिले सुन्दै हुनुहुन्छ 102.1 मेगाहर्जमा किंगडम वॉइस एफएम रेडियोको प्रसारण। जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 देखि राति 10 बजेसम्म तपाईको सेवामा समर्पित। www.kingdomfm.com.nb आशाको आवाज।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्कार सेन्सेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार, म गायक कर्ण दास। अहिले तपाईँ सुन्दै हुनुहुन्छ किङडम भोइस एफएम 102.1।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि, गाउँमा सड़क बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
3: सड़क बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धार पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।

0: किंगडम वॉइस एफएम रेडियो को प्रसारण
1: कान्चिक
0: अहिले बिहानको 10 बज्यो। तपाईं अहिले सुन्दै हुनुहुन्छ 102.1 मेगाहर्जमा किंगडम वॉइस एफएम रेडियोको प्रसारण। जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईंको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 देखि राति 10 बजेसम्म तपाईको सेवामा समर्पित। www.kingdomfm.com.nb आशाको आवाज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बच्ने उपायहरू:
0: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
0: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
0: असल साथीहरूसँग मात्रै संगत गरौं,
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
0: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: किन आँखा मिचेकुमिचे गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाएपछि क्या हो
1: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
5: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
6: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
7: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: किंगडम वॉइस एफएम रेडियो को प्रसारण
1: कान्छिक
0: अहिले बिहानको 11 बज्यो। तपाई अहिले सुन्दै हुनुहुन्छ 102.1 मेगाहर्जमा किंगडम वॉइस एफएम रेडियोको प्रसारण। जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 देखि राति 10 बजेसम्म तपाईको सेवामा समर्पित। www.kingdomfm.com.nv आशाको आवाज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए के भयो, के को हल्ला खल्ला भयो,
2: के हुनु? डोजर चलेको नि, अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि, गाउँमा सड़क बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
1: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सड़क बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बच्ने उपायहरू:
0: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
0: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
0: असल साथीहरूसँग मात्रै संगत गरौं,
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
0: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन हो।
6: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
7: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
6: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
7: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
6: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
7: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
6: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
7: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
8: किन आँखा मिचेको मिचे गरेको
9: हेर्न, अचानकै मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने।
8: धेरै समय मोबाइल चलाइसी क्या
9: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
8: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
9: ए, त्यसो भए जोगिन के गर्ने त?
8: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
9: बुझे।
8: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
1: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी? उप प्रमुखलाई भेट्न। नमस्कार उप प्रमुख।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुखज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
7: ले देख्नु भएन, औषधि हालेको।
6: लौ न, शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
7: हजुर,
6: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए बाबु हजारो छ टच बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
5: लो किन नि, के भयो सन्चो भएन?
4: होइन, यतिकै जानै मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
5: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
6: नमस्ते, कति कामले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
4: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
7: मन्जु तिमी त विदेश जान लाग्यौ रे?
8: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
7: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
8: खै के गर्ने गर्ने दिदी।
9: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: किंगडम वॉइस एफएम रेडियोको प्रसारण
1: कान्छिक
0: अहिले अपराह्नको एक बज्यो। तपाईँ अहिले सुन्दै हुनुहुन्छ 102.1 MHz किंगडम वॉइस एफएम रेडियोको प्रसारण। जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 देखि राति 10 बजेसम्म तपाईँको सेवामा।

0: आज त्यो धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: किंगडम वॉइस एफएम रेडियो को प्रसारण
4: कान्छिक
3: अहिले अपराह्नको 2 बजे तपाई अहिले सुन्दै हुनुहुन्छ 102.1 मेगाहर्जमा किंगडम वॉइस एफएम रेडियो को प्रसारण। जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 देखि राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nb आशाको आवाज।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: आहा, हस हस, अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।

जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किङडम भोइस एफएम 102.1 हरेक दिन बिहान 5:45 राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nb आशाको आवाज।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते, बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर. आज कति दिन रे?
5: तीन दिन भयो.
4: तिमीलाई थाहा छैन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ. कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ.
5: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि.
4: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर.
5: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्. यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्. अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले.
6: हो, तिमीले ठिक भन्यौ बुहारी. महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ. यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ. यस्तो विभेद मानसिक, शारीरिक, योजना हिंसामा पनि जोडिएको हुन्छ. कस्तो नबुझेको?
4: भो, ससुरा बुहारी मिल्नु पर्दैन. मैले बुझे, अबदेखि गर्दिन. हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र.
7: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु.
8: नेपाल सरकार, विज्ञापन बोर्ड.
9: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आओ त. यता यो ठुलो रुखको फेदमा बसौ.
10: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ.
11: हो र?
10: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन. सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
11: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
10: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
11: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
10: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो तीन बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
12: थ्याङ्क यू गॉड, हामी तपाईँ प्रभुको शरणमा आउँदछौ किनभने तपाईँ असल हुनुहुन्छ. And there is no one like you, God. The pines are stored away when he's saying them.

मण्डली परिवार म तपाईँलाई उत्साह दिन चाहन्छु. एक्चुअली दिस इज व्हाट यु नीड टु डू. खासमा हामीले गर्नुपर्ने कुरा यही नै हो, asking and declaring. उहाँलाई माग्नु अनि यो घोषणा गर्नु.

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो। बाफ्रे अब चाहिँ के हुने हो?
1: खोइ खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाति न यसो त जल्दै लेखिहाल्छ नि।
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
1: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: किंगडम वॉइस ऑफ रेडियो को प्रसारण
1: टाइमचेक
0: अहिले अपराह्न को 4 बजे तपाईं अहिले सुन्दै हुनुहुन्छ 102.1 मेगाहर्जमा किंगडम वॉइस ऑफ रेडियो को प्रसारण जीवन छ सबै थोक छ जीवन छैन केही पनि छैन तपाईंको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस ऑफ 102.1 हरेक दिन बिहान 5:45 देखि राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित www.kingdomfm.com.nb आशाको आवाज

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?

0: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको स्वस्थ जीवन निर्माणका लागि समर्पित किङडम भोइस एफएम रेडियोको प्रसारण। हाम्रो प्रसारण हरेक दिन बिहान 6:15 बजेदेखि राति 10 बजेसम्म www.kingdomfm.com.np।
3: अध्यारोमा एउटा सानो किरणको प्रतीक्षा।
4: के तपाईँ आफ्नो जीवनको वास्तविक अर्थ र गन्तव्य खोज्दै हुनुहुन्छ? हामी सबैको एउटा बाटो छ, तर के त्यो बाटोले हामीलाई सत्यको नजिक पुर्याउँछ? परमेश्वरको अनुग्रह कतै टाढा छैन। रेस फर लाइफ यो केवल एउटा अध्ययन मात्र होइन, यो ख्रीष्टको प्रेममा गरिने एउटा साहसी र परिवर्तनकारी यात्रा हो। यो कार्यक्रम किङडम भोइस एफएमबाट साताको 3 पटक हरेक आइतबार बिहान 7 बजेदेखि 7:30 सम्म, मंगलबार र शुक्रबार दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न सक्नुहुनेछ। साथै आवाज नेपाली युट्युब, फेसबुक, वेबसाइट र स्पोटिफाईबाट साताको 24 घण्टा सुन्न हेर्न सक्नुहुनेछ। पवित्र आत्माको दोहोर्याईमा सत्य र मुक्तिको बाटोमा म नवल शिवाको दिन तपाईँको साथमा हुनेछ।
1: आवाज नेपाली प्रस्तुत गर्दछ कार्यक्रम रिच फर लाइफ।
3: हामीलाई रेडियो फ्रिक्वेन्सीबाट सुनिरहनुहुने सम्पूर्ण श्रोताहरू र टेलिभिजन र सामाजिक सञ्जालका अन्य माध्यमहरूद्वारा संसारभरिबाट हामीलाई हेरिरहनुहुने सम्पूर्ण दर्शकहरूलाई आजको यो सिकाइको अर्को एपिसोडमा, अर्को श्रृङ्खलामा न्यानो स्वागत गर्दै ख्रिस्टीय अभिवादन टक्र्याउन चाहन्छु। जय मसीह। हजुर, हामी सदाझैं आज पनि हामी आत्मिक रूपमा कसरी वृद्धि हुने भन्ने विषयमा सिक्नेछौ र खास गरिकन आज हामी कठिन समयको विषयलाई अलिकति हेर्ने प्रयास गर्नेछौ। तपाईँ हामी सँगै बढौ। यहाँलाई स्वागत गर्दै एउटा सानो पुतलीको घटना यहाँहरूलाई बताएर म आजको सिकाइलाई अगाडि बढाउने अनुमति चाहन्छु। एक पटक एउटा केटाले एउटा पुतलीलाई घण्टौंसम्म त्यो कुकुनबाट बाहिर निस्कनको लागि संघर्ष गरिरहेको देख्दछ। उसले एकटक लगाएर हेर्छ अनि त्यो सानो त्यो पुतलीको बच्चा उसको त्यो कोकुनबाट बाहिर निस्कनलाई बहुत ठूलो संघर्ष गरिरहेको थियो। त्यसले एउटा सानो पुवाल त बनायो, तर त्यो पुवालबाट बाहिर निस्कनका लागि उसको शरीर चाहिँ निकै ठूलो थियो, कठिन हुन्थ्यो त्यहाँबाट निस्कनका लागि। र उसले त्यहाँबाट धेरै बेर संघर्ष गर्थ्यो अनि ऊ रोकिन्थ्यो, फेरि संघर्ष गर्थ्यो अनि फेरि रोकिन्थ्यो, अनि फेरि संघर्ष गर्थ्यो अनि फेरि रोकिन्थ्यो। यसरी यो घण्टौंसम्म यो प्रक्रिया चलिरहेको देखेर त्यो केटालाई एकदमै दया पलाएर आयो र उसले त्यो पुतलीको सानो बच्चालाई मद्दत गर्ने निर्णय गर्दछ। त्यस पछाडि उसले एउटा त्यो कैची ल्याउँछ र कैचीलाई प्रयोग गरेर उसले त्यो कोकुनलाई काटिदिन्छ, ताकि त्यहाँबाट सजिलै त्यो पुतलीको सानो पुतली भनौँ, पुतलीको बच्चा त्यहाँबाट निस्कन सकोस् भनेर। र त्यहाँ त्यो काँपिरहेको पुतली एकदमै त्यो संघर्ष गर्दा गर्दा जिउ शरीर एकदमै थाकेको अनि सानो बच्चा छ अनि त्यो काम्दै काम्दै त्यो त्यसबाट ऊ बाहिर निस्किन्छ। संघर्षबाट थाक्न लागेको एउटा सानो पुतलीको त्यो बच्चा चाहिँ त्यो कुकुनबाट निस्कदछ र त्यो पनि केटाले हेरिरह्यो। उसलाई थाहा थियो कि अब कुनै क्षणमा पुतलीले आफ्ना पखेटाहरू फिजाउनेछ र ऊ बिस्तारै त्यहाँबाट उडेर जानेछ। ऊ त्यो चाहिँ हेर्ने एकदमै लालायित भएर त्यो पुतलीलाई उसले हेरेर बस्दछ। तर वास्तवमा त्यस्तो भएन।

0: तर त्यसको ठिक विपरीत भयो। तपाईँलाई बताऊ, वास्तवमा त्यो पुतलीले आफ्नो छोटो जीवनभरि आफ्ना ती सुकेका पखेटाहरू घिसार्दै घिसार्दै घिसार्दै बितायो। ऊ आफ्नो जीवन कालभरि उड्न सकेन, ऊ उडेन। जीवन पर्यन्त उति कलिला र ती कमजोर पखेटाहरूबाट घिस्रदै घिस्रदै घिस्रदै उसले आफ्नो जीवनलीला समाप्त गर्यो। के गल्ती भयो यहाँनिर, के बिग्रियो यहाँनिर? वास्तवमा केटालाई थाहा थिएन कि पुतलीको त्यो लामो र कठिन संघर्ष चाहिँ प्रकृतिले त्यसका पखेटाहरूलाई बलियो बनाउनको निम्ति दिएको हो। जसै उसले त्यहाँबाट संघर्ष गरेर मेहनत गरेर कडा परिश्रम गरेर त्यो कोकुनबाट ऊ निस्किएर बाहिर आउँछ, त्यति बेला त्यो संघर्षले उसका पखेटाहरूलाई बलियो बनाउँछ भन्ने कुरा केटालाई थाहा थिएन। केटाले संघर्षलाई छोट्याई दिएको कारणले गर्दा पुतलीका पखेटाहरू उड्नका लागि योग्य भएनन्, ती चाहिँ कमजोर बने। र यदि केटालाई थाहा भएको भए बाहिर निस्कने र त्यो संघर्ष गर्ने त्यो प्रक्रिया नै उसका लागि उड्ने कुराको त्यो शक्तिको विकास गर्ने हो, त्यो उड्ने शक्तिको विकासको एउटा माध्यम हो भनेर यदि केटालाई थाहा भइदिएको भए कति असल हुनेछ। यसको अर्थ हामी प्रत्येकका लागि बडो मार्मिक र हामीले बुझ्नै पर्ने लाग्दछ। यहाँलाई बताऊ, कहिले काहीँ परमेश्वरले हामीलाई धेरै कठिन र समस्याको माध्यमद्वारा कठिन परिस्थितिलाई चिर्दै गएको, कठिन परिस्थितिलाई चिर्दै गरेको उहाँले चाहना राख्नुहुँदछ अथवा त्यस्तै परिस्थितिबाट गुज्रन दिनुहुन्छ। यसको अर्थ तपाईँ र म प्रत्येकका लागि के हुन सक्छ त? कहिलेकाहीँ परमेश्वरले हामीलाई धेरै कठिनको परिस्थितिबाट गुज्रन दिनुहुन्छ, समस्याको परिस्थितिबाट भएर गुज्रन दिनुहुन्छ, अभावको परिस्थितिबाट अशान्तिको परिस्थितिहरूबाट भएर गुज्रन दिनुहुन्छ उहाँले। प्रिय मित्रहरू, हामी संघर्ष गर्छौ र प्रार्थना गर्छौ, हामी उपासनामा बस्छौ र उहाँको सामिप्यतामा जाने प्रयास गर्छौ। परमेश्वर यो पीड़ा यो समस्या र यो संघर्ष हटाइदिनुहोस् भनेर हामी उहाँसँग बिन्तीभाव बिसाउँछौ, तर सायद कैयौं पटक परमेश्वरले हामीलाई त्यो संघर्षबाट हटाउन नसक्ने गरी धेरै प्रेम गर्नुहुन्छ। अब यहाँ अलिकति टेक्निकल कुरा लाग्न सक्छ हजुरलाई, समस्या नहट्न सक्छ भने त्यो परिस्थितिबाटै भएर गुज्रन जान दिनुहुन्छ प्रभुले कैयौं पटक। यहाँलाई बताऊ, हामीले यसलाई नबुझ्न सक्छौ तर अहिलेको संघर्ष नै पछिको उडानका लागि हाम्रो तयारी हुन सक्छ। अहिलेको अभाव, अहिलेको अशान्तिको परिस्थिति, अहिलेको संघर्षको परिस्थिति नै भोलिको दिनमा तपाईँ र मैले आत्मिक रूपमा मात्रै नभएर व्यवहारिक जीवनमा पनि त्यो एउटा उचाइ चुम्ने, एउटा उडान भर्ने कुराको लागि तयारी हुन सक्दछ। के हामीले कहिल्यै त्यो दृष्टिकोणबाट हेरेका छौ? म आग्रह गर्दछु एकचोटि त्यो पर्सपेक्टिभले, त्यो दृष्टिकोणले हामीले त्यो परिवेशलाई त्यसरी निहाल्ने प्रयास गरौं। आउनुहोस् आज हामी यसै सन्दर्भमा परमेश्वरको वचनबाट छोटकरीमा केही कुराहरू हेरौं। म तपाईँको बीचमा दोस्रो कोरन्थीको पुस्तक एक अध्यायको तेह्रदेखि तीनदेखि एघार पदसम्मलाई प्रस्तुत गर्न चाहन्छु। हामी सबै सँगै सुनौं र हेरौं।
1: हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर अनि पितालाई प्रशंसा होस्, जो करुणाका पिता अनि सबै सान्त्वनाका परमेश्वर हुनुहुन्छ, जसले हाम्रा सबै संकष्टहरूमा हामीलाई सान्त्वना दिनुहुन्छ। ताकि कुनै पनि संकष्टहरूमा परेकाहरूलाई हामीले परमेश्वरबाट पाएका सान्त्वनाबाट सान्त्वना दिन सकौं। किनकि जसरी हामी ख्रीष्टका कष्टहरूमा सहभागी हुन्छौ, त्यसरी नै ख्रीष्टद्वारा हाम्रो सान्त्वनामा पनि वृद्धि हुन्छ। यदि हामी यातनामा पर्छौ भने यो चाहिँ तिमीहरूकै सान्त्वना र मुक्तिको निम्ति हो। यदि हामीले सान्त्वना पाउँछौ भने यो तिमीहरूकै सान्त्वनाको निम्ति हो, जसले हामीले भोगेका तिनै कष्टहरू भोग्न तिमीहरूमा धैर्यशील सहनशीलता उत्पन्न गराउँछ। अनि तिमीहरूका लागि हाम्रो आशा दृढ छ, किनकि जसरी तिमीहरू हाम्रा कष्टहरूमा सहभागी भयो, त्यसरी नै हाम्रा सान्त्वनामा पनि सहभागी हुनेछौ भनी हामी जान्दछौ। हे दाजुभाइ दिदी बहिनीहरू, हो हामीले एसियाको प्रान्तमा भोगेका कष्टहरूबारे तिमीहरू अन्जान रहो भनी हामी चाहन्नौ। हामीले सहन नसक्ने किसिमको कष्टको भार हामी माथि परेको थियो, जसले गर्दा हामी बाँच्ने हौ कि होइनौ भनी निश्चित थिएनौ। निश्चय नै हामीले मृत्यु दण्डको अनुभव गरिरहेका थियौं, तर यस्तो हुनुको कारण चाहिँ हामीले आफूमाथि भरोसा नगरेर मरेकाहरूलाई पुनर्जीवित पार्नुहुने परमेश्वरमाथि भरोसा राखौ भनेर नै हो। उहाँले हामीलाई यति डरलाग्दो जोखिमबाट छुटाउनु भयो र परमेश्वरले हामीलाई फेरि छुटाउनु हुनेछ भनेर हामीले आफ्ना आशा उहाँमाथि नै राखेका छौँ। तिमीहरूले प्रार्थनाद्वारा हामीलाई सहायता गर, तब धेरैका प्रार्थनाको उत्तर स्वरूप हामीले अनुग्रहको निगाह पाएको कारण धेरैले हाम्रो पक्षमा परमेश्वरलाई धन्यवाद दिनेछन्।
0: प्रिय मित्रहरू, हामी यो खण्डबाट केही कुरा सिकौं। आउनुहोस् हामी सबै सँगै अघि बढौं। परमेश्वरले कहिलेकाहीँ हामीलाई दुःख भोग्न दिनुहुन्छ। परमेश्वरले हामीलाई दुःख भोग्न किन दिनुहुन्छ त भन्ने प्रश्न पनि हामी मध्ये धेरैलाई आउन सक्दछ। आउनुहोस् म यसका केही कारणहरू तपाईँहरूको बीचमा प्रस्तुत गर्दछु। पहिलो कुरा चाहिँ किन दिनुहुन्छ भन्दाखेरि, ताकि परमेश्वरले हामीलाई सान्त्वना दिनुभएको होस्। हामीले दुःख नभोगिकन उहाँको सान्त्वनालाई हामीले महसुस गर्न सक्दैनौँ। तीन पदले हामीलाई यसरी भन्दछ कि उहाँ कृपाका पिता र सबै सान्त्वनाका परमेश्वर हुनुहुन्छ। जब हामीलाई सबैभन्दा बढी चोट लाग्छ, तब उहाँले हामीलाई झन कसिलो गरी अंगाल्नुहुन्छ। प्रियहरू, चाहे हामीले उहाँको उपस्थिति महसुस गरौं या नगरौं, तर उहाँले हामीलाई सबैभन्दा बढी चोट लागेको बेला अझ सबैभन्दा बढी उहाँले अंगाल्नु हुँदछ। दोस्रो कारण, दोस्रो चाहिँ हामी अरूलाई सान्त्वना दिन सकौं। चार पदले भन्दछ, हामीले परमेश्वरबाट पाएको सान्त्वनाद्वारा नै हामी अरूलाई उनीहरूको कष्टमा सान्त्वना दिन सक्छौं। हामीले नै कष्ट भोगेका छैनौं र हामीले नै परमेश्वरले दिनुभएको त्यो सान्त्वनालाई महसुस गरेका छैनौं भने, हामीले अघिल्लो एपिसोडमा सिके झैं त्यो विश्वासको घरनामा हामी बस्दै गर्दा, मण्डलीको परिवारसँग हामी बस्दै गर्दा, अनि अरू अरूले पाएको त्यो परिस्थितिमा हामी कसरी सान्त्वना दिन सक्छौं र जब हामीले नै त्यो महसुस गरेका छैनौं भने। तसर्थ दोस्रो कुरा चाहिँ, ताकि हामी अरू अरूलाई सान्त्वना दिन सकौं। तेस्रो कारण चाहिँ, ताकि हामी घाइतेलाई निको पार्ने ख्रीष्टलाई अनुभव गर्न सकौं। पाँच पदले भन्दछ, जसरी हामी ख्रीष्टको कष्टमा सहभागी हुन्छौं, त्यसरी नै उहाँको सान्त्वनामा पनि सहभागी हुन्छौं। याद गर्नुपर्ने कुरा चाहिँ, घाइतेहरूलाई निको पार्ने चाहिँ ख्रीष्ट हुनुहुन्छ, न कि तपाईँ न कि म, तर ख्रीष्ट नै हुनुहुन्छ। त्यसकारण हामी याद गर्नुपर्ने कुरा चाहिँ त्यो ख्रीष्टलाई हामी अनुभव गर्न सकौं भन्ने हो। चौथो कुरा चाहिँ, ताकि अरूहरू हाम्रो धैर्यको उदाहरणबाट प्रेरित हुन्। प्रियहरू, छ पदले यसरी भन्दछ कि हाम्रो शान्त हुनाले अरूलाई पनि त्यस्तै कष्टहरू धैर्यपूर्वक सहने शक्ति दिन्छ, तसर्थ ताकि अरूहरू हाम्रो धैर्यको उदाहरण बन्न सकुन्। म कति धैर्यवान छु यस्तो परिस्थितिमा भन्ने कुरा यो विश्वासको घरनाले, यी विश्वासी मित्रहरूले, अन्य मेरो परिवेशमा भएका वरिपरि भएका व्यक्तित्वहरूले मैले ख्रिस्टमा गरेको त्यो धैर्यतालाई देखेर उदाहरण बन्न सकोस्, उनीहरू पनि त्यसलाई त्यसको उदाहरणका लागि प्रेरित हुन सकुन् भन्ने छ। पाँचौं कुरा चाहिँ ताकि हामी परमेश्वरमा अझ बढी आफैमा कम भर पर्न सकौं, आफैमा कम भर। नौपदले भन्दछ यस्तो यस कारण भयो ताकि हामी आफैमा होइन तर परमेश्वरमा भरोसा राख्न सकौं। जब यो परिस्थिति आइपुग्छ, जब यो परिवेशको सामना, यो परिस्थितिको सामना हामीले गर्नुपर्दछ, त्यति बेला आफैमा कम भर परेर मेरो जीवित परमेश्वरमा चाहिँ म बढी भर पर्ने, येशूमा भर पर्ने व्यक्ति म बन्न सकौं, ताकि उहाँलाई हामीले हाम्रो जीवनको पूर्ण रूपमा जीवनबाट महिमा दिन सकौं। छैटौं कारण, ताकि परमेश्वरले हामीलाई दुःखबाट बचाएर महिमा पाउन सक्नुहोस्। हाम्रो दुःखबाट हामीलाई हटाउने र त्यो दुःखबाट हट्दै गर्दा चाहिँ परमेश्वरले नै त्यसको महिमा लिन सक्नु भएको होस् भन्ने कारणले पनि त्यो परिस्थितिबाट, त्यो परिवेशबाट भएर जान दिनुहुन्छ। दश पदले भन्दछ उहाँले हामीलाई छुटाउनु भयो र छुटाउनु हुनेछ। तपाईँले त्यसलाई एकचोटि अध्ययन पनि गर्न सक्नुहुनेछ। र सातौं कारण चाहिँ ताकि हामी एक अर्काका लागि प्रार्थना गरेर आफ्नो प्रेम चाहिँ उनीहरूलाई देखाउन सकौं। तपाईँ र मैले अरूहरूलाई प्रेम गर्छौ है यो परिस्थितिमा, यस्तो खालको परिस्थितिको सामना गर्दै गरेका व्यक्तिहरूलाई हामी प्रेम गर्छौ है भन्ने कुरा चाहिँ हामीले प्रार्थना गरेर उहाँहरूलाई देखाउन वा प्रकट गर्न सकौं भने एघार पदले यही कुरा बताउँदछ। तिमीहरूले पनि प्रार्थनाद्वारा हामीलाई सहायता गर्नै पर्छ। प्रियहरू, यसै सन्दर्भको सेरोफेरोमा रहेर योभन्दा अघिल्लो एपिसोडहरूमा हामीले गरे झैं आज पनि हामीले आदरणीय पास्टर रेभरेन्ड संगम केसीसँग संवाद गरेका छौं। यो समयमा हामीले उहाँलाई हाम्रो स्टुडियोमा निम्ति आएका छौं र उहाँको उपस्थिति पनि भइसकेको छ, तसर्थ आज हामी उहाँलाई स्वागत गर्दै उहाँसँग गरिएको यो छोटो संवादलाई तपाईँको बीचमा प्रस्तुत गर्दछु। जय मसीह पास्टर दाजु।
2: जय मसीह भाइ,
0: स्वागत छ आजको संवादमा।
2: थ्याङ्क यू सो मच।
0: हामीले जसरी यो केही महिना अगाडिदेखि जुन परमेश्वरको वचनबाट सँगै सिक्दै, सुन्दै, हेर्दै, मनन गर्दै, संवादहरू गर्दै आइरहेका छौँ, आजको खण्डसम्म आइपुग्दै गर्दा र मेरो अहिलेको यो सेवकाईको दौरानमा अथवा ख्रिस्टलाई चिनेको जीवनको हिसाबमा कुराकानी गर्दै गर्दा म कहिल्यै यस्तो भन्छु कि भन्दिनँ होला जस्तो अनुभूति हुन्थ्यो मलाई पहिला होइन, तर अहिले खास गरिकन यो सन्दर्भहरू हामीले हेर्दै गर्दाखेरि चाहिँ जीवनमा आउने त्यो परिस्थितिहरूमा पनि त्यो डर चाहिँ अब मैले मान्नु पर्दैन रहेछ भन्ने खालको कुराले चाहिँ मलाई निकै ठुलो निश्चिन्तता दिएको छ। त्यो कुरा चाहिँ मैले अनुभूति गरिराखेको छु क्या। अनि तपाईँले कस्तो अनुभव गर्दै हुनुहुन्छ भन्ने कुरामा थोरै सेयर गरेर आजको संवादलाई अगाडि बढाउन।
2: हो नि भाइ, जब हामीलाई जीवनमा कठिनाई आउँछ नि त्यति बेला हामीलाई धेरै दुख छ क्या। तर सम्झन पर्ने कुरा चाहिँ के भने नि, त्यो दुखाइमा, त्यो कठिन अवस्थामा परमेश्वरले अझ गहिरो रूपमा हामीलाई प्रेम गर्नुहुन्छ क्या। तर त्यसको लागि हामी कठिन समयमा पनि उभिनुपर्छ भाइ। पहिलो पत्रुस 4:12-13 भन्छ, प्रिय हो तिमीहरूलाई पारा गर्ने अग्निमय परीक्षाहरू आउँदा केही अनौठो जस्तो नठान है, अनौठो जस्तो नठान, बरु तिमीहरू कष्टमा हुँदा रमाओ, होइन, कष्टमा हुँदा रमाओ र परमेश्वरको महिमा गर्न सक भनेर भन्दछ क्या,
0: बरु कष्टमा हुँदाखेरि रमाउने कुरा कति गहिरो कुरा छ नि। धेरै पटक मानिसहरूले के सोच्दछन्, के सोच्दछौ भनौँ न अझ, होइन हामी के सोच्छौ भने सायद ख्रिस्टमा भएपछि चाहिँ अब सबै कुरा चाहिँ एकाएक रातारात तपाईँको सबै कुरा ठिक भएर जान्छ, अब दुःख कष्टहरू कहिले पनि आउँदैन भनेर एक खालको त्यो भनौँ न विचार लिएर ख्रिस्टमा आउँछौ। अनि जब जीवनमा आँधी बेरी आउँछ अनि त्यो आँधी बेरी आइसके पछाडि चाहिँ छक्क पर्ने क्या, अल्मिल अल्मलिने आत्तिने खालको परिस्थितिहरू पनि हुँदछ, होइन
2: हो नि। जब हामी सजिलो जीवनको आशा गर्छौ है, सजिलो जीवनको आशा गर्छौ, हामी आँधीमा हुन्छौ, हामी टुट्छौ।
0: जब हामी सजिलो जीवनको आशा गर्छौ र आँधीको सामना गर्नुपर्छ त्यति बेला हामी टुट्छौ, ओके
2: है, टुट्छौ त्यति बेला। त्यसै कारण हामी अगाडिबाटै तयारी अवस्थामा रहनुपर्छ क्या भने, यीशुका भाइ याकुबले लेखेका छन् तिमीहरूमा विभिन्न किसिमका आपत विपत आइपर्दा पुरा आनन्दको कुरा सम्झ,
0: पुरा आपद विपद आइपर्दा पुरा आनन्दको कुरालाई चाहिँ सम्झिनु पर्यो। बाइ द वे यहाँनिर अलिकति त्यो त्यो आनन्दको कुरा सम्झ भन्दै गर्दा त्यो आनन्द चाहिँ कस्तो खालको आनन्द हो भन्ने कुरा अलिकति बताइदिनुहुन्छ
2: भने भाइ, याकुबको मतलब चाहिँ पीडाको समयमा पनि परमेश्वरले गर्न सक्नुहुने कामहरूको लागि रमाउनु हो। उहाँले यो कठिन समयमा पनि तपाईँलाई आनन्दित तुल्याउन सक्नुहुन्छ भन्ने कुरामा विश्वास गर्नु हो। अझ याकुबले अगाडि भन्छन् भाइ, तिमीहरूको विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ ताकि तिमीहरू परिपक्व र पूर्ण हो।
0: यो त कस्तो भयो भने त्यो हामीले अघि हेरेको त्यो पुतलीको कथा जस्तै, जब संघर्ष गर्छौं, जब मेहनत गर्छौं, परिश्रम गर्छौं अनि त्यसले नै हामीलाई त्यो संघर्षबाट पाएको विजयले हामीलाई उडान भर्नको निम्ति सहायता पुर्याउँछ,
2: हजुर होइन।
0: तर मेरो यहाँनिर एउटा प्रश्न छ क्या, जस्तो दोस्रो कोरिन्थी 1:10 गएर हेर्छौँ भने त्यहाँनिर उहाँले हामीलाई सबै परिस्थितिहरूबाट छुटाउनु हुनेछ, छुटाउनु भएको छ, छुटाउनु हुन्छ भन्ने कुरा त्यहाँनिर उल्लेख गरिएको छ, होइन। अब यो चाहिँ परमेश्वरले हामीलाई हाम्रो जीवनमा आइपर्ने सबै प्रकारका खतरा परिस्थितिहरू वा दुःख र संघर्षहरूबाट छुटकरा दिनुहुन्छ भन्ने नै हो नि, होइन र?
2: कहिले काहीँ उहाँले हामीलाई समस्याहरूबाट बचाउनुहुन्छ, तर कहिले काहीँ चाहिँ उहाँले हामीलाई त्यो समस्याहरूबाट भाग्न दिनुहुन्न,
0: समस्याबाटै भएर
2: समस्याबाट भाग्न दिनुहुन्न, बरु समस्याहरूबाटै भएर जान दिनुहुन्छ, किनकि त्यो समस्याको बीचमा पनि परमेश्वर आफ्नो हात थामेर हामीलाई डोर्याइरहनु भएको हुन्छ क्या।
0: त्यो परिस्थिति चाहे जस्तो सुकै होस्, समस्या दुःख कष्ट अभाव व्हाटएभर, तर त्यो परिस्थितिमा पनि उहाँले हामीलाई हात समाएर हिँडेको जस्तै भनौँ न, त्यसरी उहाँले साथ दिनुहुन्छ। यो त कस्तो भयो भने भजन संग्रह 23 उल्लेख गरे जस्तै, होइन, म अन्धकारमय घाटी भएर जानु परे तापनि म कुनै किसिमको खतरादेखि डराउने छैन किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ भनेर दाउदले उल्लेख गरेका छन्।
2: हजुर हो। अनि भाइ मलाई दोस्रो कोरिन्थी 1:11 भनेको कुरा मनपर्छ, तिमीहरूले हाम्रा लागि प्रार्थना गरिदिनु पर्छ भनेर त्यहाँ लेखिएको छ। कठिन समयमा एकअर्काको लागि प्रार्थना गर्नु, एकअर्काको लागि ख्याल गर्नु, यो कति महत्वपूर्ण कुरा छ, होइन र भाइ?
0: पक्का पनि। त्यो त कस्तो भने हामी एकअर्कामा चाहिँ हामी इमान्दार हुनु पर्यो। कयौं पटक हामी कस्तो त्यो मुखुडो भन्छ कि मुखुण्डो भन्छ नि लगाएर हिँड्छौ नि,
2: हजुर हो।
0: जस्तो हृदय दुखेको छ, हृदय टुटेको छ, मलाई कसैप्रति निकै ठुलो तिक्तता छ, तर जब मानिसहरूले भेट्छन् अनि उसँग हामी भेट्दाखेरि कस्तो छ भन्दै गर्दाखेरि चाहिँ हामी ठिक छ, राम्रो छ भनेर हामी देखाइ पठाउँछौ। यहाँनिर चाहिँ वास्तवमा भन्ने हो भने हामी त जस्तो छौँ हामी त्यस्तै प्रस्तुत हुनुपर्ने, हामी त इमान्दार देखिनुपर्ने हो नि त, होइन? पावलले भने जस्तै, पावलले बडो गजबले यसको बारेमा उल्लेख गरेका छन् नि, होइन, हामी जस्तो छौँ त्यस्तै देखिनु चाहिँ वास्तवमा उत्तम कुरा हो नि त, होइन? यो कुरालाई याद गर्दै गर्दाखेरि चाहिँ हाम्रो हृदय तिमीहरूमा खुल्ला छ अथवा कति खुल्ला छ भन्ने कुरा पावलले उल्लेख गरेका छन् दोस्रो कोरिन्थीमा, होइन यो कुरालाई चाहिँ हामीले ध्यान दिनुपर्ने हो नि, होइन र
2: यो सुन्दा साँच्चै मलाई सोच्न बाध्य बनायो। कठिन समय र घडीहरूमा मैले कुन कुन साथीहरूसँग मेरो प्रार्थनाहरू बाँड्न सक्छु भन्ने कुराले मलाई झकझकायो भाइ।
0: दाजु तपाईँले त्यो होरासियो स्प्याफोर्डको कथा सुन्नु भएको छ?
2: उहाँले त्यो प्रसिद्ध ख्रिस्टे भजन इट इज वेल विथ माई सोल, यो मेरो प्राण ठिक छ भन्ने त्यो भजनको बारेमा कुरा गर्नुभएको।
0: एक्ज्याक्टली मैले त्यही कुरा गरेको। तपाईँलाई थाहा छ यो कथाको पछाडिको दर्दनाक एउटा कथा छ, होइन यो गीतको पछाडिको एउटा दर्दनाक कथा छ, त्यो कथाको बारेमा पनि तपाईँलाई थाहा छ?
2: थाहा छ भाइ। उनले आफ्नो पत्नी र चार छोरीहरूलाई आफूभन्दा पहिले युरोप जानको लागि जहाजमा चढाए, तर दुःखको कुरा त्यो जहाज समुद्रमा डुब्यो र उनको चारै छोरीहरू समुद्रमा डुबेर मरे।
0: पक्का पनि त्यही त, यो तपाईँले अहिले भन्दै गर्दाखेरि मैले स्मरण गर्दैछु त्यो उनको घटना, होइन कति दर्दनाक र एउटा पीडादायी परिस्थितिको सामना उनले गर्नु परेको छ नि।
2: हजुर,
0: यस्तो कष्ट पनि कसैले सहन सक्छ र भन्ने प्रश्न आउने क्या, होइन
2: त्यो ठुलो दुःख थियो भाइ। तर कथा अझै बाँकी छ। जब उनी आफ्नी पत्नीलाई भेट्नको निम्ति गए, जाँदै गर्दाखेरि त्यही बाटो भएर त्यो जहाज गुज्रियो अनि उसले त्यही घटना सम्झे जहाँ उनका छोरीहरू डुबेका थिए। उनी डेकमा उभिए, उनको आँखा आँसुले भिज्यो, होइन उनको आँखा आँसुले भिज्यो र उनी आफ्नो जहाजको कोठामा गए र उनले यो भजन लेखे। जब शान्त नदी चाहिँ मेरो बाटो आउँछ, जब छाल चाहिँ दुःख उर्लिन्छ, भोगाई जेसुकै होस्, यो ठिक छ, यो ठिक छ मेरो प्राण। उनले लेखेको भजन चाहिँ यस्तो
0: थियो। यो पो हो त विश्वास, यो पो हो त भरोसा। त्यो परिस्थितिमा पनि उनले आफ्नो जीवनमा आएको त्यो अन्धकारपूर्ण उपत्यकाबाट हिँड्दै गर्दा पनि यसु आफ्नो साथमा भएको महसुस उनले गर्दछ। यो भावुकतासँगै आजको संवादलाई हामी यहीँ रोक्ने अनुमति चाहन्छौँ। प्रियहरू, हामी वृद्धि भन्ने शीर्षकको 10 श्रृङ्खलाको अन्तिम भागलाई पनि आज हामीले सकाएका छौँ। मेरो विश्वास छ तपाईँहरूले सिक्दै हुनुहुन्छ, बुझ्दै हुनुहुन्छ र ख्रिस्टसँगको सामिप्यतालाई तपाईँले हरेक दिन बढाउँदै हुनुहुन्छ। तपाईँको सबै परिस्थितिहरूमा तपाईँ चाहे अन्धकारले भरिएको मृत्युको छायामा भएको त्यो उपत्यकाबाट यात्रा गर्दै हुनुहुन्छ भने पनि याद गर्नुहोस्, येशु तपाईँको साथमा हुनुहुन्छ। अर्को संवाद लिएर अर्को विषयको साथमा अर्को हप्ता हामी भेट हुने नै छौँ। तबसम्मको लागि तपाईँको आफ्नो जीवनको खोजी जारी राख्नुहोस्। प्रिय मित्रहरू, तपाईँहरूलाई यो संवाद कस्तो लाग्यो? तपाईँको मनमा धेरै प्रश्नहरू पनि छन् होला, सम्भवतः धेरै उत्तरहरू पनि अघिबाटै आइसकेको होला, धेरै तरङ्ग पनि भइसकेको होला र तपाईँहरूले अनुभव गरिरहनु भएकै विषयलाई सम्भवतः हामीले यो संवादद्वारा तपाईँहरूको बीचमा प्रस्तुत गर्यो होला। जे भए तापनि हामी आत्मिक रूपमा दिन प्रतिदिन परमेश्वरको वचनद्वारा बढ्ने प्रक्रियामा छौ, हामी बढ्दैछौ र बढ्नु पर्दछ। हजुर, आजको लागि कार्यक्रमलाई बीट मार्दै गर्दा तपाईँहरूको लागि फेरि पनि तपाईँहरूको उपासनाको लागि सजिलो होस् र छलफलद्वारा आफ्नो जीवनलाई अगाडि बढाउने सवालमा, आत्मिक जीवनलाई अगाडि बढाउने सवालमा सजिलो होस् भन्ने हेतुले 3 प्रश्नहरूलाई फेरि पनि प्रस्तुत गर्दछु। तपाईँको लागि प्रश्नहरू यस प्रकार छन्। पहिलो प्रश्न, यस पाठमा पुतलीको संघर्षको उदाहरण किन दिइएको छ? दोस्रो कोरिन्थी 1:3-11 अनुसार परमेश्वरले हामीलाई दुःख भोग्न दिनुहुने मुख्य कारणहरू के हुन्? दोस्रो प्रश्न, भरासियो स्पेयर फोर्डको कथाले तपाईँलाई गहिरो दुःखमा पनि परमेश्वरमा भरोसा राख्ने बारेमा कस्तो महसुस गराउँदछ? आजको लागि तेस्रो तथा अन्तिम प्रश्न, कठिन समयमा अरूसँग इमान्दार हुनु र उनीहरूलाई आफ्नो लागि प्रार्थना गर्न लाउन तपाईँ यो हप्ता कुन एउटा व्यावहारिक कदम चाल्ने योजना गर्नुहुन्छ? आउनुहोस् यसै प्रश्नहरू यिनै प्रश्नहरू तपाईँहरूसँग छोड्दै आजको लागि आजको सिकाइको कार्यक्रमलाई बीत मार्न गइरहेको छु। बीत मार्दै गर्दा यहाँहरू सबैजनामा फेरि पनि अर्को श्रृंखलामा भेट हुने प्रतिज्ञा गर्दै आजको लागि तपाईँहरूबाट विदा हुने अनुमति चाहन्छु। जय मसीह। अध्ययारोमा एउटा सानो किरणको प्रतीक्षा।
3: के तपाईँ आफ्नो जीवनको वास्तविक अर्थ र गन्तव्य खोज्दै हुनुहुन्छ? हामी सबैको एउटा बाटो छ, तर के त्यो बाटोले हामीलाई सत्यको नजिक पुर्याउँछ? परमेश्वरको अनुग्रह कतै टाढा छैन। रेस फर लाइफ यो केवल एउटा अध्ययन मात्र होइन, यो ख्रिस्टको प्रेममा गरिने एउटा साहसी र परिवर्तनकारी यात्रा हो। यो कार्यक्रम किङडम भोइस एफएमबाट साताको 3 पटक हरेक आइतबार बिहान 7 बजेदेखि 7:30 सम्म, मंगलबार र शुक्रबार दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न सक्नुहुनेछ। साथै आवाज नेपाली युट्युब, फेसबुक, वेबसाइट र स्पोटिफाईबाट
0: साताको 24 घण्टा सुन्न हेर्न सक्नुहुनेछ।
3: पवित्र आत्माको डोर्याईमा सत्य र मुक्तिको बाटोमा म नवल शिवाको तपाईँको साथमा हुनेछु।
4: आवाज नेपाली प्रस्तुत गर्दछ कार्यक्रम रिच फर लाइफ।
5: हेलो
6: हेलो,
5: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
6: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी।
7: हजुर।
6: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
7: लु दिन त। हेलो, भन्नुहोस् त।
5: हेलो हजुर।
7: हजुर,
5: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
7: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
6: ए नानी, के भने रहेछ, के भयो?
7: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
6: ल ल ल, किन दिन्थे?
8: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
9: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
8: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
9: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: हेलो
8: हेलो,
0: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी।
9: हजुर,
8: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
9: ल दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर,
9: हजुर,
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
9: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
8: ए नानी, के भनेर छ, के भयो?
9: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
8: ल ल ल, म किन दिन्थे?
10: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
11: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
10: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
11: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: तपाईँको प्रशंसा गर्दछौ, हामी तपाईँको नाउँलाई धन्यको भन्दछौ। प्रभु तपाईँ जस्तो कोही पनि छैन।
1: सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
6: नेपाल सरकार, विज्ञापन बोर्ड,
7: किंगडम वॉइस एफएम रेडियो को प्रसारण। अहिले अपराह्नको 5 बजे तपाईँ अहिले सुन्दै हुनुहुन्छ 102.1 MHz किंगडम वॉइस एफएम रेडियोको प्रसारण। जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 देखि राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nv आशाको आवाज।

जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किङडम भोइस एफएम 102.1 हरेक दिन बिहान 5:45 राति 10 बजीसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nb आशाको आवाज।

नेपालगंज सुसमाचार प्रसार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिस्पाइनका साथै नेपालका विभिन्न 11 भन्दा बढी रेडियो स्टेशनहरूबाट प्रसारण हुने गर्दछ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट चाँडै नै कार्यक्रम प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गराइन्छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र यस कार्यक्रमको बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।

0: हरेक पुस्ताले स्मरण गर्दछन्। तर श्रोता, आज हामी संसारको इतिहासमा होइन तर संसारमा रहेर पनि परमेश्वरको वचन र आज्ञालाई पछ्याउँदै संसारका मानिसको उद्धार र मुक्तिको निम्ति आफ्नो सिंगो जीवनलाई परमेश्वरकै काममा अर्पण गरेका एक रोमी व्यक्ति पावलले किन आफ्नो पूरै जीवन येशु ख्रीष्टको कार्यको निम्ति दिए त आदि इत्यादि विषयहरूमा पवित्र धर्मशास्त्र बाइबलबाट जानकारी दिनको लागि आदरणीय दाई हरि आज तपाईँ हाम्रो माझमा उपस्थित हुनु भएको छ।
1: कार्यक्रम सुसमाचार सबैका लागि सुनेर बसिराख्नुभएका सम्पूर्ण श्रोता मित्रहरूलाई म हरि विकको तर्फबाट अभिवादन, नमस्कार तथा जय मसीह। म आशा गर्छु तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ अनि हाम्रो यस कार्यक्रम सुनेर आत्मिक लाभ तपाईँले उठाइराख्नु भएको छ। अनि प्रिय मित्र, आज फेरि तपाईँहरूको बीचमा यो विशेष सन्देश लिएर आउन पाउँदाखेरि म अति नै खुसी छु र म आशा गर्छु तपाईँले आज जुन सन्देश तपाईँको बीचमा आउँदैछ यसलाई सुनिकन आत्मिक लाभ लिनुहुनेछ र तपाईँको जीवनमा यो एउटा आशिषको कारण बन्नेछ। अनि आज म तपाईँको बीचमा एकजना व्यक्तिको विषयमा बताउन गइराखेको छु जसको बारेमा मैले योभन्दा अगाडि नै बताइसकेको छु, तर आज उनको जीवनको अर्को पक्षबाट हामी एउटा महत्वपूर्ण शिक्षा लिने भरसक्दो कोशिश गर्नेछौ र म तपाईँलाई अनुरोध गर्छु तपाईँ सम्पूर्ण समयभरि रेडियोको नजिकै रहनुहोस् र यसलाई ध्यानसँग सुन्नुहोस् र तपाईँको जीवनमा यो एउटा ठूलो आशिषको कारण बन्न सक्छ।

0: अनि आज म तपाईँहरूलाई प्रेरित पावलको विषयमा अलिकति बताउन चाहन्छु अनि उनले परमेश्वरको सेवा गर्दाखेरि अर्थात येशू ख्रिस्तमाथि विश्वास गर्ने कुरालाई के भनेका छन् त भन्ने कुरालाई पनि म तपाईँको बीचमा बताउने कोशिश गर्नेछु। योभन्दा अगाडि एउटा प्रचार एउटा सन्देश मैले तपाईँलाई दिइसकेको थिएँ जसमा मैले प्रेरित पावलको बारेमा थुप्रो एउटा विस्तृत जानकारी दिने कोशिश गरेको थिएँ अनि आज म फेरि छोटकरीमा तपाईँहरूलाई उनको विषयमा बताउने कोशिश गर्नेछु। र हामी प्रेरित पावललाई हेर्यौं भने बाइबलमा उनको विषयमा प्रेरित नाउँको पुस्तकमा उल्लेख गरिएको छ र त्योभन्दा बाहेक बाइबलमा उनीद्वारा लिखित 13 पत्रहरू पनि बाइबलमा उल्लेख छन् जहाँनिर हामी उनको विषयमा स्पष्ट रूपमा देख्दछौं र उनी कस्तो थिए उनले के गर्थे र उनले के कसो गरे भन्ने कुराहरू हामीले यो सबै कुराहरूबाट जानकारी पाउन सक्छौं। र पनि उनको विषयमा छोटकरीमा तपाईँहरूलाई बताउँदाखेरि चाहिँ उनी त्यो समयको रोमी साम्राज्यको होइन हामीले हेर्यौं भने यदि तपाईँ हिस्ट्री इतिहास अध्ययन गर्ने व्यक्ति हुनुहुन्छ भने रोमन एम्पायर अर्थात रोमी साम्राज्य भनेको दुनियाँमा सबैभन्दा बढ़ी लामो समयसम्म शासन गर्ने साम्राज्य थियो अनि उनी चाहिँ रोमी साम्राज्यको त्यो समयमा टर्की भन्ने देशको अहिले पनि टर्की देश छ त्यही टर्की देशको किलिकिया नाउँ गरेको शहरको एउटा टार्सस भन्ने ठाउँमा उनी जन्मेका थिए अनि टार्सस चाहिँ रोमी सिपाहीहरूको लागि विशेष महत्वको शहर थियो किनकि त्यहाँ रोमीहरूको विभिन्न टुकड़ीहरू त्यहाँ रहने गर्दथे अनि यहाँनिर त्यसको महत्व चाहिँ त्यो शहरको टार्ससको महत्व नै बेग्लै थियो। तसर्थ हामी देख्न सक्छौ पावल एउटा ठूलो एउटा नामी शहर त्यो समयको नाम कमाएको शहर टार्ससमा जन्मिएका व्यक्ति थिए अनि उनी त्यो शहरमा जन्मिए तापनि उनी चाहिँ एउटा यहुदी थिए र उनले यरूसलेम शहरको अहिलेको पनि इसरायलको राजधानी यरूसलेम छ र त्यो समयमा पनि यरूसलेम थियो अनि त्यो शहरकोमा रहेर उनले एकजना प्रख्यात गुरू जसले यहुदी विद्यामा सम्पूर्ण शिक्षाहरू दिने गर्थे र त्यो समयमा पहिलो शताब्दीका उनी अति नै प्रख्यात गुरू अर्थात हिब्रू भाषामा चाहिँ तिनलाई रब्बी भनेर भनिन्थ्यो उनी तिनी रब्बीको चरणमा बसेर बाइबललाई अध्ययन गर्ने काम गरेका थिए अनि त्यसपछि हामी हेर्दाखेरि उनलाई एउटा फरिसी पनि देख्दछौ। फरिसी भनेपछि एउटा सम्प्रदाय थियो जो पहिलो शताब्दीमा अति नै धार्मिक थियो र इसरायलमा तिनीहरूको अतुलनीय प्रभाव थियो। तिनीहरूले इसरायलको संस्कृति भाषा साहित्य विभिन्न क्षेत्रमा फरिसीहरूको उल्लेखनीय प्रभाव भएको हामी देख्दछौ र यसरी हामी हेर्दाखेरि पावललाई दर्शन शास्त्रमा हेर्दाखेरि हामी उनलाई ग्रीक व्यक्तिको रूपमा देख्छौ भने राजनीतिमा हेर्दाखेरि उनलाई हामी एउटा रोमी देख्छौ र त्यसपछि धार्मिक रूपमा हेर्दाखेरि पावललाई हामी एउटा यहुदी देख्दछौ। त्यो समयको संसारमा अर्थात आजभन्दा 2000 वर्ष अगाडि तीनवटा जातिहरूको संसारमा एकदमै ठूलो प्रभाव थियो। सबभन्दा पहिले रोमीहरू जसले दुनियाँमा शासन गरिराखेका थिए जो राजनीतिक रूपमा प्रभावशाली थिए त्यसपछि यहुदीहरू जो चाहिँ दुनियाँमा धार्मिक रूपमा प्रभावशाली थिए त्यसपछि ग्रीकहरू जसको दर्शन शास्त्र जसको फिलोसफी दुनियाँमा संसारभरि नै अति नै प्रख्यात थियो अनि पावल यी तीनै कुरामा बराबर रूपमा हुर्किएका मानिस थिए। तसर्थ हामी उनलाई एउटा प्रभावशाली र एकदमै बौद्धिक व्यक्तित्वको रूपमा हामी देख्दछौ अनि इसरायलमा पावल चाहिँ एउटा प्रभावशाली व्यक्ति थिए साथै उनी सानहेड्रिन अर्थात हामी अहिले नेपालको संसद भनौं न संसदको एउटा सदस्य थिए अर्थात एउटा सांसद थिए र उनले त्यहाँनिर त्यसरी काम गर्थे अनि सानहेड्रिनमा 70 मान्छे हुन्थे र पावल ती 70 प्रभावशाली अगुवाहरू मध्ये एउटा थिए अनि उनको गरिमामय पृष्ठभूमिको विषयमा उनको ब्याकग्राउण्डको विषयमा पावलले प्रेरित नामक पुस्तकको 22:3-5 यस्तो कुरा भनेको हामी पाउँदछौ। तिनले भने म किलिकियाको शहर टार्ससमा जन्मिएको एक यहुदी हुँ तर यस शहरमा गमलियलका चरणमा हुर्किएको हुँ। हाम्रा पुर्खाका विधि अनुसार मैले ठिक ठिक शिक्षा पाएको हुँ। आज तपाईँहरू परमेश्वरतर्फ जति उत्साही हुनुहुन्छ म पनि त्यत्तिकै उत्साही थिएँ। मैले यस मार्गका मानिसहरूलाई मृत्यु समय सताए अनि पुरूष र स्त्री दुवैलाई बाँध्दै झ्यालखानमा हालिदिए। प्रधान पुजहारी र जम्मै महासभाले पनि मेरो पक्षमा गवाही दिन्छन्। उहाँहरूकै तर्फबाट भाइहरूका नाउँमा पूर्जी पाएर म त्यहाँ भएका विश्वासीहरूलाई बाँधेर यरूसलेममा ल्याई सजाय दिलाउन दमस्कसमा गएको थिए। यहाँनिर पाउलले आफ्नो पृष्ठभूमिको बारेमा एउटा संक्षिप्त विवरण दिएको हामी पाउँदछौं। उनी गरिमामय पृष्ठभूमि भएको एउटा महान पृष्ठभूमि भएको व्यक्ति थिए र उनलाई त्यो समयमा कुनै पनि कुराको कमी थिएन। उनीसँग प्रशस्त धन सम्पत्ति थियो, उनीसँग प्रशस्त मान मर्यादा इज्जत थियो। इसरायलको गल्लीमा जब सड़कमा उनी हिँड्थे, सायद त्यो समयमा अभिवादन र नमस्कारको उनलाई कहिल्यै पनि कमी भएन होला। मानिस उनी एक जवान थिए, एउटा युवा अवस्थामा नै उनी त्यति प्रसिद्ध भए र मानिसहरूले सायद आफ्ना बच्चा बच्चीहरूलाई, आफ्ना छोरा छोरीहरूलाई प्रेरित पावलको उदाहरण दिँदै भन्थे होला, यस्तो व्यक्ति बन्नुपर्छ भनेर, त्यस्तो प्रभावशाली व्यक्ति। अनि उनले एक दिन मण्डलीलाई सताउने क्रममा, क्रिस्चियनहरूमाथि खेदो गर्ने क्रममा उनको जीवन परिवर्तन भयो। येशूले उनलाई सेवाको लागि बोलाउनु भयो, येशूले उनलाई उनको जीवन सम्पूर्ण रूपमा परिवर्तन गरिदिनुभयो। त्यसपछिको 23 वर्षहरू उनले सेवकाईमा बिताए, त्यसपछि उनले निरन्तर 23 वर्ष येशु ख्रिष्टको सेवा गर्दै बिताए। उनी पहिले क्रिस्चियन थिएनन्, तर अब उनलाई येशूले क्रिस्चियन हुनको लागि बोलाउनु भएको थियो, येशूले उनलाई चुन्नु भएको थियो, आफ्नो सेवाको लागि नियुक्त गर्नुभएको थियो। त्यसपछिका 23 वर्षहरू उनले येशु ख्रिष्टलाई सेवा गर्दै, सुसमाचार प्रचार गर्दै, मानिसहरूको सेवा गर्दै बिताए। अनि तपाईँलाई लाग्न सक्छ त्यसो भए पहिलेको जीवन राम्रो थियो भने त येशु ख्रिष्टलाई पाइसकेपछि त झन् के न के भयो होला उनको जीवनमा। तर येशु ख्रिष्टलाई पाइसकेको पछिको जीवनको विषयमा उनले दोस्रो कोरिन्थी 11 अध्यायको 23-29 यस्तो लेखेको हामी पाउँदछौ। उनले यसरी भनेका छन्, मैले ज्यादै परिश्रम गरे, कैदमा अझ धेरै पल्ट परे, अनगिन्ती कोर्रा खाए, मृत्युको मुखमा बारम्बार परे, 5 मैले यहुदीहरूका हातबाट एकदम 40 कोर्रा, 3 मलाई लौराले पिटे, 1 ढुङ्गाले हाने, 3 म चढेको जहाज ध्वस्त भयो, 1 दिन 1 रात मैले समुद्रमा नै बिताएको छु, मेरो बारम्बारको यात्रामा म नदीहरूका जोखिममा परे, डाकुहरूका जोखिममा, आफ्नै जातिका मानिसहरू का जोखिममा, अन्य जातिहरूका जोखिममा, शहरहरूको जोखिममा, उजाड स्थानको जोखिममा, समुद्रको जोखिममा, झुटा भाइहरूबाट आउने जोखिममा, परिश्रममा र कष्टमा, कति कति अनिदो रातमा, भोक र प्यासमा, बारम्बार उपवासमा, ठण्डी र नग्नतामा परे, अनि अरू कुराहरू बाहेक सबै मण्डलीहरूका फिक्रीको बोझ ममाथि छ। को दुर्बल छ र म चाहिँ छैन, को पापमा फसाइएको छ र म चाहिँ व्याकुल हुँदिन। यहाँनिर पावलले आफ्नो सेवकाईको 23 वर्ष सेवकाईको अनुभव हामीलाई बताइराखेका छन्। जसरी तपाईँ सुनिराख्नु भएको छ, तपाईँलाई म सोध्न चाहन्छु, यो एउटा खुसीको अनुभव थियो कि दुःखको अनुभव? उनले यहाँनिर सेवकाईमा हुँदाखेरि येशु ख्रिष्टको सेवा गर्दाखेरि कस्तो प्रकारको अनुभव गरे, उनी क्रिस्चियन भइसकेपछि उनको अनुभव कस्तो थियो? अनि यहाँनिर बारम्बार मैले अघि पढेको खण्डमा, अघि पढेको कुरामा चाहिँ बारम्बार यहाँनिर एउटा शब्द प्रयोग भएको हामी देख्दछौ, जोखिममा, जोखिममा, जोखिममा। पावलले जोखिममा भनेर भनेका छन्। उनले आफ्नो जीवन पक्कै पनि कष्टकर रूपमा बिताए। उनको 23 वर्ष क्रिस्चियन हुनभन्दा अगाडिको जीवन र क्रिस्चियन भइसकेको पछिको जीवन उनले एकदमै फरक थियो। उनले एकदमै समस्यामा बिताए, उनले प्रचार गर्दै बिताए, उनले धेरै यात्रा गरे, उनले धेरै ठाउँहरूमा गएर मानिसहरूलाई बताए, अनि उनले थुप्रै व्यक्तिहरूलाई येशु ख्रिष्टमा लिएर आए। उनको जीवनमा आफ्नो परिवार थिएन, उनीसँग आफ्ना साथी मित्रहरू हुँदैन थिए। कति हो कति उनले दुःख भोगे यहाँनिर उल्लेख गरेको हामी पाउँदछौ। विभिन्न समयमा डाकुहरूको जोखिममा उनी परे, नदीहरूको जोखिममा उनी परे, परिश्रममा उनी परे, कष्टमा उनी परे, अनिदो रातमा, भोक र प्यासमा भनेर उनले यहाँ उल्लेख गरेका छन्। येशु ख्रिष्टको सेवामा आइसकेपछि उनले यो सबै कुराहरूको अनुभव गरे। तर प्रिय मित्र हो, तपाईँहरूलाई मैले यहाँ के भन्ने कोसिस गर्दैछु त, यहाँबाट म तपाईँलाई के सन्देश दिने कोसिस गर्दैछु त, यहाँनिर पावल जो येशु ख्रिष्टमा विश्वास गर्नुभन्दा अगाडि त्यस्तो सम्मानित र त्यस्तो प्रसिद्ध व्यक्ति, येशु ख्रिष्टलाई पाइसकेपछि येशु ख्रिष्टको सेवाको लागि भनेर आफ्नो जीवनलाई अर्पण गरिसकेपछि यति कष्टकर जीवन भोग्दैछन्। अनि के हो त यो कुरा चाहिँ? सायद यो सुन्दाखेरि, पढ्दाखेरि कतिलाई निराशाको कुरा हुन सक्छ, तर म तपाईँलाई आज प्रेरित पावलकै अनुभवबाट उनले येशु ख्रिष्टमाथि विश्वास गर्ने कुरालाई के भन्दछन् त, उनले येशु ख्रिष्टलाई आफ्नो मुक्तिदाता मानेर उहाँको सेवा गर्न पाउनु, आफैलाई नम्र भएर उहाँको सेवामा आफ्नो जीवन अर्पण गर्ने कुरालाई के भनेका छन् त, त्यो म बताउने कोसिस गर्नेछु। अनि प्रेरित पावलद्वारा नै लिखित, उनीद्वारा लिखित 13 पत्रहरू बाइबलमा उल्लेख गरिएको छ, अनि ती मध्ये एउटा पत्र हो फिलिप्पी, जसको 3:7-8 उनले यसो भनेको हामी पाउँदछौ। अनि मैले यो भन्दै गर्दाखेरि तपाईँ प्रत्येकलाई ध्यानसँग सुन्नुहोस् भनेर म नम्रताको साथमा अनुरोध गर्दछु। यहाँनिर उनले यसो भनेका छन्, तर जति कुरा मेरो निम्ति लाभदायक थिए ती त मैले ख्रिस्टको खातिर हानि नै ठाने। साँच्चै भन्ने हो भने ख्रिस्ट येशु मेरा प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। ख्रिस्टलाई प्राप्त गर्न सकु भनेर उहाँको निम्ति मैले सबै कुराको नोक्सानी भोगेको छु अनि ती सबैलाई फोहर मैला तुल्ले म गन्दछु। एकपटक फेरि त्यो व्यक्तिले के भने भन्ने कुरा म तपाईँलाई पढिदिनेछु तपाईँको निम्ति। यहाँनिर उनले के भने भन्ने कुरा म तपाईँको लागि एकपटक फेरि पढ्न चाहन्छु। तर जति कुरा मेरो निम्ति लाभदायक थिए ती त मैले ख्रिस्टको खातिर हानि नै ठाने। साँच्चै भन्ने हो भने ख्रिस्ट येशु मेरा प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। ख्रिस्टलाई प्राप्त गर्न सकु भनेर उहाँको निम्ति मैले सबै कुराको नोक्सानी भोगेको छु अनि ती सबैलाई फोहर मैला तुल्ले म गन्दछु। एउटा व्यक्तिको जीवन पहिले खुसियाली थियो, मानिसहरूले सम्मान गर्थे, नमस्कार गर्थे, आदर गर्थे। त्यही व्यक्ति येशु ख्रिस्टमाथि विश्वास गरिसकेपछि अवहेलनाको र एक प्रकारको नराम्रो कुराको पात्र बन्न पुग्यो। मानिसहरूले आफ्नो आदर उबाट हटाए, मानिसहरूले उसलाई कहिले ढुङ्गाले हान्थे, गाली गर्थे, सराप्थे, धेरै तरिकामा उसको अपमान गर्थे। र एउटा क्रिस्टियनको लागि कतिपय साधारण पनि बन्न सक्छ, किनभने संसारभरि नै हामी हेर्यौं भने क्रिस्टियनलाई धेरै दुःख दिएको, विभिन्न तरिकामा कष्ट दिएको कुरा हामी देख्दछौं। अनि पावललाई पनि त्यही नै भयो। अनि त्यो व्यक्तिले येशु ख्रिस्टलाई पाइसकेपछि भन्दछन्, येशु ख्रिस्टको 23 वर्षमा निरन्तर सेवा गरिसकेपछि भन्दछन्, जे जति कुरा थिए पहिले, अर्थात येशु ख्रिस्टमाथि विश्वास गर्नुभन्दा अगाडि जो जति धन सम्पत्ति मसँग थियो, जो करोडपति अरबपतिमा थिए, या मसँग भएको सम्पूर्ण मान मर्यादा इज्जत, यो सबै त मैले व्यर्थ ठाने, यो सबै कुरा मैले हानिकारक ठाने। अनि उनी भन्दछन्, ख्रिस्ट येशु मेरा प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। ख्रिस्ट येशु मेरा प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। सो अन्तिममा भोक प्यासमा, कष्टमा, नग्नतामा, अभावमा, समस्यामा जीवन बिताइसकेपछि त्यही व्यक्तिले भन्दछ, म ख्रिस्ट येशुलाई पाउने कुरा भन्दा बाहेक बाँकी कुरालाई बेकार ठान्दछु, हानि ठान्दछु। प्रिय मित्र, आज तपाईँ र मेरो सामुन्ने यो प्रश्न छ, आज तपाईँको जीवनको प्राथमिकता के हो? के तपाईँ जीवनमा मान कमाउनको लागि प्रयत्न गरिराख्नु भएको छ? के तपाईँ जीवनमा मर्यादा र सम्मानको लागि कोशिश गरिराख्नु भएको छ? के तपाईँ जीवनमा धन सम्पत्ति कमाएर आफ्नो जीवनलाई, आफ्नो भौतिक सम्पूर्ण आवश्यकताहरू पूरा गर्ने कोशिश गरिराख्नु भएको छ? या तपाईँ जीवनको अन्य कुनै डिजायरको लागि, इच्छाको लागि तपाईँ आफूलाई रात दिन खियाइराख्नु भएको छ? तपाईँले के को लागि परिश्रम गरिराख्नु भएको छ? तपाईँले कुन कुराको लागि मेहनत गरिराख्नु भएको छ? तपाईँलाई बताउन चाहन्छु, येशु ख्रिस्टमाथि विश्वास गर्नु र उहाँको सेवा गर्नु भन्दा अन्य कुनै पनि ठूलो कुरा हाम्रो जीवनमा छैन। तपाईँ जेसुकै गर्नुहोस्, तपाईँ जतिसुकै प्रयत्न गर्नुहोस्, तपाईँले जतिसुकै ठूलो मेहनत गर्नुहोस्, हामीले यो कुरा बुझ्नुपर्छ कि हाम्रो प्रभु येशु ख्रिस्ट बाहेक उहाँको सेवा गर्नुभन्दा अन्य कुनै पनि ठूलो उपहार हाम्रो जीवनमा रहन सक्दैन। तपाईँले येशु ख्रिस्टको प्रेमलाई हेर्नुभयो भने पाउनुहुन्छ, उहाँ तपाईँको लागि, उहाँ मेरो लागि आजभन्दा 2000 वर्ष अगाडि यो संसारमा मानिस बनेर आउनुभयो। उहाँ स्वर्गमा हुनुहुन्थ्यो, तर तपाईँलाई प्रेम गरेर, मलाई प्रेम गरेर उहाँ यो संसारमा आउनुभयो र तपाईँ र मेरो लागि क्रुसमा उहाँले रगत बगाउनुभयो, बलिदानको काम गर्नुभयो, ताकि तपाईँ र मैले अनन्त जीवन प्राप्त गर्न सकौं, ताकि तपाईँ र म स्वर्गसम्म जान सकौं। तपाईँ र म पापले लादिएका थियौं, तपाईँ र म माथि पापको राज्य थियो, तर येशु ख्रिस्टको रगतले तपाईँ र मलाई स्वतन्त्र तुल्याएको छ। त्यसकारण उहाँको सेवा गर्नु, उहाँमाथि विश्वास गर्न पाउनु, उहाँलाई आफ्नो सम्पूर्ण जीवनबाट सेवा गर्न पाउनु भन्दा ठूलो कुरा तपाईँ र मेरो जीवनमा अन्य केही पनि छैन। तपाईँ भौतिक थोकको लागि जतिसुकै मेहनत गर्नुहोस्, तपाईँले आफ्नो हातमा लिएर केही पनि जानुहुने छैन। एउटा उदाहरण म तपाईँलाई बताउन चाहन्छु, एउटा कथा म तपाईँलाई बताउन चाहन्छु। म आशा गर्छु यसले तपाईँको हृदयलाई पक्कै छुनेछ। तपाईँहरू मध्ये कतिजनाले अलेक्जेन्डर महानको नाउँ सुन्नुभएको छ, जो चाहिँ 3rd शताब्दी ईसा पूर्वमा ग्रीक साम्राज्यको सबैभन्दा महान सम्राट थिए। उनले आफ्नो बलबाट, आफ्नो वर्चस्वबाट सारा संसारभरि त्यो समयमा चिनिएको दुनियाँमा उनले ग्रीक साम्राज्यलाई लिएर गएका थिए। उनी महान सम्राट थिए अनि उनी चाहिँ 33 वर्षको कलिलो उमेरमा उनको मृत्यु भयो जब उनी इरान देशमा थिए र त्यो समयमा जब उनी मृत्युको नजिक थिए उनका चारजना जर्नलहरू उनलाई भेट्न आए उनका नजिकका मान्छेहरू उनलाई भेट्न आए अनि त्यो समयमा एकजनाले उनलाई सोध्यो अलेक्जेन्डर तपाईँको अन्तिम इच्छा के हो तपाईँ के चाहनुहुन्छ अनि सबैलाई यो थाहा भइसकेको थियो कि अलेक्जेन्डर अब बाँच्न सक्ने छैनन् र उनी मर्ने नै छन् यो निश्चित हुँदाखेरि उसले सोध्यो अलेक्जेन्डर तपाईँ के चाहनुहुन्छ हामी तपाईँको लागि के गरिदिउँ अनि अलेक्जेन्डरले महिन स्वरमा तिमीलाई जवाब दिए निन्याउरो पाराले उनले जवाब दिए जब म मर्छु मेरो मृत्युपछि जब मलाई तिमीले कफिनमा राख्छौ कफिनको बाकसमा राख्नेछौ त्यो समयमा मेरा दुवै हातहरूलाई कफनको बाकस भन्दा बाहिर निकालिदिनु अनि त्यसपछि त्यो व्यक्तिले फेरि सोध्यो किन महाराजा किन यस्तो गर्ने हामीले अनि अलेक्जेन्डरले जवाब दिए ताकि सारा दुनियाँले यो जानोस् कि सारा संसार जितेर पनि सारा संसारलाई हात पारेर पनि अलेक्जेन्डर द ग्रेट मरेपछि खाली हात नै यो दुनियाँबाट फिर्ता जाँदैछ प्रिय मित्र हो यो जीवनको यथार्थ हो तपाईँले जे जति गर्नुहोस् तपाईँले गरेको कुरा आखिर एक दिन माटोमै मिलेर जानेछ त्यसैले गर्दाखेरि हामी खाली हात नै संसारमा आएका थियौं र हामी खाली हात नै यहाँबाट फिर्ता जानेछौं तर जब हामी यीशुको लागि मेहनत गर्छौं यीशुमाथि विश्वास गर्छौं उहाँको सेवा गर्छौं उहाँलाई पुज्छौं उहाँलाई आराधना गर्छौं त्यो सबैभन्दा ठूलो कुरा हो तपाईँहरू सबैलाई अन्तिममा म विनम्रतापूर्वक अनुरोध गर्छु येशु ख्रिस्टलाई विश्वास गर्ने निर्णय तपाईँले अहिले नै लिइहाल्नुहोस् येशुलाई आफ्नो मुक्तिदाता मानेर तपाईँको जीवनमा ग्रहण गर्नुहोस् उहाँले तपाईँको जीवनलाई बदलिनुहुनेछ तपाईँले केही लानुहुने छैन यो संसार छोडेर जाँदाखेरि तर जब तपाईँ येशुमा जीवन बिताउनुहुन्छ बहुमूल्य जीवन बिताउनुहुनेछ तपाईँको जीवनमा आशिष रहनेछ संसारमा भएका विभिन्न समस्याहरू तपाईँलाई अल्झाएका हुन सक्छन् तर ती सबै कुरालाई छोडेर तपाईँ येशुको नजिक आउनुहोस् किनकि येशुलाई विश्वास गर्नु बाहेक बाँकी कुनै पनि कुरा हाम्रो जीवनमा बहुमूल्य छैनन् हामी सबैले बुझ्नुपर्ने कुरा यो हो तर दुःख लाग्दो कुरो वास्तविक संसारले अहिलेको यो संसारले यो कुरालाई बुझ्न सकेको छैन अनि सबैजना भौतिक सुख शान्तिको लागि दौड़भाग गरिराखेका छन् संसारका भौतिक कुराहरूको पछाडि लागिराखेका छन् तर त्यसले कहिल्यै पनि हृदयलाई सन्तुष्ट दिन सक्दैन येशु ख्रीष्टमाथिको विश्वासले जीवनलाई र हृदयलाई सन्तुष्ट दिन सक्छ म आशा गर्छु तपाईँले आजको यस सन्देशबाट आशिष प्राप्त गर्नुभएको छ अनि अहिले नै तपाईँले येशु ख्रीष्टको लागि आफ्नो जीवनलाई अर्पण गर्नुहुनेछ
1: धन्यवाद दाई हरिलाई साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो वचनमा भने जस्तै पावलको शुरूआतको जीवनलाई हेर्ने हो भने पावल एक ख्रिस विरोधी र ख्रिसका समर्थक वा अनुयायीहरूलाई सतावटमा पार्ने व्यक्ति थिए जसले ख्रिस्टियनहरूलाई मार्ने सम्मको काममा समर्थन गर्ने व्यक्ति थिए भनेर बाइबलमा उल्लेख गरिएको छ तर प्रिय श्रोता जब येशु ख्रिस्टले पावललाई उहाँ साँचो र सत्य एकमात्र मुक्तिदाता परमेश्वर हुनुहुन्छ भन्ने कुराको दर्शन दिनुभयो त्यसपछि उनको जीवनमा ठूलो परिवर्तन आएको हामी देख्न सक्छौ पछि गएर येशु ख्रीष्टले छानेका चेलाहरू भन्दा पनि उनले येशु ख्रीष्टमा अत्यन्तै कष्टपूर्ण तरिकाले आफ्नो सम्पूर्ण जीवनलाई आनन्द साथ उहाँ साँचो र सत्य एक परमेश्वर हुनुहुन्छ भन्ने कुरा संसारलाई सिकाउँदै बुझाउँदै आफ्ना जीवनका हरेक पलहरूलाई येशु ख्रीष्टमा समर्पित गरेका छन् यसबाट हामी यो कुरा बुझ्न सक्छौ कि साँच्चै यदि परमेश्वरको साँचो प्रेमलाई र उहाँको आज्ञालाई तपाईँले चिन्नुभयो अनि बुझ्नुभयो भने तपाईँ उहाँमा आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नबाट कति पनि हिचकिचाउनु हुने छैन अनि उहाँको निम्ति दुःख र पीड़ा सहनको निम्ति तपाईँ जहिले तयार हुनुहुनेछ त्यसैले श्रोता हामीले भन्न खोजेको कुरा यही हो कि संसार छेडिक छ संसारका थोकहरू छेडिक छन् तर परमेश्वरको प्रेम हाम्रो निम्ति अनन्त छ र परमेश्वरको निम्ति गरिएका सबै कार्यहरू परमेश्वरको राज्यमा गरिएको एउटा ठूलो लगानी हो जुन सदा सर्वदा रहिरहनेछ त्यसैले श्रोता पहिलो कुरा येशु ख्रीष्टलाई आफ्नो जीवनमा मुक्तिदाता र उद्धारकर्ताको रूपमा निम्त्याउनुहोस् अनि दोस्रो कुरा उहाँले दिनुभएको मुक्ति र उद्धारको विषयमा तपाईँले अरूलाई पनि जानकारी दिनुहोस् तपाईँले गर्नुभएको यिनै दुई कुराले स्वर्गीय राज्यमा तपाईँको निम्ति एउटा सम्मानित स्थान सदा सर्वदाको लागि परमेश्वरले तयार पार्नुहुनेछ श्रोता तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ प्रतिक्रिया पठाउन चाहनुहुन्छ वा यस कार्यक्रमको बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि हाम्रो सम्पर्क नम्बर रहेको छ 98 85 37 454। कन्ट्याक्ट नम्बर फेरि एकपटक 98 85 37 454। र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हस्त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो आशिष शान्ति र सुरक्षामा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किङडम भाइस एफएम 102.1 हरेक दिन बिहान 5:45 राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nb आशाको आवाज।

जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: यो आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाई कतिपय क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौं। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ सालोम मण्डलीका एल्डर सेत तामाङ। अब सुनौ परमेश्वरको जीवित वचन।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नको लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु येशूको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। यहाँहरूको लागि आज प्रवचनको सेवामा बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लेखित 9 अध्यायको 27 34 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्न चाहन्छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनेर। यसरी म पाठ गर्न चाहन्छु। यीशु त्यहाँबाट जानुहुँदा दुईजना अन्धहरू हे दाउदको पुत्र हामीमाथि दया गर्नुहोस् भनी कराउँदै उहाँको पछि पछि लागे। उहाँ घरमा पस्नु भएपछि ती अन्ध मानिसहरू उहाँ कहाँ आए। यीशुले तिनीहरूलाई भन्नुभयो, म यो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्दछौ। तिनीहरूले उहाँलाई भने, ज्यू प्रभु। तब उहाँले तिनीहरूको आँखा छोएर भन्नुभयो, तिमीहरूको विश्वास अनुसार तिमीहरूलाई होस्। अनि तिनीहरूका आँखा खोलिए। यीशुले यसो भनेर तिनीहरूलाई कडा आज्ञा दिनुभयो, यो कुरा कसैले थाहा नपाओस्। तर तिनीहरू गए र त्यस इलाकाभरि उहाँको कीर्ति फिजाए। जब उहाँहरू निस्केर जाँदै हुनुहुन्थ्यो, तब भूत लागेको एउटा गुङ्गो मानिस उहाँ कहाँ ल्याइयो। भूत निकालिएपछि त्यो गुङ्गो बोल्यो, अनि इजरायलमा कहिल्यै यस्तो देखिएन भन्दै भीड छक्क परे। तर फरिसीहरू भन्न लागे, भूतहरूको मालिकद्वारा त्यसले भूत निकाल्दछ। आदरणीय श्रोता, यो खण्डमा हामीले यीशु माथिको विश्वासले आश्चर्य कर्म र छुटकारा प्राप्त हुन्छ भन्ने बारेमा हामी चर्चा गर्नेछौ र यसको बारेमा विस्तृत रूपमा हेर्नेछौ। लेखकले यहाँ धेरै कुराहरू लेखेको हामी देख्छौ र उनको विवरण अनुसार यहाँ दुईजना अन्धहरूको बारेमा यहाँ चर्चा गरिएको छ। दुईजना अन्धहरू यीशु कहाँ आएर भने, हे दाउदको पुत्र हामी माथि दया गर्नुहोस् भनी कराउँदै उहाँको पछि लागे। र यीशु प्रभु जहाँ जहाँ जानुभयो त्यहाँनिर आश्चर्य कर्महरू हुन थालेको हामी देख्छौ। यो संसारमा यीशु प्रभु चङ्गाईकर्ता मात्र होइन, उहाँ मुक्तिदाता पनि हुनुहुन्छ भन्ने कुरा मानिसहरूले बुझेको उहाँ चाहनुहुन्छ। र उहाँले सबैभन्दा पहिला चाहिँ आश्चर्य कर्महरू, चङ्गाईका कामहरू गर्नुभयो ताकि उहाँ मुक्तिदाता हुनुहुन्छ भनेर प्रकट गर्नका लागि पनि। त्यसैले यहाँ यीशु प्रभुले दुईजना अन्धहरूलाई जसरी उनीहरूले पछि पछि लागेर उनीहरूले दाउदको पुत्र हामी माथि दया गर्नुहोस् भनी उनीहरू कराउँदै गर्दाखेरि कति भीडहरूले चाहिँ नकराउनका लागि पनि कोसिस गरे, अथवा उनीहरूलाई यीशुलाई अप्ठ्यारो नपार्नका लागि यीशुलाई यो कुराले बाधा पुग्छ होला भनेर उनीहरूले उनीहरूलाई चुप लगाउने कोसिस पनि गरेको हामी देख्छौ। तर यीशु प्रभु चाहिँ त्यस्तो हुनुहुन्न थियो। उहाँ चाहिँ यीशु चाहिँ घरमा पुग्नु भएपछि ती अन्ध मानिसहरू उहाँका आए र उनीहरू जसरी पनि यीशुलाई भेट्ने कोसिस गरेको हामी देख्छौँ र यीशु कहाँ आएर यीशु प्रभुले दया गरिदिनुहोस् भन्दै उनीहरू कराउँदै आएको देखिन्छ। र यीशुले तिनीहरूलाई भन्नुभयो, म यो गर्न सक्छु भने के तिमीहरू विश्वास गर्दछौ? त्यस कारणले अन्धो व्यक्तिहरू आफ्नो अन्धोपनबाट छुटकारा पाउनलाई अथवा दृष्टि पाउनका लागि उनीहरू यीशुलाई चिच्याउँदै कराउँदै पुकार गरिरहेको अवस्थाहरू यहाँ देखिन्छ। र यस्तो बेलामा यीशु प्रभुले उनीहरूलाई फेरि प्रश्न गर्नुभयो कि म यो गर्न सक्छु भन्ने के तिमीहरू विश्वास गर्दछौ? यो कुरा यीशुले सोध्दै गर्नु हुँदाखेरि तिनीहरूले के जवाब दिए भने उहाँलाई उनीहरूले के भन्यो भन्दा ज्यू प्रभु भनेर उनीहरूले बोलेको देखिन्छ। र यीशु प्रभुले भन्नुभएको कुरालाई उनीहरूले उत्तर दिए कि प्रभु यीशु ख्रिस्टले हामीलाई पनि निको पार्नुहुन्छ अथवा हामीमाथि दया गर्नुहोस् भनेर हामीलाई दृष्टि दिनुहोस् भनेर उनीहरूले जुन बिन्ती चढाएका थिए र उनीहरूले जुन विश्वासका साथ उनीहरू आएका थिए र उनीहरूले यीशुलाई प्रभु भनेर उनीहरूले सम्बोधन गरेका थिए। यीशु प्रभु, उहाँ चाहिँ माली, उहाँलाई प्रभु भनेर उहाँले विश्वास गरेको कुरा देखिन्छ किनभने यीशु प्रभुलाई उनीहरूले विश्वास गरेको रहेछ कि उहाँले चङ्गाई दिनुहुन्छ, यीशुले मानिसलाई दृष्टि दिनुहुन्छ, चङ्गाई गर्नुहुन्छ भन्ने उनीहरूमा ठूलो विश्वास यहाँ देखिन्छ। र उनीहरूको विश्वास ठूलो भएकोले गर्दा तिनीहरूलाई यीशुले छोएर भन्नुभयो, उनीहरूको आँखा यीशुले चुनुभयो र छोइसकेपछि उहाँले भन्नुभयो तिमीहरूको विश्वास अनुसार तिनीहरूलाई होस्। र यीशु प्रभुले आश्चर्य कर्म गर्नुहुँदाखेरि, चङ्गाईको काम गर्नुहुँदाखेरि जहिले पनि उनीहरूको विश्वासलाई खोजिराख्नु भएको देखिन्छ र यीशुलाई प्रभु भनेर विश्वास गर्नुपर्ने अवस्थाहरू यहाँ देखिन्छ। तिनीहरूले यीशुलाई प्रभु भनेर विश्वास गरे, मुक्तिदाता भनेर विश्वास गरे, चङ्गाईकर्ता भनेर उनीहरूले विश्वास गरेर यीशु कहाँ आएको कुरा हामी देख्छौ र यीशुले तिनीहरूकै विश्वास अनुसार तिनीहरूलाई होस् भन्दाखेरि तिनीहरूको आँखा खोलेको देखिन्छ र तिनीहरूको आँखा खोलिसकेपछि यीशुले कसैलाई नभन्नु भनेको कुरा पनि यहाँ उल्लेख गरेको छ किनभने यीशु प्रभुलाई त्यो भीड़ देखेर गाह्रो अवस्था पनि भइरहेको थियो। भीड़ धेरै भयो भने आफ्नो शिक्षा दिने क्रममा र आफूले भन्नुपर्ने कुराहरू भन्न पनि सकिनन्। त्यस कारणले यीशु प्रभु एउटा व्यवस्थित व्यक्ति, व्यवस्थापनमा बडो भनौँ एकदमै व्यवस्थापनमा जोड दिने व्यक्ति पनि हामीले भन्न सक्छौँ किनभने उहाँको व्यवस्थापन राम्रो थियो कि मानिसहरूलाई सिकाउँदाखेरि सिकाउने व्यक्तिहरूको संख्या, वातावरण सबै चाहिन्छ भन्ने कुरा हो। भीड़ लाग्यो भने केही गर्न सकिनँ, भीड़लाई केही कुरा सिकाउनका लागि गाह्रो हुन्छ। त्यसैले गर्दा यीशु प्रभुले यहाँ देखिन्छ कसैलाई नभन्नु भन्दाखेरि पनि यो मानेनन्। यस्तो कुरा त कहीँ पनि इजरायलमा भएको छैन भन्ने कुराले यहाँ यीशु प्रभुको कीर्ति जताततै फैलिएको हामी देख्छौ। र त्यति मात्र होइन, उहाँहरू निस्किँदै जानु हुन्थ्यो तब भूत लागेको एउटा गुङ्गो मानिस उहाँका ल्याए। यीशु प्रभु जहाँ जहाँ जानुहुन्थ्यो त्यहाँनिर आश्चर्य कर्महरू हुन्थ्यो र यीशु प्रभु जहाँ जहाँ जानुहुन्थ्यो भूत प्रेतहरूबाट पनि मानिसहरूले छुटकारा पाउँथ्यो। यहाँ पनि हामी के देख्छौ, भूत लागेको एउटा गुङ्गो मानिस उहाँ कहाँ ल्याइयो, भूत निकालेपछि त्यो गुङ्गो बोल्यो र अनि इजरायलमा कहिले यस्तो देखिएन भन्दै भीड छक्क पर्यो। तर फरिसीहरू भन्न लागे भूतहरूका मालिकद्वारा त्यस बेला भूत निकाल्छ, त्यसले भूत निकाल्छ। र यसरी यीशु प्रभुले गर्नुभएको काममा बाधा ल्याउने काम चाहिँ फरिसीहरूले बारम्बार गरिराखेका थिए र यीशु ख्रिस्टको शिक्षालाई फरिसीहरूले र शास्त्रीहरूले पटक पटक विवादमा ल्याएको कुरा हामी यहाँ देख्छौ। तर यीशु प्रभुले सबै विवादमा उहाँले बुद्धिमानीका साथ उनीहरूलाई बताउँदै उहाँले आफ्नो मिशन कार्यलाई सफल पार्नुभएको थियो। त्यसकारण यो खण्डमा हामीले हेर्दै गर्दाखेरि दुईजना अन्धो मानिसहरू र एकजना गुङ्गो भूत लागेको एउटा गुङ्गो मानिसको घटनालाई हामीले यहाँ हेर्यौं र दुवैजनालाई प्रभुले अन्धलाई पनि दृष्टि दिनुभयो, आँखा दिनुभयो र गुङ्गो मानिसलाई पनि बोल्ने बनाउनु भयो र उनीहरूको विश्वासद्वारा यो सम्भव भएको देखिन्छ। विश्वासद्वारा यो सम्भव भएको देखिन्छ। यीशु माथिको विश्वासले आश्चर्य कर्म र छुटकारा प्राप्त हुन्छ। आदरणीय श्रोता, यहाँहरूको जीवनमा के छ, यस्तै गाह्रो परिस्थितिहरू छन् कि? यहाँहरूको जीवनमा पनि दुईजना अन्धोले आफूलाई उनीहरूले पुकार गरेको छ, हे दाऊदको पुत्र यीशु हामी माथि दया गर्नुहोस् भनेर यीशु ख्रिस्टको दया खोजिराख्नु भएको छ कि? यहाँहरूलाई गाह्रो भइरहेको छ, हुनसक्छ अन्धो त होइन होला तर अन्धो रूपी समस्याहरूले यहाँहरूलाई सताइराखेको छ र यहाँहरूलाई पनि यीशु ख्रिस्टको दया चाहिएको छ र यहाँहरूको अप्ठ्यारो परिस्थितिमा गाह्रो अवस्थामा यहाँहरूलाई पनि दया चाहिन्छ भने, यहाँहरूको जीवनमा पनि आश्चर्य कर्म चाहिन्छ भने त्यतिकै नबस्नु होला, हजुरहरूले पनि येशु कहाँ आउनु होला र येशुलाई विश्वास गरेर उहाँलाई भन्नु होला ममाथि पनि दया गर्नुहोस् प्रभु येशु भनेर यहाँहरूले पनि येशुलाई पुकार गर्न सक्नुहुन्छ। हजुरको पुकारलाई प्रभु येशुले सुन्नुहुनेछ र तपाईँको पुकारालाई उत्तर दिनुहुनेछ। जसरी दुईजना अन्धले दृष्टि पाएर उनीहरू खुसी भएर उनीहरू चुप लाएर बस्न पनि सकेनन्, यीशु प्रभुले कसैलाई नभन्नु भन्दाखेरि पनि उनीहरूले रोक्नै सकेन, किनभने उनीहरू यति खुसी भए, यति चकित भए कि उनीहरूले येशूलाई पाएर उनीहरू खुसी भएर उनीहरूले त्यो कीर्तिलाई जताततै फिराउने काम गरे र यसरी यहाँहरूको जीवनमा पनि यही खुसी, यही आनन्द, यही रोक्नै नसक्ने कि भन्नै पर्ने कुराहरू छन् भने यहाँहरूले पनि सोच्नुपर्छ कि येशु ख्रिस्टको दया, यीशु ख्रिस्टको छुवाई यहाँहरूलाई पनि चाहिन्छ भने येशु कहाँ आउनुहोस्, विश्वास गर्नुहोस् र यो सबै आश्चर्य कर्महरू प्राप्त गर्नुहोस्। र गुङ्गो व्यक्तिले जसरी बोल्न थाले र कति मानिसहरूको जीवनमा यस्तै गाह्रो अवस्थाहरू हुन सक्छ, यहाँहरूको जीवनमा पनि यस्तै गाह्रो कुराहरू छन् र यहाँहरूलाई पनि गाह्रो भइरहेको छ भने त्यतिकै नबस्नु होला, येशु कहाँ आउनु होला र येशु प्रभुले गुङ्गो व्यक्तिलाई, भूत लागेको गुङ्गो व्यक्तिलाई पनि बोल्ने बनाउनु भयो भने आज येशु कहाँ आउनेहरूलाई पनि उहाँले यो आश्चर्य कर्म गर्न सक्नुहुन्छ र यहाँको जीवनमा पनि त्यो उनीहरूले पाएको जस्तै खुसी यहाँहरूले पनि प्राप्त गर्न सक्नुहुन्छ। आउनुहोस्, यीशुमा विश्वास गर्नुहोस् र आश्चर्य कर्म र छुटकारा पाउनुहोस् र आशिषको जीवन जिउनुहोस् र परमेश्वरको महिमा गर्नुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यति जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

आदरणीय श्रोता, प्रस्तुत सामग्रीसँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बीट मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर 9855138516 र 9868553349 जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि बिदा हुन चाहन्छु। हौस् त, जय मसीह।

0: किंगडम वॉइस एफएम रेडियो को प्रसारण
1: टाइम चेक
0: अहिले साँझको 6 बज्यो तपाईं अहिले सुन्दै हुनुहुन्छ 102.1 मेगाहर्जमा किंगडम वॉइस एफएम रेडियोको प्रसारण जीवन छ सबै थोक छ जीवन छैन केही पनि छैन तपाईंको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 देखि राति 10 बजेसम्म तपाईको सेवामा समर्पित www.kingdomfm.com.nb आशाको आवाज़।

0: กินน้ำมวยสหันเอ็กเชด้วยทับเลยเอ็กซ์ซึ่งเดาหนุนท่า www.kinafm.com.mb อาซาก็อาวาส
1: อบตปายซึ่งเดาหนุนท่าการิกรมมุกติโกมาร์กन्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाई आज म अलि गम्भीर भएर आएको छु।
2: के भयो भाइ? तपाईँको आवाजबाट नै केही कुरा मनमा खेलिरहेको जस्तो सुनिन्छ।
1: हो नि दाई, कहिलेकाहीँ यस्तो लाग्छ कि जीवनमा यस्तो परिस्थिति आउँदो रहेछ जहाँ आफूले कुन बाटो रोज्ने, कुन निर्णय सही हो र कुन गलत हो भन्ने नै छुटाउन गाह्रो हुँदो रहेछ। समस्या आउँदा कसलाई विश्वास गर्ने भन्ने कुरा पनि, अनि आफ्नो बुद्धिमा भर पर्ने कि अरूको सल्लाह सुन्ने भन्नेमा एकदमै द्वन्द्व चाहिँ हुँदो रहेछ दाई।
2: भाइ, तपाईँले भन्नुभएको कुरा धेरै मानिसहरूको जीवनसँग मिल्छ। बाहिरबाट हेर्दा सबै कुरा ठिक देखिए पनि मनभित्र धेरै प्रश्नहरू हुन सक्छन्। तर यस्ता प्रश्नहरूको उत्तर खोज्न हामीले केवल हाम्रो भावनामा होइन परमेश्वरको वचनमा रहेर हेर्नुपर्छ।
1: तपाईँले बताउँदै हुनुहुन्छ कि आज हामी परमेश्वरको वचनबाट यस्तो उत्तर खोज्न सक्छौ?
2: अवश्य पनि भाइ। आजदेखि हामी बाइबलको एउटा अत्यन्तै महत्वपूर्ण पुस्तकतर्फ हाम्रो ध्यान लगाउँदैछौ। त्यो पुस्तक हो एफिसीहरूलाई पाउलले लेखेको पत्र।
1: तै एफिसी भनेको अहिले कहाँ पर्छ त त्यसो भए?
2: धेरै राम्रो प्रश्न गर्नुभयो भाइ तपाईँले। प्राचीन समयमा एफिसस रोमी साम्राज्यको एउटा प्रसिद्ध र महत्वपूर्ण शहर थियो। अहिले त्यो क्षेत्र टर्कीमा पर्छ। पाउलले त्यहाँ लामो समय बिताएर मानिसहरूलाई परमेश्वरको वचन सिकाए। धेरै मानिसहरूले सुसमाचार सुने, विश्वास गरे र त्यहाँ क्रिश्चियन मण्डली स्थापित

0: परमेश्वरको वचनले हाम्रो प्रश्न मात्र होइन हाम्रो जीवनको बाटो पनि देखाउनुहुन्छ। त्यसैले आउनुहोस् हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
1: मित्र, आज हामी नयाँ पुस्तकबाट बाइबल अध्ययन गर्न गइरहेका छौं अनि त्यो नयाँ पुस्तक हो नयाँ नियमबाटको एफिसियनहरूलाई लेखिएको पौलको पत्र। त आज हामी खालि यसको परिचय खण्ड मात्र देख्छौ। ईस्वी सम्वत् 62 सालमा चार मानिसका दलहरू एसियाको प्रदेशमा गए जुन एसिया माइनर भनिने ठाउँमा स्थित थियो र वर्तमानमा यसलाई टर्की भनिन्छ। यी चार मानिसहरूका दलसँग आफ्नो आफ्नो व्यक्तिमा ख्रिस्टियन विश्वासको सर्वश्रेष्ठ महान बनावट रचना छ। यो अनमोल प्रलेख अहमत्वको हुने थिए यदि ती आज अस्तित्वमा भए। रोमले अज्ञात कैदीको लेखहरूको महत्वको बुझ्न सकेन। यदि बुझेको भए यी मानिसहरूलाई गिरफ्तार गरिने थिए र ती प्रलेख खोसिने थिए, जप्त गरिने थिए। जब यी मानिसहरू प्रेरित पाउलबाट विदा भएर आफ्नो निर्धारित स्थानमा लागे, प्रत्येकलाई आफ्नो निश्चित चुनाव क्षेत्रमा बोकेर लान एक एक पत्र दिइयो। यी चार पत्रहरू परमेश्वरको वचनमा छ र तिनीहरूलाई प्रिजन एपिस्टल्स अफ पाउल भनिन्दछ, अर्थात पाउलद्वारा कैदमा हुँदा लेखिएका पत्रहरू, किनकि उसले ती पत्रहरू रोममा कैद गरिएको बेला लेखेथे। उनले नेरोबाट मुकदमाको फैसलाको सुन्न प्रतीक्षा गरिरहेका थिए। नेरो त्यस बेला रोमको सम्राट थिए। पाउल एक रोमी नागरिकको नाताले आफ्नो मुद्दा सम्राट कहाँ अपील गरेका थिए र उसले आफ्नो मामलाको मुद्दाको फैसला सुन्न पर्खिरहेका थिए। अमित्र, यी चार मानिसहरू र तिनीहरूको निवासको स्थानलाई चिन्न सकिन्छ। पहिलो हो फिलिपी 4:18 अनुसार इपाफ्रोडाइटस फिलिपीबाटका थिए र उससँग फिलिपीहरूको लागि पत्र लगेका थिए। दोस्रो एफिसी 6:21 अनुसार टाइकिकस एफिससबाट थिए र उससँग एफिसियनहरूको लागि पत्र लगेका थिए। तेस्रो कलेसी 4:12 अनुसार इप्राफास कलेसीबाटका थिए र उससँग कलेसियनहरूको लागि पत्र लगेका थिए। र चौथो व्यक्ति थियो फिलेमोन 10 अनुसार ओनेसिमस जो कलेसीबाट भगौडे दास थिए र उससँग फिलेमोनको लागि पत्र बोकेका थिए जो उसका मालिक थिए। यी पत्रहरूले ख्रिस्टको संगठित संयुक्त तस्वीरको पेश गर्दछ। एफिसीहरू मण्डलीको कलिसियाको पेश गर्दछ जुन ख्रिस्टको शरीर हो। मतलब एफिसीको पत्रले मण्डलीको कलिसियाको पेश गर्दछ जुन ख्रिस्टको शरीर हो। यो अदृश्य चर्च हो जुनको शरीर ख्रिस्ट हुनुहुन्छ। कलसीहरूले ख्रिस्टलाई मण्डलीको शरीरको शिरको रूपमा पेश गर्दछ। खास जोड चाहिँ चर्च वा कलिसियामाथि नभएर ख्रिस्टमाथि हो। एफिसीको जोड चाहिँ शरीरमा हो र कलसीमा जोड चाहिँ शिरमा हो। फिलिपीले गतिशीलको रूपमा ख्रिस्टसँग ख्रिस्टिनहरूको जीवनयापनको पेश गर्दछ। फिलिपी 4:13 अनुसार यहाँ भनिएको छ, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्न सक्छु। अनि फिलेमोनले अन्य जाति समाजमा व्यवहारिक रूपमा परिणाम क्रियामा ख्रिस्टियन जीवन यापनको पेश गर्दछ। पाउले फिलेमोनलाई लेखे जो ओनिसिमसका मालिक थिए र एक ख्रिस्टियन थिए। फिलेमोन 17:18 भनिएको छ, यदि तिमीले मलाई समझदार सम्झन्छौ भने मलाई चाहिँ यसलाई ग्रहण गर, तर यदि त्यसले तिमीलाई केही खराबी गरेको भए अथवा केही कुराको त्यो ऋणी छ भने सो मेरो हिसाबमा राखिदिनु। कुरा जेसुकै होस्, तपाईँलाई

0: एथरको कामको पुस्तकमा अध्ययन गर्दा यो कुरा याद गर्नुभएकै होला। पाउलको दोस्रो सुसमाचारीय यात्रामा हुँदा पवित्र आत्माले उसलाई एसियाको प्रदेशमा प्रवेश गर्न अनुमति दिनुभएन, जहाँ एफिसस मुख्य केन्द्र थियो। प्रेरित 16:6 लेखिएको छ, अनि पवित्र आत्माबाट एसियामा प्रचार गर्न मनै भएकोले गर्दा तिनीहरू फ्रेगिया र गलातियाका प्रदेशमा भएर गए। पवित्र आत्माले बाटोमा बाधा हाल्नु भएर पाउललाई भन्नुभयो, तिमी अहिले त्यहाँ जान सक्दैनौ। हामीलाई त्यसको कारण बताइएको छैन, तर हामी जान्दछौ कि परमेश्वरको समय पूर्ण हुन्छ। उहाँले तिनलाई पछिबाट त्यहाँ पठाउनुहुनेछ। त्यसकारण पाउल पश्चिममा मेसोडोनियातिर फिलिप्पी, बिरिया, एथेन्स हुँदै कोरिन्थ हुँदै आफ्नो यात्रालाई अगाडि बढाए, अनि त्यहाँबाट फर्कन्दा उनी एफिसस हुँदै आए। प्रेरित 18:19 भनिएको छ, एफिससमा आइपुगेर तिनले तिनीहरूलाई त्यहाँ छोडे र आफू चाहिँ एउटा सभाघरमा पसेर यहुदीहरूसित बहस गरे। पाउल एफिससमा हुँदै अति नै धेरै प्रभावित भए र सुसमाचारीय कामको अति नै धेरै सम्भावनाको देखे र उसले त्यहाँ फेरि फर्किआउने प्रतिज्ञा गरे, जुन उसले आफ्नो तेस्रो सुसमाचारीय यात्रामा पूरा गरे पनि। त्यस बेलासम्म, यानि उसको दोस्रो र तेस्रो सुसमाचारीय यात्राहरूको बीच अन्तरालमा, उसले त्यहाँ एफिससमा अपोलोस नाम गरेका अर्को मिशनरी भएको भेटाए, अनि अपोलोसले खालि बत्तीसमा दिने युहन्नाको बत्तीसमाको बारे मात्र प्रचार गर्थे। हाम्रा प्रभु येशु ख्रिष्टको अनुग्रहको सुसमाचारको प्रचार गर्दैनथे। त्यस समयमा अपोलोसले प्रभु येशुको बारेमा जान्दैनथे, तर पछिबाट उनी स्वयं सुसमाचारको महान प्रचारक बने। पाउल एफिससमा प्रचारको सेविका आरम्भ गरे। 2 वर्षसम्म उनले टिरानसको विद्यालयमा सिकाए र सुसमाचार एसिया प्रदेशको हरेक केन्द्रमा छिचली गए थियो। निश्चय नै यो नै समयमा प्रकाश 2 र 3 अध्यायमा उल्लेखित मण्डलीहरू पावलको सेविकैद्वारा स्थापित गरिएको थियो। यो मेरो दृढ विश्वास हो कि टर्कीको बारेमा धेरै अध्ययन गरिसकेपछि र त्यस स्थानहरूको खोदाईको बारेमा र सोधखोजको बारेमा पढ़िसकेपछि सबभन्दा महान सुसमाचारको सेविकै आजको आधुनिक टर्की भन्ने स्थानमा भएथ्यो भन्ने कुरामा मलाई पूर्ण दृढ विश्वास छ। त्यस समयमा त्यहाँ लाखौं मानिसहरू बसोबास गर्दथे। यो रोमी साम्राज्यको बिल्कुल केन्द्र मुख्य स्थान थियो। ग्रीसको सभ्यता कति पनि अब ग्रीसमा रहेको थिएन, यो टर्कीमा थियो, जुन त्यस बेला एफिसस एक महान शहर थियो। यो महान सांस्कृतिक केन्द्र र महान धार्मिक केन्द्र थियो। हावापानी अति नै असल थियो र यो घुम्न जाने वा बसोबास गर्ने सुन्दर स्थान थियो। रोमी सम्राटहरू, रोमी शासकहरू छुट्टीको समयमा यो क्षेत्रमा आउँथे। यहाँ नै सुसमाचारको महान प्रवेश पाएको थियो। एफिसस एसिया माइनरको मुख्य शहर थियो। सम्भवत सम्पूर्ण रोमी साम्राज्यको पूर्व भागको मुख्य शहर थियो। यो रोम पछि दोस्रो स्थानमा थियो। त्यो शहर करिब 2000 ख्रिष्टपूर्वमा हेतीहरूद्वारा पत्ता लगाइएको थियो। यो 1000 ख्रिष्टपूर्वसम्म एसियन शहर भनिन्थ्यो, जब ग्रीकहरू प्रवेश गरेथे। त्यहाँ पूर्व र पश्चिमको सम्मिश्रणको पाइदछ। करिब 2500 वर्षदेखि एफिसस विश्वको एक महान शहर थियो। त्यस शहरको एक समयको बन्दरगाह अहिले मानिसहरूको बसोबासले भरिएको छ। यो अहिले कति पनि बन्दरगाह रहेको छैन। वास्तवमा यो आज समुद्रबाट करिब 600 मिल टाढामा स्थित छ। एफिससमा डाइनाको मन्दिर प्राचीन संसारको 7 आश्चर्य हो, असम्मको कुरो हो, त्यहाँ अवस्थित थियो। यो सबभन्दा महान ग्रीक मन्दिर थियो, जस्तो कि कहिले पनि बनिएको छैन। यो मन्दिर बहुमूल्य रत्नहरूले धातुहरूले आभूषणहरूले सुसञ्जित थियो। यो सुन्दर मन्दिरभित्र डाइनाको मूर्ति थियो। यो ग्रीक पौराणिक कथाको सुन्दरी डाइना होइन, यो पूर्वीय देशका धेरै स्तन हुने अश्लील काठको मूर्ति थियो जुन सन्तान उब्जाउको देवी थियो। यो मन्दिरको छायामा हरेक प्रकारका अनैतिक क्रियाहरू हुने गर्दथे। त्यहाँबाट प्राय गरेर मन्दिरका ढाँचाहरू वा चाँदीका पवित्र वस्तुहरू वा मूर्तिहरूको अति नै धेरै व्यापार हुने गर्दथ्यो। यो कुरा प्राय प्राचीन लेखकहरूले आफ्ना लेखमा जानकारी दिएका छन्। यो नै शर्मा पावल आएथे। ऊ सबभन्दा पहिले सभाघरमा गए र 3 महिनासम्म साहसपूर्वक सुसमाचार प्रचार गरे, बहस गरे त्यहाँ सुसमाचारको बारेमा यहुदीहरूसँग। त्यसपछि उनी टिरानसको विद्यालयमा गएर त्यहाँबाट 2 वर्षसम्म निरन्तर सिकाए। प्रेरित 19:10 भनिएको छ, अब 2 वर्षसम्म यसै भइरह्यो, यहाँसम्म कि एसियामा रहने सारा यहुदीहरू र ग्रीकहरूले पनि प्रभुको वचन सुने। सम्भवत यो पावलको सबभन्दा ठूलो मिशनरी परिश्रम थियो। उसले एफिससको सम्बन्धमा विचार गरेथे कि त्यो सुसमाचार सेवाको निम्ति महान अवसर थियो र त्यहाँ अरू जग्गा भन्दा धेरै समय तिनी रहे। एफिससको मानिसहरूले पावलबाट अरू मानिसहरू भन्दा धेरै बाइबल शिक्षाको सुन्ने मौका पाएथे। त्यसकारण उसले यो पत्रमा गहिरा गम्भीर सत्यताहरूको लेख्न सके। पावलले कोरन्थियनहरूलाई लेखे, पहिलो कोरन्थी 16:8-9, तर पेन्टिकोसको 4 म एफिससमा रहनेछु किनभने मेरो निम्ति एउटा ठूलो अभिप्राय पूरा गर्ने ढोका खुला भएको छ, औ त्यहाँ धेरै विरोधीहरू छन्। मित्र, पावलको प्रचारले चाँदीका मूर्तिको शिल्पकारहरूको व्यापारमा घाटा दिएको कारण त्यहाँ ठूलो विरोध भएको थियो, जुनको परिणाम स्वरूप त्यहाँ हंगामा भएको थियो। पावल जीवित परमेश्वरको सुसमाचार र येशु ख्रीष्टद्वारा जीवनको सुसमाचार प्रचार गरिरहेका थिए। परमेश्वर आश्चर्य रीतिले उसलाई रक्षा गर्नुभयो, जुनले उसलाई निरन्तर आफ्नो कामलाई अघि बढ़ाउन प्रोत्साहन दियो। प्रेरित 19:23-41 अनुसार पावलले एफिससमा भएको यो मण्डलीलाई प्रेम गर्थे। एफिससका अगुवाहरूसँग पावलको अन्तिम भेट प्रेममय विदाई थियो। मित्र, धेरै संख्यामा मानिसहरू ख्रीष्टमा भर्के पावलको सेविकैद्वारा प्रभु येशू ख्रीष्टमा आए। मलाई लाग्छ विश्वको इतिहासमा कुनै अन्य समयमा र कुनै स्थानमा भन्दा धेरै यहाँ यस क्षेत्रमा सुसमाचार धेरै प्रभावशाली थियो। म विश्वास गर्छु कि एफिसीको मण्डली आत्मिक रूपमा उत्तम थियो, श्रेष्ठ थियो। यो मेरो निम्ति अचम्म कुरा हो कि त्यस अन्य जाति शहरमा त्यस्ता मानिसहरू पनि थिए जो यो पत्रको बुझ्थे, जो यति धेरै गहिरो सत्यता भएको पत्रको बुझ्न सक्थे। यदि तिनीहरूले नबुझेको भए पावलले यो पत्र तिनीहरूलाई लेख्ने थिएनन्। अधिक जानकारीको निम्ति प्रकाशको पुस्तकमा हामी देख्छौं कि एसियाका 7 मण्डलीहरूको क्रम संख्याको आधारमा एफिसस पहिलो स्थानमा आउँछ, जुनले चर्चको सम्पूर्ण इतिहास दिन्छ। एफिसस नै आत्मिक स्तरमा श्रेष्ठ स्थानमा थियो। आज तपाईँ र म उच्च आत्मिक स्तरका कल्पना गर्न सक्दैनौ कि परमेश्वरको आत्माले यी एफिसियन विश्वासीहरूमा उत्पादन गरेको थियो। म केही सालदेखि परमेश्वरको सेविकाईमा छु र मैले यो कुराको स्वीकार गर्ने पर्छ कि आज हामी ख्रीष्टको व्यक्तिबाट टाढा गएका छौं। हामी योजनाहरू, कार्यक्रमहरू, अन्य मण्डलीका क्रियाकलापहरूमा लीन भएका छौं कि हामी ख्रीष्टको व्यक्तिबाट झन दिन प्रतिदिन टाढा टाढा हुँदै गइरहेका छौं। महत्वपूर्ण र अति आवश्यक प्रश्न छ, हामी उहाँलाई कति धेरै प्रेम गर्छौं? पावलले एफिसियनहरूलाई लेखे कि ख्रीष्टले मण्डलीलाई यति धेरै प्रेम गर्नुभयो कि यसको निम्ति आफैलाई दिनुभयो। के हामी त्यो प्रेमको फर्काउन सक्छौं? के हामी उहाँको प्रति जवाब दिन सक्छौ? के हामी भन्न सक्छौ म उहाँलाई प्रेम गर्छु किनभने उहाँले मलाई पहिले प्रेम गर्नुभयो? यो एफिसियनहरूलाई लेखेको पत्रले हामीलाई ख्रिष्टको अति नै नजिक ल्याउनु पर्छ। मित्र, जब हामी यो पत्रबाट बाइबल अध्ययनमा जाँदा प्रार्थना सहित आउनुहोस्, ताकि पवित्र आत्माले हामीलाई यस अध्ययनमा धेरै धेरै सत्यताको सिकाउन्। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दियो।
1: दाइ, आजको अध्ययनपछि मेरो मनमा धेरै कुराहरू स्पष्ट भएको छ। सुरुमा मैले जीवनमा सही निर्णय कसरी गर्ने, समस्याको समयमा कसलाई भरोसा गर्ने भन्ने विभिन्न विषयमा चाहिँ सोचिरहेको थिएँ। तर आज मैले बुझे, सही बाटो खोज्दा सबैभन्दा पहिले परमेश्वर र उहाँको वचनतर्फ चाहिँ फर्कनु पर्दो रहेछ।
2: आज हामीले एफिसीहरूको पत्रको परिचयबाट एउटा महत्वपूर्ण कुरा बुझेका छौं। यो पत्र केवल एफिससका मानिसहरूका लागि मात्र होइन, आज हामी जस्ता विश्वासीहरूका लागि पनि अत्यन्त उपयोगी सन्देश बोकेको छ।
1: साँच्चै नै दाई, विशेष गरी मलाई एउटा कुरा मनमा बस्यो, ख्रिस्टले हामीलाई कति धेरै प्रेम गर्नुहुन्छ भन्ने कुरा।
2: हो नि त भाइ, हामीले आफैलाई बारम्बार सोध्नुपर्छ, म ख्रिस्टलाई कति प्रेम गर्छु? उहाँले हामीलाई प्रेम गर्नुभयो, हाम्रो निम्ति आफ्नो जीवन दिनुभयो र क्रुसमा आफ्नो बलिदान दिनुभयो। त्यसैले हाम्रो जीवनमा पनि उहाँप्रतिको प्रेम केवल शब्दमा होइन, हाम्रो सोच, निर्णय र व्यवहारमा पनि देखिनुपर्छ।
1: अनि दाई, मैले अर्को कुरा पनि बुझे, जब म आफैलाई कमजोर महसुस गर्छु नि, तब मेरो शक्ति केवल मेरो आफ्नै क्षमतामा होइन, तर ख्रिस्टमा भरोसा गर्नुपर्छ र उहाँमा नै मेरो शक्ति छ भन्ने कुरा चाहिँ मैले बुझे।
2: आहा, निकै नै असल कुरा गर्नुभयो भाइ तपाईँले। जीवनमा कठिन परिस्थितिहरू आउँछन्, कहिलेकाहीँ हामीसँग उत्तर हुँदैन, बाटो स्पष्ट हुँदैन, तर परमेश्वरको वचनले हामीलाई उहाँबाट टाढा होइन अझ नजिक ल्याउँछ। यही कारणले एफिसीहरूको पत्र हाम्रो लागि महत्वपूर्ण छ। यसले हामीलाई परमेश्वरसँगको सम्बन्ध, ख्रिष्टमा हाम्रो जीवन र विश्वास अनुसारको व्यवहार बुझ्नको लागि सहायता गर्दछ।
1: साँच्चै नै, र आदरणीय श्रोताहरू, तपाईँले आजको यस अध्ययनबाट सुन्दै गर्दा चाहिँ आफ्नो जीवनमा सम्झनुहोस्, तपाईँ कुनै निर्णयको दुधारमा हुनुहुन्छ कि, कुनै समस्याले तपाईँलाई थकित बनाइरहेको छ कि, वा परमेश्वरबाट टाढा भएको महसुस गरिरहनु भएको छ कि?
2: यदि त्यस्तो छ भने निराश नहुनुहोस्, परमेश्वरको वचनतर्फ फर्कनुहोस्, उहाँलाई खोज्नुहोस्, उहाँको वचन अध्ययन गर्नुहोस्। एफिसीहरूको पत्रको अध्ययनसँगै हामी परमेश्वरले हाम्रो जीवनका लागि राख्नुभएको योजना र ख्रिष्टमा पाएको आशालाई अझ गहिरो रूपमा बुझ्दै जानेछौं।
1: र आदरणीय श्रोताहरू, आजको अध्ययन हजुरहरूलाई कस्तो लाग्यो? तपाईँको जीवनमा यसले कसरी सम्बन्ध राख्यो? तपाईँका विचार, प्रश्न, सुझाव र आशिषहरू हामीसँग अवश्य पनि बाँड्नुहोस्।
2: र आजका लागि यति नै। परमेश्वरको वचनलाई केवल सुन्ने होइन, जीवनमा लागू गर्ने प्रयास गरौं। ख्रिस्टलाई अझ धेरै प्रेम गरौं, उहाँमा भरोसा गरौं र हरेक निर्णयमा उहाँको मार्गदर्शन खोजौं।
1: अर्को अध्ययनमा हामी फेरि भेट्ने नै छौं। तबसम्मको लागि परमेश्वरको अनुग्रह, शान्ति र प्रेम हामीहरू सबैसँग रहिरहोस्।
2: परमेश्वरले यहाँहरू सबैलाई प्रशस्त आशिष दिनुभएको होस्। फेरि अर्को अध्ययनमा भेट्नेछौ, तबसम्म परमेश्वरको शान्ति र अनुग्रह हामी सबैसँग रहिरहोस्।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ, र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ, र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997 0420979797।

जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किङडम भाइस एफएम 102.1 हरेक दिन बिहान 5:45 राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nb आशाको आवाज।

0: होसन्ना चर्च सार्वजनिक गुठी काठमाडौँको प्रस्तुति आत्मिक रेडियो कार्यक्रम होप अन एयरमा तपाईलाई हार्दिक स्वागत छ। तपाईँ अहिले किङडम भोइस एफएम रेडियो 102.1 मेगाहर्ज सुन्दै हुनुहुन्छ। होप अन एयर रेडियो कार्यक्रम हरेक आइतबारदेखि शुक्रबारसम्म साँझ 6:30 बजेदेखि 7 बजेसम्म प्रसारण भइरहेको छ। श्रोता लौ त अब लागौ तपाईँको जीवनको लागि एकमात्र आशा दिने निकै उपयोगी र अर्थपूर्ण रेडियो कार्यक्रम होप अन एयर सुन्नतर्फ। होप अन एयरको आजको अर्थपूर्ण सन्देशको लागि पास्टर राजु सुन्दासलाई कार्यक्रममा स्वागत गरौं।
1: हजुरले यो अश्लील कुरा भनिहाल्नु भयो, यो पनि सोधिहाल्छु, छुटाउँदिन। यो तपाईँको जुन यो मैले सुन्छु धेरै ठाउँमा सुन्छु मात्र होइन कि, अब मैले अघि नै पनि भनिहालेँ, मेरो गाउँ समाजमा अलिकति त्यस्तो व्यक्तिहरू हुनुहुन्छ जसको कारणले गर्दा चाहिँ घर बिग्रिरहेछ होइन, अब परिवारहरू भाताभङ्ग भइरहेछ। सानो भर्खरको सानो सानो भाइ बहिनीहरू एकदम सानो उमेर भनौँ न, अब मलाई कानुन लाग्ला मैले उमेर भने म उमेर भन्दिनँ, तर एकदम सानो उमेरको भाइ बहिनीहरूले पनि ड्रग्सहरू यो के ब्राउन सुगर मैले त्यहीँबाट थाहा पाएको हो यो ब्राउन सुगर भन्ने यो कुराहरू प्रयोग गर्दै रहँदा मैले देखेको छु यो कुराहरू। धेरैजनाको घर बिग्रिनु कारण चाहिँ महिलाले ड्रग्स, अब मैले चाहिँ एकदम कम देखेको छु मेरो देखाइ मेरो भोगाई भन्दा पनि देखाइमा चाहिँ, तर छोरा मान्छेले धेरै युज गरेको थाहा पाएको छु। यो युज गर्ने क्रममा चाहिँ उहाँहरूले धेरै अरू घरमा श्रीमती हुँदाहुँदै पनि अरू दिदी बहिनीहरूसँग भनौँ न शारीरिक सम्बन्ध राखेको कारणले घर बिग्रिरहेछ। श्रीमतीलाई थाहा छ मेरो श्रीमान चाहिँ यो केटीसँग भनौँ न यो केटीसँग अफेयरमा छ भन्ने थाहा हुँदा हुँदै, अफेयर त के अब तपाईँको ऊ श्रीमतीले सुतेको उठेको सबै देखेको पनि हुँदा त्यो श्रीमतीहरू एकदम सहेर बस्नु परेको हुन्छ, छोरा छोरी यो त्यो भनेर दबिएर बसेको हुन्छ अहिले पनि दिदी बहिनीहरू। सो यो हजुरले चाहिँ कतिको यो कुराहरूमा तपाईँले त सायद बे गर्नु भएको थिएन होला त्यो बेलासम्म, तर बे नगर्दा पनि कतिको इङ्गेज हुनुभयो त्यो कुराहरूमा, जस्तै केटीहरूलाई डेट गर्ने त्यसपछि भनौँ न अब त्यो नसाको तालैमा अब धेरैवटा कुराहरू त्यहाँ हुन्छ, त्यो मध्ये हजुर के कुरामा चाहिँ अलिकति म यो कुरामा चाहिँ फसेँ मैले यो चाहिँ गल्ती गरेको थिएँ भन्ने के लाग्छ अहिलेसम्म?
2: मैले चाहिँ अब त्यही अब त्यति बेलामा अब मैले अब भन्दाखेरि अब त्यो बेला हिरोइजमको प्रोग्राम एसिडिसी मेटल डेड मेटल अहिले केटाकेटीहरूले सुन्छ डेड मेटल सेट मेटल के होइन एक्सोडस अब त्यो कुराहरू सुन्थ्यो मेटालिका भन्ने होइन त्यो कुराहरू सुन्थ्यो। अनि त्यसपछि त्यति बेलामा मेरो 16-17 वर्षको उमेरमा मैले अब एकजनालाई मन पराएको थिएँ होइन, मन पराएको कारणले गर्दाखेरि अनि मैले राम्रै उसलाई सोच्थेँ गर्थेँ, तर पछि गएर उसले नो भन्दाखेरि चाहिँ म झन् फ्रस्ट्रेट भएर अनि त्यहाँ ड्रग्ससम्म पनि पुगेको त्यो त्यो त्यो मध्येको कारण पनि हो, त्यो कजेस पनि त्यहाँ पनि छ। अब अहिले अघि तपाईँले भन्नुभयो चाहिँ केटीहरू चाहिँ फसेन भन्दाखेरि केटीहरूको अहिले यति धेरै फसेको छ, यति धेरै ऊ छ कि केटीहरू पनि धेरै यस्तो कुलतमा फसेको
1: त्यो चाहिँ खान ड्रग्स पाएन भने चाहिँ उनीहरू मैले धेरै ठाउँमा सुनेको छु पाएन यदि ड्रग्स अब बानी भइरहेकोलाई त पाएन भने के छ उपाय भन्दा अब जब त अब असम्भव नै भइहाल्यो त्यो बेलामा। सो मान्छेहरू छोरी मान्छेहरू चाहिँ विशेष गरी छोरी मान्छे चाहिँ ड्रग्स दिनको उसले दिन्छु भने पनि सुत्न पनि तयार छु भनेको चाहिँ मैले सुनेको छु कि। सो तपाईँले त अब त्यो भोग्नु नै भएको छ होला होइन, अब हजुरको व्यक्तिगत भोगाई चाहिँ के छ यो यो विषयमा चाहिँ?
2: मैले भनिहालेँ अघि त्यो केटीहरू पनि छ, त्यसपछि मैले त्यो नो भनेको कारणले गर्दाखेरि त्यहाँ पनि पुग्यो, तर हाम्रो यो काठमाडौँ भ्यालीमा चाहिँ त्यस्तो प्रकारको चाहिँ थिएन किनभने यो त तपाईँले भन्नुभएको सन्दर्भ चाहिँ अलिक गाउँ परिवेशको कुराहरू थियो, अनि यहाँ चाहिँ मेरो हाम्रो चाहिँ त्यस्तो थिएन। जस्तै अब केटीहरू पनि थियो अब जस्तै अलिकति भण्डाडेकोदेखि लिएर अब त्यति बेलामा आर्मीको छोरीहरू पनि थियो, त्यति बेला हामी घुलमिल हुन्थ्यो होइन, तर मेरो मेरो सन्दर्भमा चाहिँ म त्यति त्योतर्फ चाहिँ मलाई त्यति इन्ट्रेस्ट चाहिँ थिएन, आफै रमाउने झगडा गर्ने फुर्सद थिएन। अनि आज खाए मैले भनौँ न मैले अब आज मैले सुई किने भने भोलि कसरी सुई किन्ने भन्ने मात्र मेरो ध्यान थियो होइन, मलाई थाहा छ कि मैले काम गर्नुपर्छ म जेठो बाटो मान्छे मैले बुवा आमालाई काम गर्नुपर्छ र खुवाउनु पर्छ भन्ने थाहा हुँदा हुँदा पनि यो एडिक्सनको कारणले गर्दाखेरि मैले सकिरहेको थिइनँ अनि त्योपट्टि मेरो ध्यान पनि गएन होइन, पैसाको लागि हो भने चाहिँ म त्यहाँ पनि जान तयार पनि थिएँ तर त्यो कुराहरू भएन
1: भएन। ओके, सो अब जब हजुरले बिहे गरिसक्नु भए पश्चात तपाईँले स्कुलमा काम गर्नुभयो होइन, काम गर्दै जाँदा हजुरले बिहे गर्नुभयो, अहिले नानीहरू छ
2: कलेजमा
1: कलेजमा काम गर्नुभयो, त्यसपछि अब बिहेपछि त्यसपछि चाहिँ हजुरले बिहे गरिसके पश्चात चट्टै छोड्नु भएको कि?
2: मैले सबै थोक छोडेँ, त्यसो ड्रगको कुराहरू सबै छोडेँ, तर मैले खैनी छोड्न सकेको थिइनँ। अनि छैनी फेरि अब म सेक्युरिटी गार्डमा काम गर्थेँ सेन्ट जोसेफ कलेजमै, अब म गरेकै हो त्यहाँ होइन, त्यस कारणले पनि यहाँ भन्दा केही पनि फरक पर्दैन। अनि अब सेक्युरिटी गार्डको काम अनि होइन, अब त्यसपछि सबै छोड्न सकेँ मैले होइन, तर खैनी मैले छोड्न सकिनँ, यति धेरै गाह्रो भयो। अनि मेरो श्रीमती एकदमै प्रभुमा एकदमै अगाडि, उहाँ पास्टरको छोरी होइन, मैले अनि उहाँ मलाई पछि भन्नुभयो, मेरो त्यो खल्टीमा चाहिँ खैनी हुँदो रहेछ, म चाहिँ लुकाएर खान्थेँ क्या, अनि उहाँले त थाहा रहेछ, उहाँ रुनुहुन्थ्यो क्या, प्रार्थना गर्नुहुन्थ्यो, अनि म खाइनँ थिएँ, म एकछिन खाइरहेको थिएँ, म त्यो खैनी त खानुभयो, आज ड्रग पनि नखाएको त, रक्सी पनि नखाएको त, खैनी त खानुहुन्छ भने। अनि एक दिन चाहिँ उहाँले के भने, तपाईँको सुरुवात कहाँबाट भयो भन्दाखेरि, ड्रग खाएको सुरुवात कहाँबाट भयो भन्दाखेरि खैनीबाट, अनि यही खैनी तपाईँको छोरी अथवा छोराले खाएर खायो भने, फेरि गएर ड्रग खान थाल्यो भने तपाईँले के गर्नुहुन्छ भन्नु भनेपछि म चसङ्गै भयो। त्यसपछि आएर न्यू इयरको दिनमा मैले त्यो जुन चाहिँ म सेक्युरिटी गार्ड गर्ने त्यहाँ आगो बालेको थियो, त्यो खैनी लगेर मैले त्यहाँ आगोमा हालेपछि अहिले करिब करिब मैले 22-23 वर्ष भयो मैले छोएको पनि छैन।
1: तपाईँलाई अहिले चाहिँ त्यो कहिले काहीँ खाउँ अथवा एकै दिन भयो भने अलिकति चाखौँ जस्तो केही त्यस्तो हुन्छ
2: लाग्छ?
1: लाग्छ
2: अनेस्टली, मैले इमान्दार भन्दाखेरि मलाई लाग्छ, कहिले काहीँ ओकेसनली यसो कहीँ कहीँ जाँदाखेरि यसो गाउँ ओहो एक्सरको ज्वाइन खाएर यसो बस्दा कति आनन्द हुन्थ्यो होला, यसो ट्याब्लेट खायो भने कस्तो आनन्द हुन्थ्यो होला, मलाई आउँछ त म खान्न, म किन खान्छु,
1: कन्ट्रोल गर्नुहुन्छ,
2: कन्ट्रोल भन्दा पनि मैले किन खाने त मैले बुझिनँ त, यो खाएर मलाई कतिसम्म हानि हुन्छ, मैले अब मैले पुनर्स्थापन केन्द्रमा पनि मैले सिकाउँछु, यो खाएर मलाई कति हानि भयो, मैले एक्चुली मेरो आफ्नो खुसीको लागि, जस्तै मेरो बुवा आमाको आफूले खुसीको लागि खाँदाखेरि उहाँको परिवारमा कति समस्याहरू आए, जस्तै मसँग पनि आए, यदि मैले यो मैले खाएको छु मैले क्षणिक रमाइलोको लागि खान्छु भने मैले कतिजनालाई हत्या गर्नुपर्छ, मेरो छोरी मेरो छोरा मेरो श्रीमती मेरो चर्चको मेम्बरहरू मेरो समाज, अनि यो कुरा हेरेपछि यो कुरालाई मैले इङ्गित गरेपछि मलाई खानु मन लाग्दैन, खान त मन लाग्छ तर यो खाएको कारणले गर्दाखेरि मैले कन्सिक्वेन्स के भोग्नुपर्छ भनेर जब मलाई फिल हुन्छ नि म खान्न, थाहा छ मलाई यसले रमाइलो दिन्छ भनेर, तर यो रमाइलोको साथसाथ मलाई यसले यसले कति मलाई कन्सिक्वेन्स दिन्छ यसले सजाय दिन्छ भनेर मलाई थाहा हुँदाखेरि म खान्न।
1: सो अब विगतलाई छोडेर अब हामी वर्तमानमा आउँ, हजुरले अहिले वर्तमानमा धेरै त्यो यो त यो पोडकास्टले पनि हाम्रो दर्शकहरूलाई त उत्साह त दिन्छ नै दिन्छ, र साथसाथै हजुरले आफ्नो समाज परिवार सँगसँगै देशको विभिन्न भागहरूमा यो जुन रिहाब हजुरले अवेरनेसको प्रोग्रामहरू गरिरहनुहुन्छ, सो यो प्रोग्रामहरूले अवश्य पनि कोही न कोही हाम्रो युवाहरूलाई यसले उत्साह दिइरहेको छ, र हजुरले आफैले नै खोल्नु भएको जुन रिहाबमा म पुगेको छु, सो मलाई एकदम धेरै इन्करेज हुन्छ त्यहाँ आफै पुग्दा पनि, यस्तो भनौँ न जवान जवान दाजुभाइहरू दिदीबहिनीहरूले त्यो रिहाबमा बसिरहँदा उहाँहरूले के सोचिरहनु भएको छ भन्दा म कहिले काहीँ चाहिँ आफै इमेजिन गर्छु कि उहाँहरूले कस्तो चाहिँ सोच्नु भयो होला, कस्तो राम्रो राम्रो पनि हुनुहुन्छ नि होइन, यसो गुड लुकिङहरू त्यसपछि तपाईँको राम्रो मान्छेहरू, अनि कसरी चाहिँ यस्तो मान्छेहरू पुरै ट्याटो साटोहरू देखिन्छ होइन, अनि त्यति बेला चाहिँ मलाई लाग्छ ए यो चाहिँ त्यति बेला ड्रग्स, हुन त ट्याटो जोले पनि अहिले एकदम ट्रेन्ड नै हो होइन, र पनि त्यो फेजमा गइरहँदा चाहिँ उहाँहरूले लाउनु हान्नु भएको होला है जस्तो लाग्छ क्या। सो हजुरलाई त अब प्रेरणा त म किन सोध्नु, प्रेरणा सोध्नै परेन, किन प्रेरणा भयो भन्ने कुरै भएन हो, तर आफै भोगी हजुर आफैले भोग्यो कारणले खोल्नुभयो होला रिहाब, तर एउटा कुन मोड चाहिँ आयो जो मोडले चाहिँ हजुरलाई यो म सुध्रिनु पर्यो र रिहाब चाहिँ मैले खोल्नुपर्छ भन्ने हजुरलाई के कसरी तपाईँले सोच्नुभयो र के भिजन थियो हजुरको यो रिहाब खोल्दा चाहिँ, अब नामै तपाईँले भिजन रिहाब राख्नु भएको छ है।
2: आजभन्दा 16 वर्ष अगाडि चाहिँ अब जब म पुनर्स्थापना केन्द्रमा बसेँ, त्यसपछि आएर करिब 7 महिनापछि चाहिँ म 6-7 महिनापछि चाहिँ म चाहिँ सेन्ट जोसेफ कलेजमा काम गरेँ, त्यहाँ 6-7 वर्ष काम गरेँ, राम्रो काम गरेँ होइन, मलाई पुनर्स्थापना केन्द्रमा बस्नुभन्दा पनि धेरै गाह्रो मलाई चाहिँ त्यो सेन्ट जोसेफ कलेजमा काम गर्न गाह्रो भयो, किनकि म कहिले पनि काम नगरेको व्यक्ति, एक ठाउँमा नबसेको व्यक्ति, म चाहिँ बिहान 6 बजे गएर 2 बजेसम्म गर्नुपर्ने, बेलुका 2 बजेदेखि बिहान 10 बजेसम्म ड्युटी गर्नुपर्ने, म रिया भन्दा पनि खतरनाक थियो, त्यहाँनिर म सुध्रिनुको मेरो श्रेय त त्यहाँबाट जान्छ होइन, अनि त्यहाँ गर्दा गर्दै 7 वर्षसम्म मैले गरेँ, त्यसपछि आएर सोहन मर्जन भाइ जुन चाहिँ अहिले बिआरसीमा हुनुहुन्छ, अब मैले उहाँलाई ह्यान्डओभर गरेँ भनौँ न, त्यसपछि आएर अनि उहाँ पनि त्यही ऱ्याबबाट सुध्रिनु भएको रहेछ, म पनि त्यहाँ बेला बेलामा जान्थेँ, उहाँ चाहिँ मभन्दा पछि आएर उहाँ चाहिँ बस्नु भएको रहेछ, अनि उहाँले सुसमाचार सुनाउनु भएको रहेछ, प्रभुलाई पाइस मैले पहिल्यै पाइसकेँ, अनि उहाँ र म कुरा गरेँ, अनि त्यो चाहिँ अब एउटा क्रिस्चियन रिहाब भए तापनि त्यहाँनिर त्यस्तो प्रचार हुँदैन थियो, प्रचारमा भन्थ्यो। अनि ऊ र म कुरा गरेँ, प्रार्थना गरेँ, अनि भने कि अब होइन त हामी क्रिस्चियन रिहाब नखोल्ने त भनेर हामी जस्तो चाहँ कि हामीले सुसमाचार पनि सुनाउनु पाऊँ, प्रभुलाई चाहिँ मुक्तिदाता भनेर ग्रहण गरौँ, जुन चाहिँ प्रभु नपाएर बसेकाहरू जुन चाहिँ हेलमा गएकोहरूलाई चाहिँ फेरि उद्धार गरौँ भनेर हामी दुईजना भएर आजभन्दा 16 वर्ष अगाडि हामीले खोल्यौँ। किनभने प्रभु नपाएसम्म कुनै पनि कुराहरू चाहिँ पूर्ण रूपमा स्वतन्त्र हुँदैन। हामी ड्रगबाट स्वतन्त्र भए तापनि हामी पापबाट त स्वतन्त्र हुँदैन नि त। उहाँको रगत, उहाँको रगतद्वारा मात्र, उहाँको लाई स्वीकार गरेको खाण्डमा मात्र हामीले चाहिँ पाप क्षमा पाउँछ भन्ने उद्देश्य साथ हामीले मात्र होइन, जस्तै मैले पनि सुसमाचार सुन्नुभन्दा अगाडि त म पनि त पापमै फसिएको थिएँ, त्यस आएर म चाहिँ हेलमै जान्थेँ नि त। तर जब मैले सुसमाचार सुनेँ, मैले आफूलाई जीवनलाई परिवर्तन मात्र होइन, अहिले नेपालमा 200 जति करिब रिहाब छ, त त्यहाँ चाहिँ सुसमाचारको कुराहरू छैन, परिवर्तनको कुरा मात्र छ। तर परिवर्तन भयो भने के त चुरोड खैने जान फेरि भइरह हुन्छ। तर पूर्ण रूपमाको एउटा रिकभरी भनेको चाहिँ एउटा क्रिस्चियन फेथ बेसमा मात्र हुन्छ भन्ने अभिप्रेरणाको साथ त्यहाँ खोलिएको थियो।
1: र कतिजना जतिलाई चाहिँ हजुरले रिहाबबाट राम्रो सुधारेर मतलब उहाँले छोड्नै गरेर हजुरले कतिजना जति कति सय जति
2: अब हामीले चाहिँ करिब करिब अहिलेसम्मको 400-500 चाहिँ म त्यहाँ हुँदाखेरि चाहिँ 400-500 चाहिँ हामीले ट्रिटमेन्ट दियो। तर धेरैजनाले चाहिँ प्रभुलाई पाएको छ, अनि अहिले धेरैजना कोही चाहिँ क्यानाडामा गएर चाहिँ एउटा थियोलोजिन गरेर बिहा गरेर अहिले चाहिँ त्यो अब डक्टर पनि पढ्दैछ, अनि कोही चाहिँ अब दुबईमा गएर त्यहाँनिर जब गरेर होइन उसको श्रीमतीलाई यति धेरै खुसी लाग्छ, कोही चाहिँ सुसमाचारको प्रचारक भएर गएको छ होइन। धेरैजनाले जस चेन्जेस भएको छ, जस परिवर्तन भएको छ, अनि त्यो अभिप्रायको साथ चाहिँ खोलिएको छ।
1: यो हजुरले अब यो जुन भिजनले खोल्नु भयो भन्नुभयो, 500 मान्छेहरूलाई हजुरले सुधारेर भनौँ न सुधारेर घर फर्काएर एउटा उहाँहरूको आफ्नो घर बसाइदिनु भएको छ। सो उहाँहरूले त अब यो अभियसली बुझ्नु भएको छ। हजुरलाई के कुराले चाहिँ त्यो प्रेरणा दियो कि हजुरलाई त्यो भिजन चाहिँ म खोल्नुपर्छ अथवा मैले अरूलाई सहयोग गर्नुपर्छ भन्ने चाहिँ के कुरा के चाहिँ एउटा मुख्य हजुरले पोइन्टमा भन्नुपर्दा के कुरा चाहिँ मुख्य कुरा हो जसले चाहिँ तपाईँलाई प्रेरणा दियो कि भिजन खोल्नलाई?
2: यस्तो मलाई सबैभन्दा ठुलो कुरा के भन्दाखेरि, यदि मैले परमेश्वरलाई मुक्तिदाता भनेर ग्रहण नगरेको भए भाते म के हुन्थेँ, मैले कल्पना गर्न सक्दिनँ त्यहाँ म कहाँ के हुन्थेँ। अनि आज म जस्तै पर्शु गिरीहरू धेरैजना चाहिँ दुर्व्यसनीहरू चाहिँ प्रभु नपाएर चाहिँ मरिरहेका हुन्थे होइन। त्यस कारणले पनि अब म मात्र बाँच्नु भनेको म स्वार्थी हुन्छु, आज म मात्र मैले मात्र प्रभु पाउनु भनेको म स्वार्थी हुन्छु। तर म भन्दा अरूहरू भाइहरू जुन चाहिँ दुर्व्यसनीमा फसेका छन् तिनीहरूले पनि प्रभु येशू ख्रीष्टलाई मुक्तिदाता भनेर ग्रहण गर्नुपर्छ, र उनीहरू पनि परमेश्वरको सृष्टि हो र उनीहरूले पनि परमेश्वर पितालाई चिन्नुपर्छ भन्ने अभिप्रायको साथ मैले चाहिँ त्यो एउटा प्रेरणा पाएँ। त्यस कारणले पनि मैले चाहिँ के भने, मैले त्यो जागिर छोड्नु होइन, त्यसपछि आएर राम्रो मैले राम्रो तलब पनि पाउँथेँ, अनि त्यसपछि मैले थाहै पनि भइसकेको थिएँ। तर त्यसलाई छोडेर किन त्यहाँ यहाँ आएँ भन्दाखेरि, म मात्र होइन अरू भाइहरू जुन चाहिँ दुर्व्यसन लागेकोहरू पनि बाँच्नुपर्छ, अथवा उसले पनि त्यो प्रभुलाई चिन्नुपर्छ अथवा पितालाई स्वीकार गर्नुपर्छ भन्नेको लागि नै, त्यो प्रेरणाको लागि नै मलाई यो खोल्न अभिप्रेरणा गरे।
1: हजुरले जुन खोल्नु भएको भिजन रिहाब छ त्योमा के कस्तो सेवाहरू हजुरहरूले प्रदान गर्नुहुन्थ्यो त्यहाँ चाहिँ?
2: अब हामीले सबैभन्दा ठुलो कुरा त हामीले चाहिँ ड्रगबाट कसरी निक्लिने, टु स्टेप रिकभरी भन्ने हुन्छ त्यसमा बिब्लिकली वेमा, अनि त्यसपछि आएर त्यहाँ चाहिँ मर्निङ डिभोसनको कुराहरू छ, अनि खेलकुदको कुराहरू छ, त्यहाँ डिटक्सको कुराहरू छन् होइन। डिटक्स पनि हामीले चाहिँ औषधि भन्दा पनि हामीले प्रार्थनाको डिटक्सहरू हुन्छ होइन, ती कुराहरूले चाहिँ उनीहरूलाई चाहिँ हामीले सुधार्ने प्रयास गर्छौँ।
1: अब उपचारको लागि अथवा सुध्रिन जो आउनुहुन्छ नि भिजनमा अथवा रिहाबमा, त्यो व्यक्तिहरूको चुनौतीहरू चाहिँ एकदम कठिन समय चाहिँ कुन बेला हुन्छ अथवा कस्तो कस्तो चुनौतीहरू हुन्छ?
2: सबैभन्दा पहिला त अब आउने बित्तिकै उसले चाहिँ अब उसले चाहेको व्यक्ति चिजहरू खान पाउँदैन नि त। जस्तै अब उसले अब ट्याब्लेट खाइरहेको छ कि अब ब्राउन सुगर खाइरहेको छ, अब मेथाडिन खाइरहेको छ भने त्यो पाएन, त्यो फर्स्ट कुरा भयो, उसलाई गाह्रो हुन्छ।
1: एकैचोटि रोक्नुहुन्छ कि स्टेप हुन्छ?
2: एकैचोटि हुन्छ, हाम्रो पुनर्स्थापन केन्द्रमा चाहिँ एकैचोटि हुन्छ, किनभने हामीले प्रार्थनामा हामी विश्वास गर्छौँ। अब कसैलाई एकदमै गाह्रो हुन्छ त्यो निन्द्राको समस्या भने हामी साइकेट्रिकलाई हामी कन्सल्ट गरेर हामी दिनु केही औषधिहरू दिन्छौँ, प्रिस्क्राइब गर्छौँ. अब कसैलाई के भ्रम छ भने हामी अलिकति ब्राउन खानेहरूलाई अलिक खाने ब्राउनहरूलाई अलिअलि दिन्छौँ, अन्त गाँजा खानलाई अलिअलि दिन्छौँ, त्यो भ्रम हो, त्यस्तो हुँदैन काहीँ पनि. अनि कुनै ठाउँमा अपवादपूर्वमा त्यो समाचार देख्यो भने अहिले त्यस्तो छैन, अहिले रियापुर एकदम राम्रो छ. त्यस कारणले त्यो हुन्थ्यो भने ऊ खुल्ला रूपमा हिँडेको व्यक्ति, स्वतन्त्र रूपमा हिँडेको व्यक्ति एउटा चार दिवारमा बस्न, त्यो एउटा पोइन्ट भयो. अनि त्यसपछि आएर त्यहाँको रुल एन्ड रेगुलेसनमा नबसेको व्यक्तिहरू, जुन चाहिँ हाम्रो अब ड्रग एडिक्ट भनेको त एकदमै छाडापनमा हिँडेको व्यक्ति हो नि त, र त्यहाँ आएर बसेपछि के हो त रुल एन्ड रेगुलेसनमा बस्नु पऱ्यो, उसले चाहेको चिजहरू खान पाएन. त्यसपछि आएर तिन महिनापछि चाहिँ म अब जान्छु, म राम्रो, तिन महिना के अब एक महिनामै म त राम्रो हुन्छ, किनभने उसले छोडेको अब एक महिना हुन्छ अनि म जोड्छु, म जान्छु, म ठिक भयो भन्छु क्या. तर उसले हेर्दा उसको शरीर मात्र राम्रो भयो त, तर मेन्टालिटी फिजिकली त उसको त राम्रो भएको हुँदैन नि त, अनि उनीहरूले त्यो जोड गर्छ क्या. अनि अनि प्यारेन्ट्सहरूलाई पनि के हुन्छ भने अब यो मेरो छोरा त राम्रो भयो, अब हत्तकट्टा भयो, अब लान्छु भन्छ क्या. तर उसको सुधारको प्रक्रियाहरू त सिद्धिएको हुँदैन, त्यस कारणले पनि उनीहरूले दुई तिन महिनामा लान्छ, फेरि गएर रिल्याप्स हुन्छ. त्यस कारणले पनि अब यो तपाईँको ट्रिटमेन्ट गर्ने हामी हुँदाहुँदा पनि उहाँले ट्रिटमेन्ट गराएको जस्तो गरेर उहाँले लानुहुन्छ क्या. दुःख लाग्दो विषय हो यो. त्यस कारणले पनि अब ट्रिटमेन्टमा पुरा फोकस गरेर अब उसलाई छदेखि एक वर्षसम्म राख्यो भने चाहिँ पूर्ण रूपमा ट्रिटमेन्ट हुन्छ, अनि यो नै धेरै ठुलो चुनौतीको विषय हो. अनि यसरी नै हामी
1: हजुरहरू त्यही रिहा भित्र पहिला राख्नुहुन्छ, त्यस सुध्रेको मान्छेहरूलाई जब पनि दिनुभएको छ है त्यहाँभित्र?
2: जब भन्दा पनि हामीले आफै त दिँदैन, भोलिन्टियर पनि भयो. त्यसपछि आएर अब उसले अब पढ्न उसले बिचमा छोडेको छ भने उसलाई चाहिँ हामी आउटिङको रूपमा हामीले पठाउँछौँ. जस्तै बिहान ऊ जान्छ, फेरि आउँछ, बस्छ, फेरि जान्छ, आउँछ. कसैको जब छ भने छ महिना, तिन महिनापछि, चार महिनापछि उसलाई चाहिँ आउटिङ पठाउँछौँ. काममा जान्छ 10 बजेदेखि 5 बजेसम्म, अनि ऊ त्यहीँ बस्छ. अनि करेक्सन हुन्छ नि त, बिचको बेलामा ऊ गएको बेलामा उसको फिलिङ्स कस्तो भयो, ऊ कस्तो प्रकारको सोचाइरहेको छ, उसलाई खानु मन लाग्यो लागेन, क्रेभिङ कतिको भयो भन्ने बारेमा हामीले अब्जर्भेसन गर्छौँ. अनि त्यो अनुसार हामीले काउन्सिलिङ पनि गर्छौँ. उसलाई एकदमै गाह्रो भयो भने फेरि हामीले प्याक गर्छौँ, मतलब फेरि एक दुई हप्ता राख्छौँ, अनि ठिक छ भनेर उसलाई काउन्सिलिङ गरेपछि फेरि हामीले छोड्छौँ. त्यस्तो प्रकारले हामी ट्रिटमेन्ट गर्छौँ.
1: सो अहिले अब हजुरले भिजन रिह्याब अरूलाई ह्यान्डओभर गरेर अहिले हजुरले अर्को अल्फा एन्ड ओमेगा फेरि अर्को रिहाब खोलिरहनु भएको छ, मतलब बनाउँदै हुनुहुन्छ. सो यो कस्तो के सोच्नु भएको छ? अब पहिला र अहिलेमा हजुरले पनि त अनुभव गर्नुभयो होला, भिजनमा चाहिँ यो हुनुपर्छ अथवा यो हुनु हुँदैन, करेक्सनहरूको पार्ट होला त्यहाँ, अथवा त्यहाँ राम्रो भएको कुरा यसलाई म फेरि कन्टिन्यू गर्छु भन्ने होला. फेरि के उद्देश्यले हजुरले त्यसलाई ह्यान्डओभर गर्नुभयो र अर्को सुरु गर्नु भइरहेछ?
2: हामी दुईजना थियौँ, अब हामी 16 वर्षसम्म त हामी सँगै काम गऱ्यौँ. हुन त अहिले पनि हामी सँगै भन्नाले छौँ, काम गर्दैछौँ, यो एउटा फिल्डमा छौँ. कस्तो भयो भन्दाखेरि अलिकति मलाई लागेको कुरा के छ भन्दा त्यहाँ चाहिँ अब एउटा अब यो 16 वर्षसम्म काम गऱ्यो, अब सँगै गएको मान्छे होइन, सँगै गएर त कहिले काहीँ अब भना पनि हुनसक्छ. अनि त्योभन्दा राम्रो पहिला मिसअन्डरस्ट्यान्ड हुनुभन्दा पनि अन्डरस्ट्यान्डिङमा ल है तपाईँ तिमी यो काम गर, अब गर. मेरो चाहिँ के छ भन्दा स्किल डेभलपमेन्टको मेरो फोकस छ क्या. ट्रिटमेन्टको साथसाथै अब जस्तै 3-6 महिनासम्म उसलाई ट्रिटमेन्ट दियो भने स्किल डेभलपमेन्टको प्रोग्राम पनि हामीले राख्नुपर्छ भन्ने मेरो सोचाइ छ. अनि त्यसपछि आएर अनि उसले त्यहाँ हेर्छ, भोलि हेर्छ, उसले सोनमा भाइले हेर्छ, अनि म चाहिँ त्यहाँनिर छु चाहिँ अल्फा अनि ओमेगा फाउन्डेसन नेपाललाई चाहिँ म चाहिँ त्यो स्किल डेभलपमेन्ट पनि त्यहाँ राख्ने विचारको साथ चाहिँ म त्यहाँ गएको हुँ.
1: जस्तै अब 6 महिनादेखि 1 वर्षसम्मको फुल कोर्स भनौँ न, त्यो कोर्सभित्र चाहिँ अब 1 वर्षसम्म मान्छेभित्र बसिरहँदा बाहिर निस्किँदा त केही न केही उहाँको हातमा सिप भयो भने त उहाँले बाहिर गएर फेरि त्यो क्रेभिङ, जुन क्रेभिङ हुन्छ नि तपाईँको खाउँ खाउँ अथवा कहाँबाट चोरौँ कहाँबाट भागौँ भन्ने, त अलिकति मेन्टल्ली आफू नै उहाँ स्टेबल भइसक्नु भएको हुन्छ नि. सो त्यति बेला उहाँसँग स्किल भएको त प्रयोग गर्न पाउनु भयो नि. सो हजुरले अघि नै भन्नुभएको छ हजुरले स्कुलमा सिक्युरिटी गार्डको काम गर्दै रहँदा त्यहाँ त तपाईँले रक्सी खाएर गार्डको काम त गर्न पाउनु भएन नि त. एटलिस्ट तपाईँले अर्को कुन कहाँ गरे भन्नुहुन्थ्यो, लुकेर मैले स्कुलतिर कता गरेँ भन्नुभयो. सो लुकेर सधैँ त गर्न पाउनु भएन नि त, कहिले काहीँ पाइयो. सो हजुरको अहिले भन्ने अनुसार 1 वर्षको कोर्सभित्र चाहिँ हजुरले स्किलको कुराहरू अथवा ट्रेनिङहरू त्यहीँभित्रै नै तपाईँले अर्गनाइज गर्न पाउनुभयो भने उहाँहरू बाहिर जाँदा चाहिँ भौतारिनु परेन.
2: अब यस्तो अहिलेको अब ट्रिटमेन्टको प्रोसेसमा जाँदाखेरि महँगो हुन्छ, उसलाई खान बस्नु पर्यो बस्नु पर्यो. त्यसपछि आएर डक्टरको फी भन्नु पर्यो, लयरको फी भन्नु पर्यो, त्यहाँको भौतिक संरचनाको फीहरू तिर्नु पर्यो नि त. उसले धेरै गाह्रो हुन्छ नि त. ऊ अब सबै ठाउँबाट सिद्धिएर आएको व्यक्ति हुन्छ, उसको ब्याकग्राउन्ड पनि सबै आजित भइसकेको हुन्छ, परिवार पनि आजित, उसलाई गर्दा गर्दा होइन आजित भएको हुन्छ भनेपछि फेरि त्यहाँ आएर फेरि फी तिर्नु पर्दा त गाह्रै हुन्छ. अनि किन भन्दाखेरि त्यस्तो भएपछि मलाई एकदमै यसो सोचेँ, अब वाइ नट, किन चाहिँ अब त्यहीँ बस्दा बस्दा उसले रोजगारी किन सिर्जना गर्न नसकोस् त? उसले तिन महिनासम्म त होला, उसलाई चाहिँ अब डिटेक्सको पिरियड होला, अथवा उसलाई फिजिकली अथवा मेन्टली गाह्रो होला, तर तिन महिनापछि त ऊ सबल हुन्छ नि। तिन महिनापछि त त्यहीँभित्र एउटा कुनै एउटा प्रोग्रामहरू राखेर अथवा उसलाई मोबाइल ट्रेनिङ अथवा ल्यापटप ट्रेनिङ बनाउने ट्रेनिङ जस्तो अरू कुराहरू पनि अथवा भित्रै नै एउटा कुनै अब एउटा पोते बुन्नेदेखि लिएर कुनै कामहरू त्यहाँ गर्न सक्यो भने त उसले कमाएको पैसाले ऊ आफूले ट्रिटमेन्ट त गर्न पाए नि। यदि उसले अझ राम्रो काम गर्यो भने त उसले त्यहाँभित्रबाट पनि आफ्नो परिवारलाई पनि त सर्भाइभ गर्न सक्यो नि त, होइन? अनि त्यो चेतना भएपछि त उसले त बाहिर निक्लिँदा त केही न केही उसँग स्किल भयो नि त भन्ने हिसाबले चाहिँ मैले त्यहाँ चाहिँ अल्फा अनि ओमेगा फाउन्डेसन नेपाल चाहिँ खोल्न खोजेको। अब भिजनले पनि गर्न सक्छ त्यो, होइन? अब अहिले हेर्दाखेरि 200 रिहाब छ, हेर्नुहोस्। अहिले क्रिस्चियन रिहाब अथवा फेथ बेसिस ट्रिटमेन्ट सेन्टर भनेको करिब तपाईँको 6-7 मात्र छ। अहिले अब भिजन एउटा उहाँले राम्रो गरिरहनुहुन्छ, त्यसपछि अल्फा ओमेगा फाउन्डेसनले राम्रो गर्नुहुन्छ, अझ पनि चाहिएको छ। तपाईँको नेपालमा हेर्ने हो भने काठमाडौँ भ्यालीमा मात्र करिब करिब 60,000 दुर्वेसिनी छ, भनेपछि यसले पनि भ्याउँदैन। त्यस कारणले पनि अब दुईजना एक ठाउँमा बस्नुभन्दा बरु अन्डरस्ट्यान्डिङमा दुई ठाउँमा बस्यो भने
1: फरक फरक ठाउँमा धेरै मान्छेसँग
2: पनि पुज्न पुग्न पायो नि त हामी
1: पाउनुभयो हजुर। अब अन्तिममा हामी अन्तिममा आइपुगेको छौँ र अन्तिममा अब हजुरलाई फ्रिडम भनेको चाहिँ के जस्तो लाग्छ तपाईँको विचारमा? जस्तै फ्रिडम, तपाईँ त फ्री हुनुभयो नि त सबै कुराबाट, सो फ्रिडम भनेको के हो जस्तो लाग्छ हजुरलाई?
2: फ्रिडम भनेको अब स्वतन्त्रता भन्नु, नेपालीमा स्वतन्त्र भने स्वतन्त्र भनेको तपाईँको ड्रगबाट मात्र होइन, तपाईँको एटिट्युड बिहेभियरमाबाट मात्र होइन, होइन? मैले मलाई जहिले पनि यो स्वतन्त्रताको बारेमा भन्दाखेरि चाहिँ पहिलो पत्रुस 2:18 मलाई जहिले पनि याद के आउँछ भन्दाखेरि सायद दोस्रो पत्रुस 2 अथवा पहिलो पत्रुस म कन्फ्युज भएँ, तर त्यहाँ के छ, जुन कुराले मानिसलाई जित्छ नि त्यो त्यसको दास भन्दछ। अनि आज धेरैजना धेरै कुराको दासत्वमा छ, पोर्नोग्राफीको दासत्वमा, टिकटकको दासत्वमा, युट्युबको दासत्वमा, होइन? अनि यो ग्रेजुएटको दासत्वमा, ड्रगको दासत्वमा अथवा लोभीपनको दासत्वमा, त्यसपछि आएर घरबार जोड्ने यस्तो कुराको दासत्वमा छ नि त। अनि ड्रगको मात्र एउटा दासत्व होइन, यसबाट मात्र स्वतन्त्र होइन, तर पूर्ण रूपमा स्वतन्त्र हुन सक्यो भने मात्र हामी चाहिँ स्वतन्त्रताको मैले व्याख्या गर्न सक्छु। त्यस कारणले यो सबै कुराबाट स्वतन्त्र हुनको लागि यो स्वतन्त्र भनेको पूर्ण रूपमा स्वतन्त्र भनेको नि परमेश्वरको वचन हो, र परमेश्वर येशू ख्रीष्टलाई मुक्तिदाता भनेर ग्रहण गरेको खण्डमा मात्र जब उसले त्यो बुझ्छ नि त्यसपछि मात्र ऊ पूर्ण रूपमा स्वतन्त्र हुन्छ। अनि यो स्वतन्त्र हुनको लागि एकैचोटि होइन, मेरो 25 मेरो एक्सपिरियन्स अनुभवमा के छ भन्दाखेरि मैले ड्रगबाट मात्र छुटकारा मैले पाएको होइन, प्रभुलाई पाएर मैले धेरै कुराहरूकोबाट मैले छुटकारा पाउँदाखेरि यहाँसम्म पुगेको। त्यस कारण मैले स्वतन्त्र भनेको ड्रग र अल्कोहलबाट मात्र होइन, बानीबाट मात्र होइन, धेरै कुराको स्वतन्त्रता हुनुपर्दछ। त्यस कारणले पनि स्वतन्त्र भनेको
1: सानो कुरामा व्याख्या गर्न सकिँदैन, यो धेरैवटा कुरा
2: ठुलो कुरा छ। त्यस कारणले पनि यो सबै कुराहरू आएर कहाँ जान्छ भन्दाखेरि येशु ख्रीष्टमा मात्र जान्छ, अनि परमेश्वरको वचन। अनि म यो 25 रिकभरी अथवा पुनस्थापना हुनुको मुख्य कारण के भन्दाखेरि परमेश्वरको वचन। म यतिचोटि लड्न खोजेँ नि, म कतिचोटि म फेरि ड्र खान मन लाग्यो नि, अनि त्यसपछि आएर मैले परमेश्वरको वचन हेर्थेँ, म प्रार्थना गर्थेँ, मेरो श्रीमतीले मलाई कति सम्झाउँथ्यो, होइन? अनि म चाहिँ अब सेन्ट जोस कलेजमा काम गर्दाखेरि म चाहिँ अब हप्तामा एकचोटि छुट्टी हुन्छ, म कहाँ अब त्यो चर्च गएर नि म त टिभी हेरेर बस्छु भन्दा मलाई मेरो श्रीमती सीताले भन्थ्यो, होइन तपाईँ चर्च जानुपर्छ भन्दा अनि त्यहाँबाट बानी हुँदै गएर त्यसपछि वचन पढ्नुपर्छ भने मैले वचन अलिकति मलाई त्यो लोभ आयो, मैले वचन, त्यसपछि आएर फेरि रक्सी खान मन लाग्यो, वचन, त्यसपछि मलाई बेबिचारको आत्माहरू आउँछ, अनि कोही बेला आउँछ नि, कसलाई हेर्दाखेरि आउँछ नि, त्यो अनेस्टली आउँछ नि, अनि वचन। अनि यो सबै कुराको स्वतन्त्रताको मुख्य हुन चाहनुहुन्छ भने वचन हो। अहिलेसम्म म अहिलेसम्म योसम्म टिकेको छु अथवा म रिकभरीमा छु भन्दाखेरि वचन हो। त्यस कारण पनि हाम्रो अल्फा अनि ओमेगा फाउन्डेसन नेपालमा पनि स्किल डेभलपमेन्ट त्यसपछि आएर रिकभरी मात्र होइन, वचनको सेवाकाय पनि त्यहाँ हुन्छ। एउटा सानो एउटा 2-3 तालिम, 2 तालिम जुन चाहिँ वचनद्वारा चाहिँ उहाँलाई पुनस्थापित गर्ने चाहिँ स्वतन्त्र गर्ने चाहिँ त्यो माध्यम हुन्छ।
1: अब हजुर अन्तिममा हजुरले जुन अहिले नयाँ रिहाब खोलिरहनु भएको छ अल्फा एन्ड ओमेगा, सो योमा मान्छेहरू यदि आउन चाहनुहुन्छ भने के माध्यम हो तपाईँसँग जोडिन, कसरी जोडिन सक्नुहुन्छ हजुरले दर्शकहरूलाई पनि भनिदिनु
2: हुन्छ? यदि तपाईँ पनि कुनै को तपाईँको परिवार तपाईँको समुदायमा कोही त्यस्तो दुर्व्यसनीय अवस्थामा हुनुहुन्छ भने अवश्य पनि तपाईँले मलाई सम्झिनुहोस्, किनकि त्यो दुर्व्यसनीबाट जसरी म निक्लिन सकेँ अथवा त्यसबाट म छुटकारा पाउन म स्वतन्त्र भएँ, तपाईँको परिवार पनि अथवा रहेका व्यक्तिहरू पनि स्वतन्त्र हुन सक्छ, तर उहाँलाई तपाईँले हेला होइन, तपाईँले प्रेम गर्नुहोस्। प्रेमको अर्थ, मायाको अर्थ के हो कि उनीहरू त्यो दुर्व्यसनीको त्यो रोगमा छ। रोग लागेको व्यक्तिलाई जसरी अरूहरू रोग जस्तै ब्लड प्रेसर अथवा क्यान्सर लाग्यो भने हस्पिटल जान्छ भने, यो ड्रग एडिक्सनको रोग लाग्यो भने चाहिँ उसलाई चाहिँ पुनस्थापना केन्द्र अथवा रिह्याब सेन्टर चाहिन्छ। त्यस कारणले पनि तपाईँलाई यदि फेथ बेसिस ट्रिटमेन्ट सेन्टर अथवा तपाईँले परमेश्वरको विश्वासद्वारा चलाएको रिह्याब चाहिन्छ भने तपाईँले मलाई सम्पर्क गर्न सक्नुहुन्छ। म परशुराम गिरी, मेरो फोन नम्बर हो 9841-72-42-17 9841-72-42-17 तपाईँले मसँग सम्पर्क गर्न सक्नुहुन्छ अथवा हाम्रो प्रसोता बहिनीसँग पनि तपाईँले सम्पर्क गर्नुहुन्छ।
1: मैले भन्न बिर्सेको र तपाईँले यो कुरा चाहिँ भन्न पाए हुन्थ्यो भन्ने केही कुरा छ त्यस्तो मैले हजुरलाई सोध्न बिर्सेको?
2: हजुर, मलाई अहिले मनमा के लागिरहेको छ भन्दाखेरि अब यो दुर्व्यसनी भनेको एकदमै अहिले तपाईँले न्युजहरूमा पेपरहरूमा हेर्नुभयो भने यति समात्यो भन्ने कुरा अहिलेको अब सरकारले पनि यो कुराहरू गरिरहेको छ नि त। त्यस कारण पनि यति धेरै ठुलो जन्जाल छ है, यो अहिले दुर्व्यसनी यति धेरै बढेको छ कि म आफू पनि अचम्मित थिएँ। हाम्रो पालोमा अब ठिकै थियो होला, अहिले यति धेरै अहिले भन्नु अघि भने तपाईँले भने 8 वर्ष 9 वर्ष कति कति वर्षको उमेरकोहरूले पनि त्यो ग्लु खाएको देखेको मैले देखेको छु। मलाई एकदमै नराम्रो लाग्छ त्यो कुरा है।
1: परिवर्तन सम्भव छ त?
2: एकदम अवश्य। मलाई हेर्नुहोस्, म 25 वर्ष भयो अहिले चुरोट गाँदा, मलाई बिहान उठ्दाखेरि अघि पनि भने नि ज्ञान उठ्दाखेरि मलाई सुई नआएर मैले टोइलेट आउन आउँदैन थियो, तर आज हेर्नुहोस् त तपाईँले मलाई ड्रग एडिक्ट जस्तो देख्नुहुन्छ त। अघि त्यही भएर तपाईँ हस्किरहनु भएको थियो, मैसँग ट्याटु पनि केही पनि छैन, तैपनि म ड्रग एडिक्टमा ड्रगमा फँसेको थिएँ। बाहिरबाट हेर्दाखेरि अहिले केट हाम्रो समाजमा मानिसहरू बाहिरबाट हेर्दा कति राम्रो देखिन्छ, जसरी एउटा फल एउटा स्याउ बाहिरबाट यति धेरै राम्रो देखिन्छ अथवा फर्सी भित्र कुहिसकेको हुन्छ, बाहिरबाट हेर्दा समाजमा एकदमै राम्रो भएर हिँडेको व्यक्तिहरू पनि ड्रगमा अथवा अल्कोहलमा अथवा पोर्नोग्राफीमा फँसिएको हुन्छ।
1: भनेपछि गर्न चाहेपछि यो सम्भव छ?
2: सम्भव छ। सबभन्दा पहिला उसले एफर्ट त गर्नु नै पर्छ जुन चाहिँ दुर्व्यसनीमा लागेको छ, तर उसले नसके तापनि उसलाई चाहिँ सहारा दिने चाहिँ परिवार चाहिँ हुनुपर्छ, अनि मात्र उपचार पनि छ र परिवर्तन पनि एकदमै सम्भव छ।
1: यो पडकास्ट कसैलाई दोष दिन, लज्जित महसुस गराउन वा न्याय गर्नको लागि होइन, यो मात्र एक लागु औषध छुटकाराको लागि संघर्ष गरिरहनु भएको व्यक्ति परिवारको लागि परिवर्तन सम्भव छ भन्ने एक सन्देश हो। यतिन्जेलसम्म हाम्रो अन्तर्वार्तालाई सुनेर र हेरेर साथ दिनुहुने सम्पूर्ण आदरणीय दर्शकहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। र अन्त्यमा, के हाम्रो समाज लागु औषध मुक्त छ त? यो प्रश्न तपाईहरूको लागि।
0: श्रोता, भर्खर मात्र तपाईँले होसना चर्च सार्वजनिक गुठी काठमाडौँको प्रस्तुति आत्मिक रेडियो कार्यक्रम होप अन इयर सुन्नुभयो। आजलाई होप अन इयर रेडियो कार्यक्रमको निर्धारित समय सकिने लागेको छ। आजको होप अन इयर रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँले आजको होप अन इयर रेडियो कार्यक्रम सुनेर केही नौलो अनुभूति गर्नुभयो? के तपाईँ आजको यो रेडियो कार्यक्रम सुनेर यीशुलाई मेरो जीवनको एकमात्र मुक्तिदाता र उद्धारकर्ता भनेर ग्रहण गर्न चाहनुहुन्छ? तपाईँ यदि मुक्तिदाता येशु ख्रिस्टलाई आफ्नो जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यसरी प्रार्थनामा सहभागी बन्नुहोस्। त्यसको लागि तपाईँले एकछिन आँखा बन्द गर्नुहोस् र म जे भन्छु त्यसलाई मनन गर्नुहोस्। तपाईँ पनि भन्नुहोस् सँगसँगै। स्वर्ग र पृथ्वीका एकमात्र मालिक तथा स्वर्गीय पिता परमेश्वर, मलाई तपाईँको अनुग्रहको खाँचो छ। आजको दिन होप अन इयर रेडियो कार्यक्रम सुनेर म विनम्रता साथ तपाईँको चरणमा आउँदछु। म एक पापी हुँ भनी म स्वीकार गर्दछु। मेरा पापहरू र अधर्महरूबाट मलाई क्षमा गरिदिनुहोस्। आज म तपाईँलाई मेरो जीवनको एकमात्र मुक्तिदाता प्रभु येशु ख्रीष्ट भनेर मेरो हृदयमा आउनुहोस् र आजबाट मेरो जीवनलाई सञ्चालन गर्नुहोस्। मलाई क्षमा दिएर ग्रहण गर्नुभएको लागि र आफ्नो सन्तान बनाउनु भएको लागि तपाईँलाई धन्यवाद। येशु प्रभुको शक्तिशाली नाउँमा आमेन। श्रोता, तपाईँले आज मसँग यो उद्धारको प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वरको सन्तान हुनुभएको छ। तपाईँले आज येशूमा उद्धार र मुक्ति पाउनु भएको छ। खुशी हुनुहोस्, उत्सव मनाउनुहोस्। परमेश्वर प्रतिको आस्था र विश्वासलाई अझै बलियो बनाउन र येशूको बारेमा अझै बढी जान्नको लागि तपाईँको वरपर नजिकमा भएको कुनै पनि चर्चमा जानुहोस् भनेर सल्लाह दिन चाहन्छौ।
3: श्रोता, आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमप्रति तपाईँको कुनै पनि सल्लाह, प्रतिक्रिया र सुझाव छ भने हाम्रो ठेगाना र सम्पर्क वाट्सएप नम्बरमा तपाईँ हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो वाट्सएप नम्बर हो +9778099976 +9798908969765 र 01514641 01514641 हाम्रो इमेल हो hcmgothatar@gmail.com hcmgothatar@gmail.com पोस्ट बक्स नम्बर 10239
4: र श्रोता तपाईँले हामीलाई हाम्रो डीएमएम
5: किङडम भोइस एफएम रेडियोको प्रसारण
6: टाइम चेक
4: अहिले साँझको 7 बज्यो तपाईँ अहिले सुन्दै हुनुहुन्छ 102.1 MHz किङडम भोइस एफएम रेडियोको प्रसारण जीवन छ सबै थोक छ जीवन छैन केही पनि छैन तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किङडम भोइस एफएम 102.1 हरेक दिन बिहान 5:45 राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित www.kingdomfm.com.nv आशाको आवाज
7: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
8: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि
7: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
8: तिमीलाई थाहा थिएन
7: थाहा थिएन
8: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
7: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
8: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
9: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
11: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: तपाईँहरूले किन्डम भोइस एफएम 102.1 सुन्नुहुन्छ। www.kinnafm.com.nb आशाको आवाज।
2: Welcome to Lifeline Today with Prakash.
3: जय मसी तथा हार्दिक स्वागत छ लाइफलाइन टुडे विथ प्रकाश रेडियो कार्यक्रमको प्रतीक्षामा बस्नुभएका सम्पूर्ण श्रोतामा। श्रोता तपाईँ समक्ष आज हामी संसारलाई क्रिस्म जित्ने मण्डलीको प्रस्तुति कार्यक्रम लाइफलाइन टुडे विथ प्रकाश एक अर्थपूर्ण र जीवन उपयोगी सन्देशको श्रृंखला लिएर उपस्थित भएका छौं।

योजना राख्नु भएको छ। म किन त्यो भन्छु, किनकि परमेश्वर आज हाम्रो सृष्टिकर्ता हुनुहुन्छ, अनि आफ्नो सृष्टिप्रति परमेश्वरले असल योजना राख्नुहुन्छ। उहाँको योजना तपाईँ र मेरो निम्ति हामीले नजाने तापनि, हामीले नदेखे तापनि उहाँ हाम्रो सृष्टिकर्ता हुनुभएको कारणले आज हामी उहाँको योजनामा हामी विश्वास गर्दछौँ। परमेश्वरले तपाईँको निम्ति असल कुराहरूलाई राख्नु भएको छ। विगतको हप्तामा हामीले यौना 1:9-13 हेरिरहेको छ, अनि वचनले भन्दछ कि यौनाले प्रभु येशू ख्रीष्ट को हुनुहुन्छ भन्ने कुरालाई यहाँ उहाँको चिनारी, उहाँको इन्ट्रोडक्सन हामी यौना 1:9 पाउँदछौँ। अनि उनले लेख्दछन्, हरेक मानिसलाई ज्ञान प्रदान गर्ने ज्योति संसारमा आउँदै हुनुहुन्थ्यो। उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन। तर उहाँ आफ्नै मानिसहरू कहाँ आउनुभयो, तर उहाँका आफ्नै मानिसहरूले उहाँलाई ग्रहण गरेनन्। तर जतिले उहाँलाई ग्रहण गरेर उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। तिनीहरू रगतद्वारा, शारीरिक इच्छाद्वारा र कुनै मान्छेको इच्छाद्वारा होइन, तर परमेश्वरबाट जन्मिएका हुन्छन्। प्रभु येशू ख्रीष्टको चिनारी, उहाँ को हुनुहुन्छ भन्ने कुरालाई यौनाले यहाँ प्रकट गर्दै गर्दा उसले भन्दछन् कि विगतको हप्तामा हामीले हेरिरहेको थियौँ कि प्रभु येशू ख्रीष्ट चाहिँ साँचो ज्योति बनेर संसारमा आउनुभयो। झुटो ज्योति पनि हुन सक्छ, यहाँ साँचो ज्योति भनेर यो शब्दलाई यहाँ चलाइएको छ। उहाँ चाहिँ साँचो ज्योति बनेर उहाँ आउनुभयो। उहाँको ज्योतिद्वारा चाहिँ मानिसले सत्य, आशा र जीवन प्राप्त गरोस् भनेर प्रभु येशू ख्रीष्ट ज्योति बनेर उहाँ आउनुभयो। अनि प्रभु येशू ख्रीष्ट ज्योति बनेर आउनुभयो भने सँगसँगै अरू कुरालाई यहाँ थपेको छन्। म तपाईँलाई एउटा प्रश्न गर्न चाहन्छु है, आज म मेरो प्रश्नद्वारा आजको वचनलाई म सुरु गर्न चाहन्छु। यदि नेपालको प्रधानमन्त्री तपाईँको घरमा आउने कुरा तपाईँले सुन्नुभयो भने के तपाईँ त्यो कुरालाई है, तपाईँले त्यो कुरा सुन्ने बित्तिकै के तपाईँ उत्साहित हुनुहुन्न र है, तपाईँलाई थाहा भयो कि हे नेपालको प्रधानमन्त्री तपाईँको घरमा आउँदै हुनुहुन्छ अरे, के तपाईँ उहाँलाई आफ्नो घरमा स्वागत गर्नुहुन्न होला है? अनि म पक्कै म विश्वास गर्छु तपाईँहरू प्रत्येक चाहनुहुन्छ है, आज हाम्रो प्रधानमन्त्री तपाईँको घरमा आएको, तपाईँले अवश्य स्वागत गर्नुहुन्छ भनेर म विश्वास गर्छु, तपाईँ उत्साहित बन्नुहुन्छ। तर यहाँ वचनले प्रष्टै हामीलाई बताउँदछ कि प्रभु येशू ख्रीष्ट संसारमा आउनुभयो, तर उहाँको आफ्नैले उहाँलाई स्वागत गरेनन्। आज उहाँ आफ्नै कहाँ आउनुभयो, आज संसारमा यहुदीहरू कहाँ उहाँ आउनुभयो, तर उहाँलाई मानिसहरूले चिनेनन्। कसैले हामीले हेर्ने भने कसैले पनि उहाँलाई वास्ता गरेनन्। आज परमेश्वर मानिस कहाँ आउनुभयो, मानिसले तर परमेश्वरलाई चिनेन। अनि आज जुन स्वागत गर्नु पर्थ्यो मानिसले, आज परमेश्वरलाई, प्रभु येशू ख्रीष्टलाई आज त्यो स्वागत उनीहरूले गरेनन्। यौना 1:10 हामी पाउँदछौँ उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन। हामीले साँच्चैले भन्ने हो भने यो एउटा दुःखद पदहरूमध्ये एउटा पनि हो बाइबलको। परमेश्वर आफ्नो सृष्टि कहाँ, आफ्नो स्वर्गीय महिमालाई, सबै कुरालाई, स्वर्गलाई छोडेर आफ्नो कहाँ, आफ्ना मानिस कहाँ, आफ्नो सृष्टि कहाँ प्रभु येशू ख्रीष्ट आउनुभयो, तर वचनले भन्दछ कि मानिसले उहाँलाई चिनेन। जसले संसार बनाउनु भयो है, संसारले उहाँलाई चिनेन। जसले मानिसलाई जीवन दिनलाई उहाँ आउनुभयो, तर ती मानिसहरूले उहाँलाई अस्वीकार गरे है। आज त्यो साँचो ज्योति संसारमा त चम्क्यो, तर हामीले हेर्ने भने मानिसहरूले अन्धकारलाई नै धेरै रुचाए। प्रभु येशू ख्रीष्ट साँचो ज्योति बनेर त आउनुभयो, तर उहाँलाई मानिसले ग्रहण गरेनन्। परमेश्वर स्वयं मानिस कहाँ आउनुभयो, आफ्नो सृष्टि कहाँ उहाँ आउनुभयो, तर मानिसले उहाँलाई अस्वीकार गरे। आज यौनाको पद हेरे चाहिँ आज संसारको सत्यता, आजको अवस्था पनि यही छ। साँचो धेरै मानिसहरूले येशूको नाउँलाई जान्दछन्, तर उहाँलाई व्यक्तिगत रूपमा मानिसहरूले चिनिरहेका हुँदैनन्। धेरैले चर्चको बारेमा त सुनेको हामी पाउँदछौँ है, आज धेरैजना धार्मिक कुरा गर्दछन्, तर साँचो परमेश्वरसँग मानिसहरूको सम्बन्ध छैन। आज हामी आजको वचनमा यही कुरालाई हेर्नेछौँ। आजको दिनमा म तपाईँलाई बताउन चाहन्छु किन संसारले मानिसलाई चिनेन, किन कसरी है आज मानिसको आत्मिक दृष्टिलाई के कुराले यति साह्रो अन्धो बनाए, आज हामी कसरी साँचो परमेश्वरलाई आज हामी चिन्न सक्दछौँ, आज हामी कसरी

0: फेरि परमेश्वरलाई स्वीकार गर्नुभएको छ। किन आज मानिसहरू परमेश्वरबाट आज पनि टाढा छन् है। आजको दिनलाई हेर्नु भने संसार अझै पनि परमेश्वरलाई नचिनेको अवस्थामा छ। आज साँचो ज्योति संसारमा आए तापनि आज साँचो ज्योतिलाई मानिसहरूले ग्रहण गरेका छैनन्। साँचो ज्योति संसारमा आइसक्नु भएको छ तर साँचो ज्योतिलाई मानिसले चिन्न सकेको छैन। आज हामीले हेर्ने हो भने प्रभु येशु ख्रीष्टको कुरालाई गर्दै गर्दा सृष्टिले चाहिँ परमेश्वरलाई देखाउँदछ। हामी सृष्टिलाई हेर्दछौँ भने चाहिँ सृष्टिलाई हेर्दै गर्दा पनि आज हामी परमेश्वरलाई आज सृष्टिमा आज हामी देख्दछौँ है। सृष्टिको कुरालाई आज हामीले हेर्ने भने हाम्रो वरिपरि हामीले हेर्दै गर्दा आज तपाईँको कोठादेखि तपाईँ खिड्कीदेखि बाहिर हेर्नुभयो भने आज परमेश्वरले सृष्टि गर्नुभएको कुरामा चाहिँ परमेश्वरले आफैलाई प्रकट गर्नुभएको छ। रोमी 1:20 पावलले लेख्दछन् उहाँको अदृश्य गुण अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएको थोकहरूसँग छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन। यहाँ पावलले लेखिरहेको छन् है रोमीको पुस्तकमा हामीले हेर्ने भने सृष्टिलाई हेर्यौँ भने पनि आज त्यो कुरामा पनि परमेश्वरले आफैलाई प्रकट गर्नुभएको छ। हामीले हाम्रो नजरलाई घुमाएर हामीले वरिपरि हेर्यौँ भने सृष्टि गरिएको थोकहरूमा आज हामी परमेश्वरलाई आज हामी देख्न सक्दछौँ। सृष्टिले चाहिँ आज परमेश्वरलाई देखाएको छ। आज त्यो है आज हामीले नजान्ने कुनै पनि कुरा बहाना हामी बनाउन सक्दैन। आज हामी जब सृष्टिलाई हेर्दछौँ आज हामी सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरालाई उहाँले त्यो कुरामा प्रकट गर्नुभएको छ। भजनकारले यसरी भजन गाएको छ आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ र तारा मण्डलले उहाँको हातको सिपको घोषणा गर्छ। आकाशले आज है वचनले भन्दछ आज आकाशले पनि परमेश्वरको महिमाको वर्णन उहाँ कति महिमित हुनुहुन्छ भन्ने कुरा जब हामी आकाशलाई हेर्दछौँ त्यसले पनि परमेश्वरको महिमालाई त्यसले वर्णन गर्दछ। तारा मण्डलले उहाँको हातको सिपको घोषणा गर्दछ है। आज सृष्टिले परमेश्वरलाई देखाउने काम गर्दछ। हामी अर्को कुरा हेर्ने भने पापले चाहिँ मानिसको दृष्टि अन्धो बनाउँछ है। आज किन मानिसले साँचो ज्योतिलाई चिन्न सकेन भन्दा मानिसमा भएको पापको कारणले। अघि हामीले हेऱ्यौँ परमेश्वर मानिस कहाँ आउनुभयो तर मानिसले नै उहाँलाई वास्ता गरेन, उहाँलाई चिनेनन् है। आज मानिस चिन्नलाई चाहिँ देख्नुपर्छ है। तर यहाँ उनीहरू आज मानिसको पापको कारणले मानिसमा आत्मिकी अन्धपन आएकै कारणले प्रभु येशु ख्रीष्ट आफ्नै कहाँ आउनुभयो तर दुःखको कुरा हामीले तर उहाँको आफ्नैले नै उहाँलाई चिनेनन्। आज उहाँले आफैलाई त्यो ज्योति भनेर प्रकट गर्नुभयो तर मानिसहरूले अन्धकारलाई नै रुचाए। आज के हामीले त्यो जरालाई हेर्ने हो भने चाहिँ किन मानिसले त्यस्तो गरे भन्दा चाहिँ आज पापले चाहिँ मानिसको दृष्टिलाई जहिले पनि अन्धो बनाउँदछ। आज पापको कारणले आज त्यही पापमा ज्योति ल्याउनलाई त्यो पापलाई क्षमा गर्नलाई प्रभु येशू ख्रीष्ट आउनुभएको छ तर पापको कारणले आत्मिकी अन्धोपन मानिसमा भएको कारणले येशू त्यहीँ आउनुभयो जुन मानिसलाई बचाउनलाई आउनुभयो। हामीले हेर्ने ती मानिसले नि प्रभु येशू ख्रीष्टलाई क्रुसमा बलि हुनलाई उनीहरूले रोजे है। अनि हामी 2 कोरिन्थी 4:4 हेर्ने हो भने तिनीहरूको विषयमा भनौँ भने ख्रिस्ट जो परमेश्वरको रूप हुनुहुन्छ उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखुन् भनेर यस संसारको देवले अविश्वासीहरूको समाजलाई अन्धो तुल्याएको छ होइन। पापले आज आत्मिकी अन्धो बनाएको कारणले प्रभु येशू ख्रिस्टलाई आज मानिसहरूले देख्न सक्दैनन्। प्रभु येशू ख्रिस्ट त्यहाँ आउनुभयो हामीले हेर्ने यहुदीहरूको विषयमा ती यहुदीहरूले नै प्रभु येशू ख्रिस्टलाई क्रुसमा झुन्ड्याए। पापले जहिले पनि हामी मानिसको दृष्टिलाई चाहिँ अन्धो बनाउँदछ। हे पावलले एफिसीको पत्रमा लेख्दछन् 4:18 तिनीहरूको हृदयको कठोरताले ल्याएको तिनीहरूको अज्ञानताको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिरानु भएको छन् र तिनीहरूको समाज अन्धकारले भरिएको छ। आज है पापको कारणले है आज आत्मिकी अन्धोपना मानिसमा भएको कारणले हामीले हेर्ने हो भने चाहिँ किन उनीहरूले देखेन, किन यीशुलाई उनीहरू यीशु त्यहाँ आउनुभएको थियो ज्योति बनेर साँचो ज्योति उहाँ हुँदैखेरि किन आज उनीहरूले देख्न सकेनन् भन्दा चाहिँ आज पापको कारणले चाहिँ आत्मिकी अन्धोपन भएको कारणले यीशु त्यहीँ हुनु भए हुँदा पनि आज उनीहरूले यीशुलाई चिन्न सकेन। अनि पापले जहिले पनि मानिसको दृष्टि अन्धो बनाउँदछ अनि हामी देख्न नसक्ने हुँदछौँ पापको कारणले। तर जसै हामी यीशु कहाँ आउँदछौँ आज है आज हामीलाई त्यही अन्धोपनमा नछोड्नको निम्ति हामी देख्न नसक्ने हुँदा आज हामीलाई है देख्ने बनाउनलाई त्यो साँचो ज्योति चाहिँ प्रभु येशु ख्रीष्ट बनेर तपाईँ र मेरो निम्ति आउनुभयो। आज हामीले हेर्ने हो भने प्रभु येशु ख्रीष्ट यो फरिसीहरूको विषयमा हेर्ने हो भने शास्त्रीहरूको विषयमा हेर्ने यिनीहरूले यिनीहरूको अन्धोपनको कारणले चाहिँ आज यिनीहरूले साँचो रूपमा प्रभु येशु ख्रीष्ट उहाँ अगाडि हुनुहुन्थ्यो। यिनीहरूले धर्मशास्त्र सबै कुरा जानेको थियो है। यिनीहरूले त मसिहा आउने ख्रीष्टलाई पर्खिरहेको व्यक्तिहरू यिनीहरूले सबै कुरा जान्दथ्यो। तर उनीहरूको पापको कारणले चाहिँ अन्धोपनमा उनीहरू भएको कारणले चाहिँ आज उनीहरूले यीशुलाई अगाडि हुँदा पनि आज यीशुलाई उनीहरूले देख्न सकेन। जहिले पनि हामीले हेर्ने हुन्छ किन यीशुलाई उनीहरूले चिनेन, किन यीशुलाई उनीहरूले रोजेन, उनीहरूको अन्धोपनको कारणले, उनीहरू आत्मिक रूपमा अन्ध भएको कारणले उनीहरूले देख्न सकेन। आज हामी त्यो अन्धोपनमा छौँ भने आज तपाईँको निम्ति शुभ समाचार चाहिँ प्रभु येशु ख्रीष्ट अन्धकारमा ज्योति बनेर संसारमा आउनु भएको छ। हामीले अर्को कुरा हेर्ने हो भने चाहिँ धार्मिकता मात्र पर्याप्त हुँदैन। हामीले हेर्ने भने यो शास्त्री फरिसीहरू त धार्मिक व्यक्तिहरू थियो। यिनीहरूले धर्म कर्म सबै कुरालाई जानेको थियो। यिनीहरूले धर्मशास्त्रलाई यिनीहरूले है उनीहरूको उनीहरू ठुलो भइसक्दा त धर्म शास्त्रलाई त उनीहरूले पुरै जानेको थियो, अध्ययन गरेको थियो। तर पनि उनीहरूले प्रभु येशु ख्रीष्टलाई चिन्न सकेन। अनि यो कुराले के देखाउँदछ भने चाहिँ आज हाम्रो धर्म कर्म मात्रै पर्याप्त हुँदैन। हामी साँच्चै भन्यो भने धार्मिक धर्म कर्मको विषयमा यो शास्त्री फरिसीहरू जतिको त को थियो होला, तर यिनीहरू नै थियो जसले धेरै प्रभु येशु ख्रीष्टको विरोध गर्दछ, जसले प्रभु येशु ख्रीष्टलाई झुटो भनेर उनीहरूले भन्दथ्यो। अनि हामीले हेर्ने धर्म कर्म र द्वारा मात्र होइन त्यो हाम्रो निम्ति पर्याप्त हुँदैन। रोमी 3:23 भन्दछ कि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। आज सबै आज हामीमा भएको पापको कारणले चाहिँ आज हामी पापले आज हामीलाई अन्धो बनाएको कारणले आज हामी परमेश्वर कहाँ पुग्नलाई चाहिँ हामी चुकेका छौँ। हामी अन्धो भएको कारणले परमेश्वर कहाँ हुनुहुन्छ, परमेश्वर कहाँ पुग्न नसक्ने अवस्थामा तपाईँ र म भएका छौँ। किन सबैले पाप गरेको कारणले, पापले अन्धोपना ल्याएपछि है आज परमेश्वर कहाँ पुग्न आज हामी असक्षम भएका छौँ है। आज त्यही भएर प्रभु येशु ख्रीष्ट चाहिँ आज तपाईँ र मलाई चाहिँ त्यो अन्धोपनमा ज्योति दिनलाई उहाँ आउनुभयो। हामी जान्दछौँ एकजना धार्मिक व्यक्ति शास्त्री है एकजना निकोदमेस रातिको समयमा प्रभु येशु ख्रीष्टलाई एक समयमा भेट्न आएको छ। हामीले हेर्ने हुन्छ निकोदमेसले जतिको है परमेश्वरको वचनलाई त कसले जानेको थियो होला, तर पनि ऊ रातिको समयमा प्रभु येशु ख्रीष्टलाई ऊ भेट्न आएको छ। भनेपछि उसलाई पनि थाहा थियो मैले जे कुरालाई है आज म धर्म कर्म गरे तापनि अझै पनि म कहाँ गइरहेको छु, मेरो गन्तव्य के हो मलाई थाहा छैन। यही कारण ऊ है अरूको डरले रातिको समयमा ऊ प्रभु येशुलाई ऊ भेट्न आएको हामी घटना देख्दछौँ। त्यो भनेपछि आज हामीमा भएको धर्म कर्म मात्रै हाम्रो निम्ति पर्याप्त छैन, आज हामीले साँचो ज्योतिलाई प्राप्त गर्न आवश्यक छ। परमेश्वरले निरन्तर है आज आफूलाई प्रकट गर्नुहुन्छ। आज परमेश्वरले त्यतिकै आज है आज हामीले नचिनेको अवस्थामा हामी परमेश्वरमा पुग्न नसकेको अवस्थामा परमेश्वरले हामीलाई त्यतिकै छोड्नु भएको छैन। परमेश्वरले निरन्तर उहाँले आफूलाई प्रकट गर्नुहुन्छ है अनि उहाँले प्रकट गरि नै रहनु भएको छ। तर के आज हामीले उहाँले प्रकट गर्दा उहाँलाई आज हामीले देख्न सकिरहेका छौँ। हामीले हेर्ने हो भने हिब्रूको लेखकले यसरी लेख्दछन्, हिब्रूको पुस्तकमा हामीले हेर्ने हो भने है परमेश्वरले आफूलाई प्रकट गर्नुहुन्छ है। प्राचीन कालमा हाम्रा पिता पुर्खाहरूसँग अगम वक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो, तर यी आखिरी दिनहरूमा उहाँ आफ्नो पुत्रद्वारा हामीसँग बोल्नु भएको छ। पुत्रलाई नै उहाँले सबै कुराको उत्तराधिकारी नियुक्ति गर्नुभयो, उहाँद्वारा नै समस्त सृष्टि रच्नु पनि भयो। आज प्रभु येशूको सृष्टिकर्ता हुनुहुन्छ। प्राचीन समयमा पहिलाको समयमा चाहिँ हाम्रा परमेश्वर चाहिँ हाम्रो पिता पुर्खाहरूसँग अगम वक्ताहरूद्वारा र विभिन्न किसिमद्वारा परमेश्वर बोल्नु भयो, विभिन्न माध्यमद्वारा परमेश्वर बोल्न छोड्नु भएन, उहाँले आफूलाई प्रकट गर्न छोड्नु भएन। यो दिनमा तपाईँ र म रहिरहेको दिनमा चाहिँ उहाँ आफ्नो पुत्रद्वारा हामीसँग बोल्नु भएको छ भनेको मतलब चाहिँ परमेश्वर अगम वक्त सकेपछि उहाँले छोड्नु भएन, उहाँले आफूलाई प्रकट गरि नै रहनु भएको छ। आज उहाँको पुत्रद्वारा आज हामीसँग उहाँ बोलिरहनु भएको छ। उहाँ आफ्नो पुत्र येशु ख्रीष्टद्वारा हामीसँग बोल्दै हुनुहुन्छ। प्रश्न चाहिँ के आज हामीले उहाँलाई सुनिरहेका छौँ, मलाई यर्मिया 29:13 एकदम मनपर्छ है। जब तिमीहरूले आफ्नो सारा हृदयले मलाई खोज्नेछौ तब तिमीहरूले मलाई खोजेर पाउनेछौ। यो प्रतिज्ञा आज हामी साँचो परमेश्वरलाई जब हामी खोज्दछौँ उहाँले भन्यो जब तिमीहरू सारा हृदयले मलाई खोज्नेछौ। त्यो ज्योति हामीले सुनेको छौँ, यीशु साँचो ज्योति बनेर आउनुभएको छ। आज हाम्रो अन्धोपनमा हामीलाई ज्योति दिनलाई उहाँ आउनुभएको छ। अनि है आज उहाँले प्रकट गरि नै रहनु भएको छ आफूलाई। हामीले सृष्टिमा हेर्ने हो भने, सृष्टिको कुरालाई हेर्ने हो भने, आज हामी परमेश्वरले आफूलाई प्रकट गरि नै रहनु भएको छ, उहाँ बोलि नै रहनु भएको छ। तर परमेश्वरले भन्नुभयो जब हाम्रो सारा हृदयले हामी उहाँलाई खोज्दछौँ तिमीहरूले मलाई खोजेर पाउनेछ। अब परमेश्वर हामीदेखि टाढा हुनुहुन्न, ओ हामीले नभेटिने अवस्थामा परमेश्वर उहाँको वचनलाई हामीले पाएका छौँ। जब उहाँको वचनद्वारा चाहिँ हामी उहाँलाई भेटाउन सक्छौँ। जब हाम्रो सारा हृदयले, यदि तपाईँको सारा हृदयले आजको दिनमा तपाईँले साँचो परमेश्वरलाई खोज्नुभयो भने उहाँलाई तपाईँले भेटाउन सक्नुहुनेछ। आज हाम्रो बिचमा ज्योति बनेर, संसारको ज्योति बनेर प्रभु येशू ख्रीष्ट यो संसारमा आउनु भएको छ। अनि हामी यौनाय कदालाई हेर्नु भने यीशुलाई चिन्नु चाहिँ अब है आज उहाँ आफ्नै कहाँ आउनुभयो तर उहाँको आफ्नोले उहाँलाई चिनेन। आज हामीले यीशुलाई चिनेर के त है, आज उहाँलाई चिन्नु नै है अनन्त जीवन भयो। यौनाको पुस्तक 17:3 प्रभु येशू ख्रीष्टले भन्नुभयो अब अनन्त जीवन यही हो कि तिमीहरूले तपाईँ एकमात्र सत्य परमेश्वरलाई चिन्नुन् र तपाईँले पठाउनु भएको ख्रीष्ट येशूलाई चिन्नुन् है। आज हामीले हेर्ने भने आज उहाँ आफ्नै कहाँ आउनुभयो तर उहाँको आफ्नोले उहाँलाई चिन्न सकेन। तर प्रभु येशू ख्रीष्टको वचन उहाँले भन्नुभयो आज अनन्त जीवन चाहिँ यही हो, अनन्त कहिले पनि नाश नहुने जीवन दिनलाई उहाँ आउनुभयो। अनन्त जीवन चाहिँ के हो, ताकि आज सारा मानिसले तपाईँ जीवित परमेश्वरलाई अनि उहाँले पठाउनु भएको उहाँको पुत्रलाई विश्वास गर्न सकुन्। पहिलो यौना 2:25 हामी यौनाले यसरी लेख्दछन् आफ्नो पत्रमा, उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो अनन्त जीवन। आज यीशुलाई हामीले चिन्दै गर्दा हामीलाई उहाँले अनन्त जीवन, कहिले पनि नाश नहुने जीवन उहाँले आज हामीले दिनुहुन्छ। यो चाहिँ प्रतिज्ञा हो, उहाँले आज हामीलाई गर्नुभएको प्रमिस। उहाँलाई हामीले चिन्दै गर्दा चाहिँ ती हामीले यौनाको पुस्तकमा हेऱ्यौँ, उहाँ आफ्नै कहाँ आए तर आफ्नैले उहाँलाई चिनेनन्। अनि उहाँलाई हामीले चिन्दै गर्दा चाहिँ के हुन्छ, उहाँको प्रतिज्ञा चाहिँ यो, ताकि हामीले अनन्त जीवनलाई प्राप्त गर्न सक्दछौँ। उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा चाहिँ यही हो, हामीले अनन्त जीवन प्राप्त गर्दछौँ। यीशुलाई पछ्याउँदै गर्दा तिमीले के पायौ भन्ने प्रश्नमा चाहिँ उत्तर चाहिँ प्रभु येशू ख्रीष्टले मलाई अनन्त जीवन दिनुभएको छ। त्यो कहिले पनि नाश नहुने जीवन आज हामी उहाँलाई चिन्दै गर्दा हामी पाउँदछौँ। पहिलो यौना 5:13 यौनाले फेरि यसरी लेख्दछन् किनभने तिमीहरूले अनन्त जीवन पाएको छौ भन्ने कुरा जान भन्ने हेतुले परमेश्वरको पुत्रमा विश्वास गर्ने तिमीहरूलाई यो पत्र लेख्दछौ। यौना 6:40 प्रभु येशू ख्रीष्टले यहाँ भन्नुभएको छ किनभने मेरो पिताको इच्छा यो हो कि पुत्रलाई हेर्ने र उहाँमाथि विश्वास गर्ने प्रत्येकले अनन्त जीवन प्राप्त गरोस् र म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछ। हेर्नुहोस् न, हामीले प्रभु येशू ख्रीष्टलाई चिन्दै गर्दा, त्यो साँचो ज्योतिलाई प्राप्त गर्दै गर्दा प्रभु येशू ख्रीष्टले यो महान प्रतिज्ञा तपाईँ र मलाई गर्नुभएको छ। परमेश्वरको इच्छा चाहिँ के हो त, उहाँको इच्छा चाहिँ जब हामी पुत्रलाई हेर्दछौँ, जब उहाँलाई आज हामी विश्वास गर्दछौँ, विश्वास गर्ने प्रत्येकले चाहिँ अनन्त जीवन प्राप्त गरोस् र म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछ। आज हाम्रो जीवन यो संसारमा मात्र अन्त हुँदैन, आज हामी है हाम्रो यो शरीर संसारमा बिति गए तापनि हाम्रो आत्मा चाहिँ परमेश्वरले, आज हाम्रो आत्मालाई हेर्ने भने यो हाम्रो आत्मा कहिले पनि नाश हुँदैन। परमेश्वर जस्तो हामीलाई बनाउनु भयो भन्दै गर्दा हाम्रो आत्मा कहिले पनि मर्दैन। तर यीशुलाई विश्वास गर्दै गर्दा तपाईँ र मैले पाउने प्रतिज्ञा चाहिँ, हामीले उहाँलाई विश्वास गर्दा चाहिँ आज हामीले हाम्रो आत्मामा जीवन है, हामी शरीरमा मरे तापनि हाम्रो आत्मामा चाहिँ आज हामी जीवित हुने प्रतिज्ञा प्रभु येशू ख्रीष्टले आज हामीलाई गर्नुभएको छ। यही कुरा यौनाले आफ्नो यीशुलाई परिचय गर्दा उसले भन्दछ कि उहाँलाई अरूले चिनेनन् तर उहाँ चाहिँ हामीलाई अनन्त जीवन दिन आउनुभयो। त्यही अनन्त जीवन तपाईँको निम्ति परमेश्वरले राखिदिनु भएको छ। उहाँलाई चिन्दै गर्दा तपाईँले अनन्त जीवनलाई, कहिले पनि नाश नहुने जीवनलाई तपाईँले प्राप्त गर्नुहुनेछ। परमेश्वरले तपाईँहरू सबैजनालाई आशिष दिनुभएको छ।
1: श्रोता भर्खर मात्र तपाईँले संसारलाई ख्रिस्टमा जित्ने मण्डलीको प्रस्तुति एउटा फरक लाइफ लाइन टुडे विथ प्रकाश रेडियो कार्यक्रम सुन्नुभयो। आजको यो रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको कार्यक्रमबाट जीवनमा केही नौलो आशा र केही फरक अनुभूति गर्नुभयो? के तपाईँ जीवनमा निराश हुनुहुन्छ? के तपाईँ उद्धारकर्ता र मुक्तिदाताको खोजीमा हुनुहुन्छ? के तपाईँ मुक्तिदाता प्रभु येशू ख्रिस्टलाई आफ्नो जीवनमा ग्रहण गर्न वा निम्त्याउन चाहनुहुन्छ? के तपाईँ येशू ख्रिस्टमा अनन्त जीवन र आशा पाउन चाहनुहुन्छ? आउनुहोस्, त्यसो भए मसँग यो उद्धारको प्रार्थना गर्नुहोस्। स्वर्ग र पृथ्वीका एकमात्र मालिक हे परमेश्वर, आजको रेडियो कार्यक्रम सुनेर म तपाईँका एकमात्र पुत्र उद्धारकर्ता प्रभु येशूको चरणमा आउन चाहन्छु। मैले विगतमा जान अन्जानमा गरेका भूल गल्तीहरूबाट मलाई क्षमा दिनुहोस्। म आज तपाईँलाई यो घड़ी मेरो जीवनको एकमात्र उद्धारकर्ता र मुक्तिदाता प्रभु येशू ख्रिस्ट भनेर ग्रहण गर्न चाहन्छु। मेरो हृदयमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। अब उपरान्त तपाईँमा नयाँ जीवन जिउन चाहन्छु। प्रभु येशू परमेश्वर पिता, मलाई क्षमा गरेर तपाईँको सन्तान बनाउनु भएको लागि धन्यवाद। येशू प्रभुको नाउँमा आमेन। श्रोता, के तपाईँले आज मसँग यो प्रार्थना गर्नुभयो? यदि यो प्रार्थना गर्नुभएको छ भने आजबाट तपाईँले येशूमा अनन्त जीवन, मुक्ति, उद्धार पाउनु भएको छ। अब उपरान्त तपाईँ होइन र तपाईँको जीवनमा ख्रिस्ट येशू जिउनुहुनेछ। उहाँलाई आफ्नो जीवन अर्पण गर्नुहोस्। आजबाट तपाईँको जीवन अर्थपूर्ण र आशिषमय जीवनको शुरूआत हुनेछ। यो आशा भरोसा लिएर अगाडि बढ्नुहोस्। अब गएर देशको र परमेश्वरको सेवा गर्नुहोस्। यदि तपाईँ येशूको बारेमा बढी जानकारी लिन चाहनुहुन्छ भने नजिकैको चर्चमा जानुहोस् भनेर सल्लाह दिन चाहन्छु। अन्तमा कार्यक्रमप्रति तपाईँका कुनै सल्लाह र प्रतिक्रिया भएमा हामीलाई तपाईँले lifelinetodaywithprakash@gmail.com र +1403920653 +1403909563 वाट्सएप नम्बरमा फोन कल र टेक्स्ट गरेर कार्यक्रम प्रतिका तपाईँका प्रतिक्रिया र प्रार्थनाका विषयहरू टिपाउनुहोला। श्रोता, आजलाई यति नै। अर्को श्रृंखलामा यस्तै अर्थपूर्ण जीवन उपयोगी सन्देशको साथमा आउने नै छौं। तबसम्मका लागि रेडियो कार्यक्रम परिवार बिदा चाहन्छौ। हवस् त, जय मसीह, नमस्ते।

0: जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किङडम भाइस एफएम 102.1 हरेक दिन बिहान 5:45 राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nb आशाको आवाज।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र?
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईको स्वस्थ जीवन निर्माणका लागि समर्पित किङडम भोइस एफएम रेडियोको प्रसारण। हाम्रो प्रसारण हरेक दिन बिहान 6:45 बजेदेखि राति 10 बजेसम्म www.kingdomfm.com.np

0: जयमसी तथा हार्दिक स्वागत छ। इमानुएल नेपाली चर्चको देशस्थान सुलेमानिया इराकको प्रस्तुति। आध्यात्मिक रेडियो कार्यक्रम आशाको किरणमा जीवनलाई आशा, विश्वास र प्रेरणाले परिपूर्ण बनाउने आध्यात्मिक रेडियो कार्यक्रम आशाको किरण हरेक मंगलबार साँझ 7:30 बजे र पुनः प्रसारण शुक्रबार दिउँसो 4 बजे मात्र किंगडम भोइस एफएम 102.1 MHz प्रसारण भइरहेको छ।
1: श्रोता, आजको आशाको किरण कार्यक्रमलाई एउटा अर्थपूर्ण हृदय स्पर्शी भजन गीतबाट शुरूआत गरौं।

0: लौ त अब लागौ आजको कार्यक्रमतर्फ। अब अर्थपूर्ण वचनको लागि पास्टर आशिष लामाज्यूलाई स्वागत गरौं।
1: प्रिय मित्रहरू नमस्ते अनि जय मसीह। तपाईहरू कस्तो हुनुहुन्छ? आशा गर्दछु प्रभुको अनुग्रहमा तपाईहरू सबैजना कुशलै हुनुहुन्छ। कार्यक्रम आशाको किरण मार्फत तपाईसँग कुराकानी गर्दैछु र म आशा गर्दछु आजको कार्यक्रमबाट प्रसारण हुने वचन जीवित वचनले तपाईँको आत्मिक जीवन र अवस्थालाई पनि परिवर्तन गरिदिनुहुनेछ। आज हामी विशेष गरेर यदि हामी आनन्दमा प्रवेश गर्न चाहन्छौ भने संकटको बाटो भएर जानुपर्छ भन्ने विषयमा प्रस्थानको पन्ध्रदेखि कुरा गरिरहेका छौ। प्रस्थानको पन्ध्र अध्याय अनि 22-27 पदमा यसो लेखिएको छ, म पढेर सुनाउन चाहन्छु। तब मोसाले इजरायलीहरूलाई हिँडाएर लाल समुद्रमा निकालेर ल्याए र तिनीहरू सुरको उजाड स्थानतिर लागे, अनि तिनीहरू उजाड स्थानमा 3 दिन हिँडे र कुनै पानी पाएनन्। अनि तिनीहरू मारामा आइपुगे, तर तिनीहरूले माराको पानी पिउन सकेनन्, किनकि त्यो तितो थियो, यसै कारण त्यसको नाम मारा भयो। अनि ती मानिसहरूले मोसाको विरुद्धमा यसो भन्दै गनगन गर्न थाले, हामी के पिउँ? अनि उनले परमेश्वरलाई पुकारे, अनि परमप्रभुले उनलाई एउटा रुख देखाउनु भयो। अनि जब उनले त्यसलाई त्यस पानीमा हाले, तब त्यो पानी मिठो भयो। त्यहाँ उहाँले तिनीहरूका निम्ति एउटा विधि र एउटा नियम बनाउनु भयो, अनि त्यहाँ उहाँले तिनीहरूलाई जाँच्नुभयो र भन्नुभयो, यदि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको स्वर ध्यानसित सुन्यौ र उहाँको दृष्टिमा जे ठिक छ सो गर्यौ, अनि उहाँको आज्ञातर्फ कान लगायौ र उहाँका सबै विधिहरू मान्यौ भने जुन रोग मैले मिस्रीहरूमाथि ल्याएको थिएँ तीमध्ये एउटै पनि म तिमीहरूमा ल्याउने छैन, किनकि तिमीलाई निको पार्ने परमप्रभु म नै हुँ। परमेश्वरको वचनमा अनि 27 यसो लेखिएको छ, अनि तिनीहरू एलिहिममा आइपुगे जहाँ 12 पानीका मूल र 70 खजुरका रूखहरू थिए, अनि तिनीहरूले त्यही पानी र पाल टाँगे। प्रिय मित्रहरू, भर्खरै मात्रै मिस्रीको त्यो एकदमै मनमोहक ठाउँबाट, मिस्र देशको त्यो रमणीय ठाउँबाट, मनमोहक ठाउँबाट इजरायलीहरूले ती ठाउँ छोडेका थिए, अनि अब उनीहरू आनन्दमा प्रवेश गर्नै आँटेका थिए, तर आन्तरिक समस्याले गर्दा आनन्दको साटो उनीहरूको आनन्द चाहिँ रोदनमा परिवर्तन हुन थाल्यो। यो चाहिँ ईश्वरीय ईसाई जीवनको एउटा चित्रण हो। भर्खरै मात्र मिस्र छोडेका, भर्खरै मात्रै चाहिँ संसारमा टेकेका, मिस्र छोडेका, अनि उनीहरूलाई समस्याहरूले झेल्न लागे, उनीहरूलाई समस्याहरूले सताउन लाग्यो। हामी पनि भर्खरै ख्रिस्टमा आएर संसार छोड्दै गर्दाखेरि हामीलाई पनि अनगिन्ती समस्याहरूले सताउने गर्छ, अनगिन्ती सदस्य समस्याहरूले पिरोल्ने गर्छ, अनि यस्तो बेलामा धेरै इसाईहरू बालक भएर जन्मिन्छन् र नाबालक भएरै मर्छन्। अनि 25 चाहिँ यहाँ कुरा गरेको 22 उनीहरूलाई पानीको समस्या भयो। यात्रा गर्दै आउँदा उनीहरू 3 दिन हिँडे तर पानी पाएनन्, अनि जुन ठाउँमा पानी पाएका थिए उनीहरू त्यो पानी पिए, अनि त्यो पानी चाहिँ एकदमै तितो थियो, उनीहरूले पिउन सकेनन्, अनि उनीहरू त्यसको ठाउँको नाम चाहिँ मारा भनेर राखे। अनि त्यहाँ मोसाले परमेश्वरलाई पुकारा गरे, अनि परमेश्वरले एउटा काठ देखाउनु भयो, अनि एउटा काठ लगेर उनीहरूले त्यो पानीमा हालिदिए, डुबाइदिए, अनि त्यो पानी चाहिँ मिठो भयो, अनि त्यो पानी चाहिँ भर्खरै तितो भएको पानी उनीहरूलाई एकदमै मिठो लाग्यो अनि उनीहरूले त्यस ठाउँको नाम एलिहिम भनेर राखे, आनन्दको ठाउँ। पहिला चाहिँ मारा थिए अनि उनीहरूको त्यो पानी तितो थियो, जब काठ लगेर राखिदिए अनि त्यो पानी चाहिँ एकदमै मिठो भयो अनि उनीहरूले त्यस ठाउँलाई चाहिँ एलिहिम भनेर भने, आनन्दको ठाउँ, एकदमै खुसीको ठाउँ भनेर व्याख्या गरे। प्रिय मित्रहरू, उनीहरू संकटमा, उनीहरू कष्टमा, उनीहरू दासत्वमा जिइरहेका मानिसहरू थिए। लामो समय उनीहरूले दुःख पीड़ा कष्टमा यातनामा आफ्नो जीवन जिउँदै गर्दा परमेश्वरका मानिसहरूलाई परमेश्वरले आफ्ना मानिस पठाएर मिश्रको दासत्वबाट स्वतन्त्र गरेर ल्याउनु भएका थिए। तर स्वतन्त्र पूर्वक जिइरहेका हिँडिरहेका उनीहरूको जीवनमा अचानक समस्या आयो अनि उनीहरूले गनगन गर्न लागे। उनीहरू हामी के खाने के पिउने भनेर अगुवाको विरुद्धमा लागे। मिश्रमा उनीहरूले देखेका आश्चर्य काम गर्नुहुने परमेश्वरमाथि भरोसा उनीहरूको क्षणभरमै हरायो। आशा र विश्वास उनीहरूको क्षणभरमै बिलाएर गयो अनि उनीहरूले आफ्नो जीवनमा भएका ती पानीको समस्यालाई ठूलो ठाने र उनीहरूले चाहिँ त्यसलाई नै आधार बनाएर आफूलाई अगुवाई गर्दै ल्याउने अगुवालाई गाली गरे, उनको विरुद्धमा गए अनि परमेश्वरलाई एउटा अगुवाले पुकारा गरे। एउटा अगुवा जहिले पनि सबै परिस्थितिहरूमा परमेश्वर कहाँ फर्केर जान्छन्। उसको जीवन सेवकाईमा आउने हरेक घटनाहरू उनले प्रभुको टेबलमा लगेर राख्छन्। परमेश्वरबाट आवाज सुन्न चाहन्छन्, निकासाको उपायहरू पत्ता लगाउन चाहन्छन् अनि मोसाले त्यहाँ देखेका समस्याहरू, मानिसले उनका विरुद्धमा गरेका गनगनहरू सबै लगेर ती परमेश्वरका टेबलमा राखिदिए अनि परमेश्वरले एउटा काठ देखाउनु भयो अनि त्यो काठ त्यो पानीमा राख्ने आदेश दिनुभयो अनि त्यो काठ पानीमा राखेपछि त्यो तितो पानी चाहिँ मिठो भयो अनि इजरायलले पिए र उनीहरूले त्यो आनन्द गरे। त्यसकारण उनीहरू त्यसको नाम एलिहिम भनेर राखिदिए। मारा चाहिँ तपाईँ र मेरो जीवनको तितो अनुभव हो। प्रियहरू, हामी क्रिस्चियन जीवनमा, इसाई जीवनमा कहिले कहिले समस्या नै समस्याहरू झेलिरहेका हुन्छौं अनि हाम्रो जीवनमा ज्यादा भन्दा ज्यादा समस्याहरू आउँदा गनगन र हामी विशेष गरेर निराश भएर जीवन जिइरहेका हुन्छौं, तितोपनको अनुभव गरिरहेका हुन्छौं अनि त्यस्तो बेलामा त्यो तितो जीवनमा, त्यो तितो पानीमा मोसाले चाहिँ काठ राखे। तपाईँ र मैले पनि हाम्रो त्यो तितो जीवनमा कलवरीको क्रुस राखौं। प्रियहरू, सबै जीवनका तितो कुराहरू लिएर, सबै जीवनका अप्ठ्यारा कुराहरू लिएर, जीवनका सबै चाहिँ उतार चढ़ाउहरूमा क्रुसको फेदीमा जाउँ, आशाको किरण लिएर जाउँ, भरोसा सहित जाउँ। तपाईँ र मेरो अनिहोलपूर्ण तितोपूर्ण जीवनमा क्रुस राखौं अनि क्रुसले चाहिँ तपाईँ र मेरो जीवनलाई एकदमै मिठो बनाइदिनुहुन्छ। हामीले यो कुरा नबिर्सौं। प्रियहरू, मिठोपनामा पुग्नको लागि, आनन्दको समयमा पुग्नको लागि तपाईँ र मैले तितोपनाबाट गुज्रिनुपर्छ। तपाईँ र म चाहिँ अभावहरूबाट भएर गुज्रिनुपर्छ। तपाईँ र म चाहिँ समस्यामा भएर गुज्रिनुपर्छ। इजरायलीहरूले मिश्रमा सबै कुराहरू भोगिरहेका थिए, पाइरहेका थिए, तर उनीहरू दासत्वबाट छुटकारा पाएर आनन्दमा प्रवेश गर्दै गर्दा उनीहरूले त्यो जीवनमा तितोपनाको अनुभव गरे। हामीहरूको जीवनमा पनि त्यो हुन सक्छ। त्यस कारणले गर्दाखेरि सबै परिवार परिस्थितिमा, तपाईँको परिवारमा, तपाईँको जीवनमा, तपाईँको आफ्नो कामहरूमा, यदि तपाईँको आफ्नै चाहिँ योजनाहरूमा कुनै त्यस्तो तितोपना आइरहेको छ जसले तपाईँलाई दुखी तुल्याइरहेको छ, जसले तपाईँलाई रमाउन दिइरहेको छैन, जसले तपाईँलाई डिस्टर्ब गरिरहेको छ, ती सबै परिस्थितिमा क्रुसलाई राख्नुहोस्, ख्रिस्टको वेदी बनाउनुहोस्, क्रुसको वेदीमा आउनुहोस्। पश्चातापीपूर्ण जीवन जिएर, विश्वास र आशा लिएर आफ्नो जीवनमा क्रुसलाई, ख्रिस्टको वेदीलाई स्थान दिनुहोस्। परमेश्वरले तपाईँको जीवनलाई आशिषमय बनाइदिनु हुन्छ। अनि क्रुसमा तपाईँ र मेरो लागि के छ हामी विशेष गरेर हेर्नेछौँ। त्यो काठमा जसरी कुनै एउटा अदृश्य कुराहरू थिएन, तर आज्ञाकारिताको कारणले गर्दा जब त्यो काठ त्यहाँ राखिए, त्यो काठले चाहिँ पानीलाई मिठो बनाइदिए अनि हामी पनि क्रुसमा आफ्नो जीवन राखौं, आफ्नो भार आफै बोकौं, किनभने आफ्नो क्रुस आफै बोकेर हिँड्नु चाहिँ तपाईं र मैले आफूलाई क्रुसको बेदीमा राखेको हो। पारिवारिक जीवनमा तपाईं र मैले परमेश्वरको बेदी बनाऊ, पारिवारिक जीवनमा क्रुसको बेदी बनाएर तपाईँ र मैले प्रार्थना गर्ने, तपाईँ र मैले वचन गर्ने, तपाईँ र मैले हरेक दिन आराधना गर्ने गर्यौं भने तपाईँ र मेरो जीवनमा भएका ती तितो कुराहरू हटेर जान सक्दछ। अनि तपाईँ र मैले दैनिकी जीवनमा एकले अर्कालाई क्षमा दिने गरेका गल्ती र भूलहरूको लागि एकले अर्कालाई क्षमा माग्ने काम तपाईँ र मैले गर्यौं भने साँच्चै नै तपाईँ र मेरो जीवन चाहिँ तितोपनाबाट आनन्दमा भएर जाँदछ। अनि एलियममा 12 पानीका मूल र 70 खजुरका बोटहरू भएको थियो, अनि त्यो चाहिँ आनन्दको ठाउँ हो, त्यो चाहिँ एकदमै आनन्दको ठाउँ। त्यसकारण प्रिय मित्रहरू, म तपाईँलाई भन्न चाहन्छु, आनन्दमा प्रवेश गर्नको लागि तपाईँ र मेरो जीवन तितोपनाको बीचबाट भएर गुज्रनु पर्दछ। अनि तपाईँ र म त्यस्तो अवस्थामा आनन्दित भएर एकदमै रमाउँदै आफ्नो जीवनमा क्रुसको बेदी बनाउने, क्रुसको बेदी निर्माण गर्ने काममा सक्रिय हुनुपर्दछ। हामीसँग त्यो आनन्दका कुराहरू छ, हामी भौतारेर हिँड्ने, निराश भएर हिँड्ने, अनि कता पाइन्छ आनन्द भनेर खोज्दै हिँड्ने होइन, किनभने ख्रिस्टले भन्नुभयो, म मेरो आनन्द तिमीहरूलाई छोड्दछु, अनि संसारले दिने जस्तो आनन्द होइन, परमेश्वरको आनन्द तपाईँसँग छ, अनि परमेश्वरको आनन्द प्राप्त गर्नको लागि तपाईँले झेल्नुभएका अहिलेका सबै समस्याहरू पछि तपाईँ स्थिर भएर क्रुसको बेदीमा आफैलाई समर्पित गरेर राख्नुभयो भने परमेश्वरले तपाईँलाई आनन्दमा प्रवेश गराउन सक्नुहुन्छ। एक समय तपाईँलाई एउटा कुरा उदाहरण भन्न चाहन्छु। अनि एउटा गुरुको एकजना शिष्य रहेछ, अनि त्यो आश्रममा थुप्रै शिष्यहरू मध्ये ऊ पनि एउटा शिष्य बन्न आएको रहेछ। अनि ऊ जसरी त्यो सुरुमा आयो, तर कैयौं महिना कैयौं वर्ष भइसकेपछि पनि उनमा कुनै परिवर्तन नआएको, उनको जीवनमा आनन्द, उनको अनुहारमा चमक र उनको अनुहारमा खुसीपना कहिले पनि नदेखेको गुरुले थाहा पाउनु भएछ। अनि गुरुले एक दिन सोधेछन्, तिमी किन के अरे परिवर्तन भइरहेको छैन, तिमी किन आनन्द र खुसी हुन सकिरहेको छैन, कारण के हो? अनि त्यो चेलाले भनेछ, गुरु अब म यो आश्रम छोड्दैछु, आश्रम छोडेर जाँदैछु, किनभने म जे कुरा मैले प्राप्त गर्न चाहन्थे ती मैले कुरा प्राप्त गर्न सकेनन्। अनि गुरुले सोधेछ, तिमीले चाहेका कुरा चाहिँ के हो? अनि त्यो शिष्यले भनेछ, मलाई एउटा कुरा भनिदिनुहोस्, हरेक साँझ तपाईँ सुतिसकेपछि तपाईँले पिउने त्यो सुनको लोटा चाहिँ कहाँ राख्नुहुन्थ्यो? अनि गुरुले त्यो शिष्यको कुरा सुन्दै गर्दाखेरि मुस्कुराउँदै जवाफ दिएछ, भाइ बाबु, तिमी यसैको लागि आएका थियौ भन्ने मलाई थाहा थियो, त्यसकारणले गर्दा हरेक राति जब तिमी निधाइसक्थ्यौ अनि मैले त्यो सुनको लोटा पनि तिम्रै झोलामा हालिदिने गर्थ्यौ र तिमी चारैतिर खोजी हिँड्थ्यौ तर आफ्नो झोलामा कहिले पनि खोज्दैन थियौ, यस कारणले गर्दा तिमीले खोजेको त्यो सुनको लोटा तिमीले कहिल्यै पाउँदैनथ्यौ। प्रिय मित्रहरू, यो कथाबाट, यो उदाहरणबाट तपाईँलाई भन्न खोजिएको कुरा चाहिँ साँचो आनन्द तपाईँसँग छ, शान्ति र उमङ्ग तपाईँसँग छ, बाटो सत्य र जीवन तपाईँसँग छ, जीवनमा पुर्याउने स्रोत तपाईँसँग छ, यस कारणले गर्दा जीवनको सबै त्यो अनिदोपनाहरूमा, तितोपनाहरूमा भौतारिँदै त्यसबाट छुटकारा पाउन यताउता नहिँड्नुहोस्। परमेश्वरको वचन पढ्नुहोस्, आफ्नो जीवनमा क्रुसको बेदी बनाउनुहोस् र सबै परिस्थितिमा परमेश्वरमा आशा र भरोसा गर्नुहोस्। निसन्देह नै परमेश्वरले तपाईँलाई आनन्दको समयमा प्रवेश गराउनु हुनेछ। परमेश्वरको वचनबाट हामी सबैले आशिष पाएको होस्। हौस् त मित्र, आजलाई भने छुटिन चाहन्छु। तपाईँको दिन र जीवन आशिषमय रहोस्। जय मसीह अनि नमस्ते।
0: श्रोता, आजलाई आशाको किरण कार्यक्रमको निर्धारित समय सकिन लाग्यो। अर्को श्रृंखलामा हामी तपाईँको लागि यस्तै अर्थपूर्ण र जीवन उपयोगी सन्देशको साथमा आउनेछौ। आजको आशाको किरण कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह र प्रतिक्रिया दिनुहोला। त्यसको लागि हाम्रो वाट्सएप मोबाइल नम्बर रहेको छ +9779855015800
2: +9778505015800
0: र +9647517731735
2: +9674517735
0: र हाम्रो इमेल रहेको छ mariam.lawa2020@gmail.com mariam.lawa2020@gmail.com हौस त श्रोता, आजलाई यति नै। अर्को श्रृंखलामा तपाईँ हाम्रो भेट हुने नै छ। तबसम्मको लागि आशाको किरण रेडियो तथा भिडियो कार्यक्रम परिवार बिदा चाहन्छौ। जय मसीह, नमस्कार।

0: किंगडम वॉइस एफएम रेडियोको प्रसारण
1: कान्छिक
0: अहिले रातको 8 बज्यो। तपाईं अहिले सुन्दै हुनुहुन्छ 102.1 मेगाहर्जमा किंगडम वॉइस एफएम रेडियोको प्रसारण। जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईंको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 देखि राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nv आशाको आवाज।
2: यता नआऊ है बुहारी, तलै बस, छाछुप नगर। आज कति दिन रे?
3: 3 दिन भयो।
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
3: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
5: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
7: अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न।
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
7: ए, सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किङडम भोइस एफएम 102.1 हरेक दिन बिहान 5:45 राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nb आशाको आवाज।
1: अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन, वर्ड एन्ड लाइफ।
2: जय मसीह, अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आजको हप्ताको पहिलो श्रृंखलामा। श्रोता कस्तो हुनुहुन्छ? हामी आशा गर्छौ तपाईँ सन्चै हुनुहुन्छ। तपाईँ अनि तपाईँको परिवारको सुरक्षाको लागि हामी परमेश्वर पितासँग निरन्तर रूपमा प्रार्थना गर्दै आइरहेका छौँ। तपाईँसँग पनि प्रार्थना गर्नुपर्ने कुनै विषय भए र कार्यक्रम प्रति तपाईँको सुझाव सल्लाह प्रतिक्रिया भए अवश्य हामीलाई लेख्नुहोस्। हामी तपाईँका ती प्रार्थनाका विषयहरूलाई हाम्रो नियमित प्रार्थनामा समेट्नेछौ। श्रोता, हामी यस्तो संसारमा, यस्तो सिकाइमा, यस्तो कल्चर अथवा यस्तो पृष्ठभूमिमा हुर्केका छौँ कि जहाँ एउटा होइन हजारौं ईश्वरहरू छन् भन्ने मान्यताबाट हामी हिँडिराखेका छौँ। तर आज पास्टर विनय भण्डारीज्यू तपाईँ समक्ष एउटा अर्थपूर्ण वचन ल्याएर आउँदै हुनुहुन्छ। उहाँले भन्दै हुनुहुन्छ, ईश्वर एउटै मात्र हुनुहुन्छ, एउटै मात्र हुनुहुन्छ, स्वर्गमा जाने एउटै मात्र बाटो छ, स्वर्गमा त्यो ईश्वर चाहिँ एउटै मात्र हुनुहुन्छ भनेर उहाँले भन्दै हुनुहुन्छ। त्यो कसरी सम्भव छ? आउनुहोस्, उहाँकै मुखारविन्दबाट आजको यो शीर्षकमा रहस्यमय वचन सुन्नेछौँ। रेडियो नजिक आउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
3: हेलो हेलो हेलो हेलो, सबैलाई जय मिस्त्री, नमस्कार। कस्तो हुनुहुन्छ? आज तपाईँको टेलिभिजन स्क्रिन, रेडियो सेटमा आउन पाउँदा हामी धेरै खुसी भएका छौँ। र यो वर्ड एन्ड लाइफ चर्चले उत्पादन गरेको वर्ड एन्ड लाइफ टेलिभिजन र रेडियो कार्यक्रम हो। तपाईँ सबैलाई स्वागत स्वागत स्वागत गर्न चाहदछु। आज म देयर इज ओन्ली वान गॉड, त्यहाँ एक मात्र ईश्वर हुनुहुन्छ भन्ने विषयमा तपाईँलाई वचन ल्याउन गइरहेको छु। किनभने हामी यस्तो कल्चरमा जिउँदैछौ जहाँ यो कल्चरले भन्दछ

रूपमा एउटा रहस्यको कुरो पौल प्रेरितले बताउँदछन्। म तपाईँलाई पहिलो तिमोथी दुई अध्यायको तीन र चार पद पढ्न चाहन्छु। यहाँ बाइबलले यसरी भन्दछ है, हाम्रो मुक्तिदाता परमेश्वरको दृष्टिमा यो असल र ग्रहण योग्य छ। चारले यसरी भन्दछ, सबै मानिसहरूले मुक्ति पाउन्, आत्माको मुक्ति पाउन्, पापबाट क्षमा पाउन्, परमेश्वरको सन्तान हुन पाउन्, परमेश्वरको घर परिवारको सदस्य हुन पाउन्। भनिकिन बाइबलले के भन्दछ यहाँ, सबै मानिसहरूले मुक्ति पाउन् र तिनीहरू सत्यको ज्ञानमा आउन् भन्ने उहाँको इच्छा छ। हेर्नुहोस् है, हरेक मानिसले नै मुक्ति पाउन्, परमेश्वरको सन्तान हुन्, परमेश्वरको उद्धार भित्र प्रवेश गरेउन्, मानिसहरू परमेश्वरमा बाँचुन् भन्ने परमेश्वरको इच्छाको बारेमा पौलले तिमोथीलाई लेख्दैछन्। अनि यहाँ बाइबलले के भन्दछ भने, जब पनि हामी उहाँको मुक्तिलाई प्राप्त गर्छौ तब बाइबलले के भन्दछ भने नि, हामी सत्यताको ज्ञान भित्र प्रवेश गर्दछौ। अनि यो सत्यताको ज्ञान भित्र प्रवेश गर्नका लागिलाई तपाईँ र म चाहिँ नि यीशुद्वारा उद्धार पाइन पर्दछ। हेर्नुहोस् है, कुनै पनि व्यक्ति इक्जाम भएको छैन, स्वर्गीय मुनि कुनै पनि व्यक्ति छुटेको छैन, त्यो स्वर्गीय मुनि परमेश्वरको मुक्ति नपाउन् भन्नका लागिलाई। किनभने हामीले अहिले परेको चार पदमा बाबा पौलले के भन्दैछ, सबै मानिसहरूले मुक्ति पाउन्। हेर्नुहोस् है, त्यो तपाईँ हुनुहुन्छ, कुनै पनि राष्ट्रमा बसेको मानिस होस्, सबैले आत्माको मोक्ष, पापबाटको मुक्ति, परमेश्वरबाट आउने उद्धारलाई पाउन् भन्ने परमेश्वरको इच्छा छ। तर त्यो मुक्ति पाउनका लागिलाई परमेश्वरले बाटो पनि तयार पार्नु भएको छ, अनि त्यो बाटोको नाम हो येशु ख्रिस्ट। जब पहिलो तिमोथी दुई अध्यायको पाँच पदमा पढ्दछौ, पौलले तिमोथीलाई लेख्दै गरेको पत्रमा एउटा सत्यतालाई प्रस्तुत गरेको पाउँदछौ। किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसको बीचमा मध्यस्थता, हेर्नुहोस् है, मिडिएटर मध्यस्थ पनि एउटै हुनुहुन्छ, मानिस ख्रिस्ट येशु। पौलले यहाँ यो पदको हाइलाइटमा एउटा कुरोलाई फ्ल्यास गरेको कुरो पाउँदछौ हामी, कि त्यहाँ एउटै मात्रै परमेश्वर हुनुहुन्छ, हजारौं परमेश्वर हुनुहुन्न त्यहाँ, हजारौं ईश्वर हुनुहुन्न त्यहाँ। बाइबलले हामीलाई यो कुरोलाई घोषणा गर्दछ, देयर इज ओन्ली वान गॉड, त्यहाँ एउटै मात्र परमेश्वर हुनुहुँदछ। जिउँदै गरेको संसारमा एउटा विचारधारा उम्लिँदै आएको छ, प्रिभेलिङ हुँदैछ। त्यसै के हो भने नि, हरेकले आफ्नो तरिकाले मानो, किनभने पुर्याउने एउटै ईश्वरकोमा हो। तर बाइबलले कस्तो मजाले भन्दछ प्रिय, कि देयर इज ओन्ली वान गॉड, त्यहाँ एक मात्र परमेश्वर हुनुहुँदछ। तर त्यो परमेश्वरकोमा पुग्नका लागिलाई फेरि मध्यस्थता चाहिँ, मिडिएटर चाहिँ नि हजारौं छैन। यही पदमा पौलले के भन्दैछ भने, किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसको बीचमा, परमेश्वर र यो पृथ्वीको बीचमा नि मध्यस्थता, ब्रिज, त्यो पुल चाहिँ बाइबलले के भनेको छ, मध्यस्थता पनि एउटै हुनुहुँदछ। अनि त्यो मध्यस्थको नाम चाहिँ नि येशु ख्रिस्ट भनिकिन बाइबलले बताउँदछ। हेर्नुहोस् है, यहाँ बाइबलले मजाले के कुरा बताउँदैछ भने नि, त्यहाँ एउटै मात्र परमेश्वर हुनुहुँदछ। आज मलाई थाहा छैन तपाई त्यो परमेश्वरलाई चिन्न भएको छ कि छैन, तर बाइबलले साह्रो मजाको कुरो बताउँदछ प्रिया। जब हामी व्यवस्था छको चारलाई पढ्दछौ

0: परमेश्वरको वचनले नै इजरायलीहरूलाई यसरी घोषणा गर्नुहुँदछ, हे इजरायली सुन, परम प्रभु हाम्रा परमेश्वर एउटै परम प्रभु हुनुहुँदछ। तपाईँले बाइबलमा प्रकाशित वाक्यदेखि हो उत्पत्तिदेखि प्रकाशित वाक्यसम्म तपाईँले सत्यतालाई हेर्नुभयो भने बाइबल हल्लाउनै नसक्ने अनसेकेबल ट्रुथमा स्ट्यान्ड भएको छ कि त्यो चाहिँ हो कि हरेक व्यक्तिले जान्न पर्ने कि त्यहाँ एउटै मात्र परमेश्वर हुनुहुँदछ। यु क्यान आर्ग्यु, तपाईँ आर्ग्यु गर्न सक्नु, वाद विवाद गर्न सक्नुहुँदछ, तर बाइबल स्ट्यान्ड इन द सोलिड ग्राउन्ड द्याट देयर इज ओन्ली वान गॉड, त्यहाँ एउटै मात्र परमेश्वर हुनुहुँदछ भनिकन बाइबलले नि यो सत्यतालाई उद्घोष गरेको छ। फेरि यसाया 45:5 परमेश्वरको वचनले यसरी भन्दछ, म परम प्रभु हुँ अनि म बाहेक अरू कोही छैन। हेर्नुहोस् है, बाइबलले भनेको यो मैले भनेको होइन, गॉड इज डिफेन्डिङ द ट्रुथ, देयर इज ओन्ली वन गॉड। परमेश्वरको वचनले भन्दछ कि त्यहाँ एक मात्र परमेश्वर हुनुहुँदछ अनि म बाहेक अरू कोही छैन, म बाहेक अरू कोही परमेश्वर छैन। हेर्नुहोस् है, बाइबलले के भनेको छ, देयर इज नो अदर गॉड एक्सेप्ट मी। बाइबलको परमेश्वर चाहिँ नि तपाईँ र मैले जान्न पर्ने एकमात्र ईश्वर हुनुहुँदछ। फेरि म पहिलो तिमोथी 2:5 आउन चाहदछु। पौलले पहिलो सत्यतालाई उद्घोष गर्दै गर्दा यो पदमा पहिलो सत्यता चाहिँ के रहेछ, त्यहाँ एउटै मात्र परमेश्वर हुनुहुन्छ। अब त्यही पदको खण्डमा नि अब त्यो परमेश्वर कहाँ पुग्नका लागि हो, इन अर्डर टु रिच द्याट ओन्ली गॉड देयर इज ओन्ली वन मेडिएटर, यो एउटै मात्र मध्यस्थ छ प्रिया, त्यो एउटै मात्र मध्यस्थको कुरो नि पौलले तिमोथीलाई लेख्दै गरेको पत्रमा परमेश्वर र मानिसहरूको बीचमा, परमेश्वर र मानिसको बीचमा मध्यस्थ एउटै मात्रै छ, देयर इज ओन्ली वन मिडिएटर एन्ड हिज नेम इज जीसस। कम ऑन मण्डली, त्यही एउटै मात्र परमेश्वर हुनुहुन्छ अनि एउटै मात्र मध्यस्थ हुनुहुन्छ जोद्वारा हामी त्यो एउटै मात्र परमेश्वर कहाँ पुग्न सक्दछौ। मलाई थाहा छैन तपाईँले यो सत्यता सुन्दै गर्दाखेरि यो सत्यतालाई ग्रहण गर्नुभयो कि भएन, तर मैले आजभन्दा धेरै वर्ष अगाडि परमेश्वर एउटै हुनुहुन्छ भने त्यो परमेश्वर कहाँ पुग्नका लागि हो बाटो कतिवटा छ, बाइबलले भन्दछ एउटा छ, तरिका कतिवटा छ, एउटा छ, हो त्यो परमेश्वर कहाँ पुग्नका लागि उपाय कतिवटा छ, एउटै मात्रै छ, मध्यस्थ कतिजना हुनुहुँदछ, एउटै मात्रै हुनुहुँदछ अनि त्यो एउटै मात्रै मध्यस्थको नाम हो खमन मण्डली यीशु ख्रीष्ट। आमेन, हालेलुया, कम ऑन हालेलुया। तपाईँ धेरै पटक नि मान्छे एउटै मात्र परमेश्वर हुनुहुन्छ भन्ने कन्सेप्टलाई विश्वास गर्छ, त्यो धारणालाई विश्वास गर्छ, तर त्यो परमेश्वर कहाँ जानका लागि एउटै मात्र मध्यस्थ हुनुहुन्छ भन्ने कुरोलाई चाहिँ नि पत्याउन मान्दैन। तर बाइबलले प्रेरित पौलले नि बाइबलमा त्यो एकैजना मध्यस्थको नाम यीशु हो भनिकन उद्घोष गरिएको छ। त्यो यीशुद्वारा मात्रै पिता कहाँ जान सकिँदछ, त्यो यीशुद्वारा मात्रै पापको क्षमा पाइन सकिँदछ, त्यो यीशुद्वारा मात्रै हो तपाईँको नाम चाहिँ जीवनको पुस्तकमा लेखिनेछ, त्यो यीशुद्वारा मात्रै तपाईँले नै हो श्रापबाट छुटकारा पाउनुहुनेछ, त्यो यीशुद्वारा मात्रै तपाईँ परमेश्वरको सन्तान बनिनुहुनेछ, त्यो यीशुद्वारा मात्रै तपाईँ नयाँ सृष्टि हुनुहुनेछ, त्यो यीशुद्वारा मात्रै नै तपाईँ परमेश्वर कहाँ पुग्नुहुन्छ भनिकन बाइबलले उद्घोष गरेको छ।
1: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको रुइरहेको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ। के तपाईँ आज नै उहाँको लागि तपाईँको रुइरहेको ढोका खोल्न चाहनुहुन्छ? तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ। सब किसिमका चिन्ता, फिक्री, रोग, व्यथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ। यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता यीशु ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु यीशु, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु यीशु ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप, भूल, गल्तीहरू क्षमा माग्न चाहन्छु। मलाई क्षमा दिनुहोस् प्रभु। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु यीशुको नाममा आमेन। श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौ। कार्यक्रमप्रति तपाईँको सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 98838 848 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
4: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
3: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
4: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
3: ए,
4: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
3: ए हो र बाबु?
4: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
3: ए,
4: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
3: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईको स्वस्थ जीवन निर्माणका लागि समर्पित किंगडम भोइस एफएम रेडियोको प्रसारण। हाम्रो प्रसारण हरेक दिन बिहान 6:15 बजेदेखि राति 10 बजेसम्म www.kingdomfm.com.np।

0: किंगडम वॉइस एफएम रेडियो को प्रसारण अहिले रातको 9 बजे तपाई अहिले सुन्दै हुनुहुन्छ 102.1 मेगाहर्जमा किंगडम वॉइस एफएम रेडियोको प्रसारण। जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 देखि राति 10 बजेसम्म तपाईको सेवामा समर्पित। www.kingdomfm.com.nv आशाको आवाज।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: शुभ प्रभात गुरुआमा।
4: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
5: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
7: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
9: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
0: जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nv आशाको आवाज।

0: This program is sponsored by Calvary Chapel of Costa Mesa, California.
1: जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किङडम भाइस एफएम 102.1 हरेक दिन बिहान 5:45 राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nb आशाको आवाज।

0: किंगडम वॉइस एफएम रेडियो को प्रसारण
1: कान्छिक
0: अहिले रातको 10 बजे तपाईं अहिले सुन्दै हुनुहुन्छ 102.1 मेगाहर्जमा किंगडम वॉइस एफएम रेडियो को प्रसारण जीवन छ सबै थोक छ जीवन छैन केही पनि छैन तपाईंको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 देखि राति 10 बजेसम्म तपाईंको सेवामा समर्पित www.kingdomfm.com.nv आशाको आवाज
2: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
3: लो किन नि के भयो सन्चो भएन
2: होइन यतिकै जानै मन लागेन
3: यतिकै पनि हुन्छ
2: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
3: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
4: नमस्ते कति ठाउँले पाल्नु भयो
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
4: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
2: हस् म्याडम
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: तपाईं अहिले किंगडम वॉइस एफएम 102.1 सुन्दै हुनुहुन्छ www.kingdomfm.com.nb आशाको आवाज

श्रोता, यो किंगडम भाइस एफएम रेडियो 102.1 मेगाहर्जको प्रसारण हो। आजलाई हाम्रो प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 5:45 बजे हामी हाम्रो नियमित प्रसारणको साथमा आउनेछौ। हाम्रा दिनभरिका विविध कार्यक्रमहरू सुनेर साथ दिनुभएको लागि धन्यवाद। www.kingdomfmnepal.com.np

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र

यो 102.1 मेगाहर्जमा किङडम भोइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किंगडम भ्वाइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किङडम भोइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किङडम भाइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किंगडम भ्वाइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

मेरो आशा मेरो भरोसा मेरो ज्योति मेरो भित्री हृदयको एकमात्र शान्ति अन्यलतामा खोज्दै हिँडे काकी प्रश्न

यो 102.1 मेगाहर्जमा किंगडम भ्वाइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किंगडम भ्वाइस अफ होम रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किंगडम भ्वाइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किंगडम भ्वाइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किंगडम भ्वाइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किङडम भोइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किङडम भ्वाइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किंगडम भ्वाइस एफएम रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किंगडम भ्वाइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किंगडम भ्वाइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किंगडम भ्वाइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।